बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि। लेखा सुनन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेचा सम्यान हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज डब्ल्यू डब्ल्यू डब्ल्यू डट सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।

시대가 누야 썰려 불났으면 무수시나 नेपाली सेनाको सूची दरबन्दीभित्र रिक्त रहेको सैन्य पक्ष दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नका लागि आह्वान गरिन्छ। श्री दुर्गा पक्षन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा दरखास्तको आह्वान मिति यही पुस्ताक 18 गतेदेखि 13 गतेसम्म दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि 23 गतेसम्म थप जानकारीको लागि सम्पर्क नम्बर 0537 5576 साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्ताक 18 गतेको गोर्खापत्र दैनिक नेपाली सेनाको वेबसाइट

0: आर दे हुन अन्तरा 2083 साल जेठ 11 र 12 गते समेत पूर्ण नगरपालिका 10 निर्माण गरेको ओल्डन फिल्म गुम्बा तथा सेवा केन्द्र प्रदित धर्म गुरूपुरको सीमा थर्सी मुखी जोडाट राप्रो प्राण प्रतिष्ठा जीवका पूजा मानवको अभिषेक वाण हुने भएको कुरा आमा पिता दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि एसए सूचना मार्फत हार्दिक अनुरोध गर्दछ। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालु भई अभिषेक वाण प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा एसए सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काव्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ती प्राण प्रतिष्ठान जुम्सा पूजा मानेको अभिषेक वाण हुने भएको छ।
0: अध्यक्ष लेमी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुन दुखुन्दा नगरपालिका 10 सुनखुम्बु।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार गरौं, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौनी हिंसाबाट बचाउ र बचाउ, यौनी हिंसा सामाजिक अपराध हो, बाल बालिका यौनी हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्तको साथी भए परिचित नातेदार जसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ, बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाए उनीहरूसँग तत्काल कुरा गरौं, बाल बालिकासँग नियमित सम्वाद गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: ನಾಗರಿಕ ಆಯುಕ್ತ ಕಕ್ಷೆ ಸಂಚಾಲನೆ ಸಂಬಂಧಿ ಸೂಚನೆ. ಅದಳಿಸುವ ಗೃಹ ಮಹಾನುಭಾವರು ಯಾತತ್ ವ್ಯವಸ್ಥಾ ಕಾರ್ಯವಿಭಾಗ ಪ್ರಧಾನಿಯ ಪ್ರಾಪ್ತಿಗೂ ಸಹಜಕರಣಗಳಾಗಿ ನಾಗರಿಕ ಸಹಾಯತ ಕಕ್ಷೆ ಸಂಚಾಲನ ಉಕ್ತ ಕಕ್ಷಬಾಟ ನಿಶುಲ್ಕ ಸೇವಾಹರು ಪ್ರಾಪ್ತಗೊಳ್ಳುವ ಸಕ್ರಮೇಶ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಗಾಗಿ ನಾಗರಿಕ ಸಹಾಯತ ಕಕ್ಷದ ಸಂಪರ್ಕ ವ್ಯಾಪ್ತಿಯ ಅನುಭವಿಸ ಸೇವಾ ಪ್ರಾಪ್ತಿನ ಕಸಿಗೂ ಪ್ರಲೋಭನ ನೀಡಲು ಆಕಾಶವಾಣಿಯ ಹಾರ್ದಿಕ್ ಅಪೀಲ್ ಕೊಡಬೇಕು. ಸೇವಾ ಪ್ರಾಪ್ತಿನ ಕುರಿ ಗ್ರಾಸವಾಣಿಯ ಗ್ರಾಸಿನಿ ಅಧಿಕಾರ ಕಾರಣಿ ಪ್ರಮುಖರ ಸೃಜಿ ಸಂಪರ್ಕ ವ್ಯಾಪ್ತಿಯ ಸಕ್ರಮೇಶ ಕೃಷಿ ಪ್ರದೇಶ ಸರ್ಕಾರ ಆಂತರಿಕ ಮಾಮಲ ತಥಾ ಕಾನೂನು ಮಂತ್ರಾಲಯ ಬಿರಾಜ್ಞೆ
1: परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन हो.
2: के भयो के भयो हल्ला सल्ला भयो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको हिमालको धारा पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश नमिन्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
3: अलिकति जत्न पाछैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अलि मैलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने मैलाले चलाउन सक्छ चुन्न छैन भने बजारमा
5: चिन्ता किन लिनु हुन्छ एकपटक लगानी गरी 10 वर्ष झुक्का हुन होन्डाको महिला मैत्री 2 वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
3: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
6: खेतबारी जोत्न खेती गर्न ल्यान्ड बनाउन उखेरा लगाउन झुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपल कोच सर्भिस काली सिद्धिचरण 90 पालिका 11 गोरुबारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98582 साथै 98010 20895 मा मिस कल गर्नुहोस् मद्दतै तपाईँलाई सुनाउनेछ

यात्रागत सीपलाई आधुनिक व्यवसायमा रूपान्तरण गरेका छन् भने कोहीले स्थानीय तहबाट प्राप्त सीप र तालिमलाई आय आर्जनको माध्यम बनाउँदै आफू मात्र होइन आफ्नो समुदायका अन्य महिलाहरूलाई समेत उद्यमशीलताको यात्रामा अघि बढ़ाइरहेका छन् उच्च शिक्षा हासिल गरेका युवाहरू पनि आजकल अरूको अधीनमा जागिर गर्नुभन्दा आफ्नो उद्यम गर्नु नै सम्मानजनक र सन्तोषजनक भन्ने सोचका साथ स्वरोजगार र उद्यमशीलतामा आकर्षित भइरहेका छन् उनीहरूका लागि स्वदेशी काम गर्नु केवल आमदानीको माध्यम मात्र होइन स्वतन्त्रता आत्मनिर्भरता र आत्मसन्तुष्टिको अनुभूति पनि बनेको छ कार्यक्रम देश परिवेशमा हामी यस्तै स्वदेशमै सम्भावना देखेर संघर्ष मेहनत र आत्मविश्वासका साथ सफलता हासिल गरिरहेकाहरूको प्रेरणादायी अनुभव सुन्छौं शुरूमा रोल्पा घर भई हाल ललितपुरको बुनमतीमा कृषि तथा पशुपालन व्यवसायमा सक्रिय 30 वर्षीय रमिला पुन मगरसँगको कुराकानी सुनौं।

0: आफ्नो बारीहरू बाजो राखेको थियो पहिला चाहिँ अहिले सुन्तलालाई त्यत्तिकै छोडेको थियो अहिले चाहिँ गएर फेरि मान्छे राखेर अब तरकारी व्यवसायलाई बढाइराखेको छ कामहरू गरिरहेको छ एकदम अरूको काम गर्दा त कति दुःख हुन्छ कति गाह्रो हुन्छ समयमा जानु पर्यो अब बच्चा भएको मान्छे त अब बिरामी भयो भने पनि अब जानु पाउँदैन मान्छेले भुनाइ खाने हुन्छ अहिले म त धेरै सन्तुष्टि छ आफ्नो
1: पेसामा
0: अब पेसामा कहिले काहीँ घाटा नखाता भइहाल्छ तैपनि चित्त बुद्ध चाहिँ
1: छ। यतिकै धेरै कुराहरू गर्नु भएको छ तरकारी छ तरकारी चाहिँ नजिकै काठमाडौँतिरै पठाउनुहुन्छ कि
0: म आफै बेच्न जान्छु सातदौबाट चाता गाउँछु त्यो खुमल्टा भन्ने ठाउँमा लगेर आफैले बेच्ने सस्तो मस्तोमा भए पनि अब त्यहाँ मान्छेले ताजा ताजा भन्छ हामी अनि एकछिनै जान्छ अनि खाएर ए बेचेर अनि आएर आउँछ
1: तरकारी आफू लानु गर्छ अनि बाख्राहरू चाहिँ मान्छेहरू लिन आउँछ
0: बाख्राहरू चाहिँ यहीँ बेच्नुबाट पहिला त पनि सबै बेच्नु थियो अहिले चाहिँ हामीले पसल राखेको छ मासु पसल अहिले चाहिँ हामीले यहीँबाटै काटेर
1: पठाउँछ
0: मित्र नगर चाहिँ भित्र ठ्याक्क बस पार्कमा के के हुँदैन
1: अनि कस्तो छ नि व्यवसाय अब अलिकति व्यवसाय गरिसकेको जस्तो खर्चको पनि कुराकानी हुँदैछ होइन तरकारीको अनि तरकारी कति जग्गामा लगाउनु भएको छ अनि अरू पनि जति पनि गाउँदेखि लिएर गाईको कुरा कति क्षेत्रमा लगाउनु भएको छ
0: हामीले खासमा यो हामीले अहिले व्यवसाय गरिराखेको चाहिँ तिन रोपिने जग्गामा अब तरकारी पार्ने हाम्रो चाहिँ वर्षको 95 त्यस्तो पर जान्छ
1: तिम्रो पनि चाहिँ 95,000 रुपियाँ वार्षिक भाडा तिरेर गरिरहनु भएको छ अनि बुङ्गुरकोदेखि लिएर खसीको आफ्नो मासु पसलहरू पठाउनुहुन्छ अनि कुखुराहरू पनि पठाउनुहुन्छ भन्नु भएको छ
0: हामीले अहिलेसम्म चाहिँ आफ्नो पसलमा पठाएको थिएन अब चाहिँ कुखुराको मासु पनि पठाउँछ
1: गाई एउटा मात्रै छ गाईको चाहिँ दुध व्यवसाय गर्नु भएको छ कि आफ्नो लागि मात्रै
0: होइन यो गाई चाहिँ भर्खर भर्खरै पाल्यो हो बाबुलाई दुध खुवाउनुको लागि भनेर
1: व्यवसाय भनेपछि आफ्नो लागि मात्रै प्रयोग भइरहेछ अहिलेसम्म व्यवसाय तरिकाले गर्नु भएको छ
0: व्यवसाय रूपले चाहिँ गरेको छैन अब यही अब आफूले अब तरकारी सरकारले जानेको अब त्यो घाँस पातहरू खानालाई मल दुध गर्नुको लागि दुध पनि अब बच्चालाई पनि खुवाउनु पऱ्यो अब किनेर खानुहुँदा आफै घरमा पालेर खानुपर्ने
1: हाम्रो समाजमा चाहिँ रोजगारी पाइने अनि नेपालमा बसेर राम्रो कमाउनु पाउने अनि महिलाहरू महिलाहरू भएर महिलाहरू पनि पसलसँग विदेशमा त्यो दर बढाउँछ कि आजको त्यस्तो सोच आयो कि हामीले के भन्नु
0: छैन अब मेरो बुवा पनि विदेशै हुनुहुन्छ अनि अब छोरी मान्छेहरू विदेश जानु हुँदैन अब यही नेपालमै बसेर केही गर्नुपर्छ भन्नुहुन्छ
1: तपाईं पैसा पनि कमाइरहनु भएको छ आफ्नो व्यवसाय पनि गरिरहनु भएको छ अर्काको मार्किङ गर्ने के गर्नु पनि भन्नु भएको
0: छ जति अब पाँच दस रुपियाँ भयो भने आफ्नै आफ्नो भने आफ्नै हुन्छ कि जस्तो भए पनि अरूकोमा अब कति भनाइ खानुपर्छ समयमा पुग्नु पर्यो बच्चाको आमा अब अरूकोमा पनि धेरै गाह्रो हुन्छ आफ्नो भनेको म यतिखेर गर्छु मेरो बच्चालाई यतिखेर टाइम दिन्छु भन्यो भने धेरै सकिन्छ कि
1: समाजका हुने त अब यो घर परिवारमा अझै पनि हाम्रो त्यो त्यो छोरा मान्छेमा माथि बुझाइ छ होइन छोरी मान्छेले पैसा कमाउँदा चाहिँ आफूलाई कस्तो लाग्छ
0: म त म आफै कमाउनु म आफै बनाउनु म खर्च गर्ने भएर होला पहिल्यैदेखि नै त्यस्तो म त बेमा गर्दाखेरि पनि म आफै अब पढ्दै काम गर्दै पढ्दै भएर मलाई त्यो उनी भएन त्यस्तो कमाउँथ्यो अनि अहिले पनि अब मेरो अब कसैले दिनु भने आश्रम छैन म आफै कमाउनु म त बिहान उठे दिन बेलुकासम्मै खटिहाल्छु म एक्लैले गर्ने हो यो सबै एक्लै तरकारी पनि आफै हेर्ने बेच्दा पनि आफै जाने बङ्गु जाडो बिहान बेलुका खानेकुरा खुवाउने सफा गर्ने कुखुरा हाँस बाख्रा सबैलाई म आफै हेर्छु कहिलेकाहीँ अब अहिले त पहिला त ससुर मम पनि हुनुहुन्थ्यो पहिला त ससुरबा पनि हुन्थ्यो ससुरबा पनि अब गाउँमा अब आफ्नो आफ्नो जग्गाहरू बाजे हुन्छ भनेर गाउँ जानुभयो अनि ससुर मम पनि अब केही आफूले अब पालेको चिजलाई अब किन अरूलाई फेरि पठाउने होइन अब सस्तो मस्तो भए पनि आफूले राखेर अब त्यही त्यही अलिअलि मुनाफा कमाएर बेच्ने भनेर मन पनि पसल खुलाएर बस्नुभयो अहिले चाहिँ म एक्लै छु त्यस्तो गाह्रो भने चाहिँ छैन अब गाह्रो र सजिलो भनेको त आफ्नो आफ्नो आफूले आफूले सोचाइ मात्र हो क्या त्यो चाहिँ त्यो चाहिँ अब काम अब खै मलाई चाहिँ त्यस्तो गाह्रो भएको जस्तो भएको छैन
1: आफै कमायो आफै रमायो होइन आफ्नै देशमा बस्यो
0: धेरै सन्तुष्टि
1: परिवारसँग बस्यो त्यो नै ठुलो
0: अब आफ्नो काम भने अब बच्चालाई अब मैले यतिखेर मैले यति काम सकेपछि म यतिखेर बच्चालाई यति यति काम दिएपछि भन्नु हुन्छ अब आफ्नो काम गरेपछि अब त्यो हुँदैन अब म यस्तो ठाउँमा जाने छ आज भनेपछि अब त्यहाँदेखि काम गर्ने अब दिन भएर फेरि भइगयो त्यस्तो हुन्छ अरूको काम त्यस्तो हुँदैन फेरि म त धेरै सन्तुष्टि
1: आमाले भन्नुभयो भर्खर सानो छोराहरू पनि त्यस कमाउँछ आज भन्छ छोरीले कति कमाउनुहुन्छ
0: अब अब तरकारी बेच्नु गयो भने अलिअलि अब आफूलाई खर्च भइहाल्छ बुङ्गुरबाट भनेको अब वर्षमा आउने चिज हो अब ठिकै आउँछ आफूले परिश्रम गरेर अनुसार आइहाल्छ नि
1: वर्षको 95,000-90,000 त बिचको भाडा तिर्नु पर्यो होइन खाना खर्च गर्नु पर्यो बाबुलाई स्कुल पढाउनु पठाउनु पर्छ होइन पढाउनु पर्यो लुगाको कुरा चाडपर्व हुन्छ गर्दाखेरि अन्दाजी नेपालमा बसेर भन्दाखेरि विदेशमा गएको जति आउँदो रहेछ कि न त विदेशमा कति आउँछ भन्ने कुरो थाहा
0: हामी गइरहेको
1: होइन
0: अब त्यो त मलाई के अब विदेशमा गएर नि अब गर्ने खान्छ त्यो धर्म अहिले नेपालमै अब मेरो सासू ससुराले अब बाटो देखाइराखेको छ अब यत्रो अब चार पाँच वर्ष त यो बाटोमा लागिसक्यो अब किन अब त झन् यो पेसामै त आबद्ध हुने होला
1: वर्षमा हिसाब गर्दाखेरि केहीमा पनि 12-15 लाख त आउँछ होला सबै गर्दाखेरि तरकारीदेखि बनिने र आफ्नो कुरा बाख्रा गर्दाखेरि जति पनि विशेष गरी महिलाहरू हुनुहुन्छ होइन तपाईँ त एउटा उदाहरणीय पात्र आफैले काम गर्नु भएको छ आफैले त्यसको सदुपयोग गर्नु भएको छ खुसी भएर बस्नु भएको छ जसले अवसर छैन भन्नुहुन्छ जो वैदेशिक रोजगारीमा जानु खोज्नु भएको छ उहाँहरूलाई चाहिँ एउटा महिला भएर भन्दाखेरि व्यवसायिक भन्नेलाई चाहिँ व्यवसायिक
0: अब अरूको देशमा गएर अब आफ्नै देशमा अब थोरै सानो भए पनि अब अलिअलि खाने अब मिठो मसिनो भए पनि अब मिठोलाई पनि मिठो मानेर खाएर आफ्नै देशमा गऱ्यो भने आफू अब हावापानीमा घुम्ने हुन्छ अब पछि आएर विदेश गएर पछि आएर के गर्ने भन्ने हुन्छ होइन अब उमेर हुँदाखेरि त पैसा कमाउँछ नकमाउने भने कमाउने हुन्छ अब त्यो फेरि पछि अब बुढेसकालमा आएर नि नेपालमा आएर के गर्ने भन्ने हुन्छ पहिलेदेखि अब योजना बनाएर अब कम्पनी पुर्दर अब मैं कई पैसा में आपत को पुर्दा कई खटाला कई ना था ना तब सुन चुकी है रक्षा मंजे निभाने सही लक्ष्य में

0: केही मान्छे मरिराखेको छ भनेर कसैले कुटपिट गरेर मलाई यस्तो घर बनाएर बिहान अब टिकटकतिर युट्युबतिर हालिरहेको हुन्छ नि त भिडियो हेरेर म त त्यस्तो देखेर पनि कस्तो डर लाग्छ कि म त कहिले घर छोडेर नहिँडेको भएर होला एकदम डर लाग्छ आफ्नो भनेर धेरै आफ्नो हो नि हरेक समयमा अब अब यस्तो गर्छु जान्छु भन्नु अरूको काममा त अब धेरै गाह्रो हुन्छ तर छोरी मान्छेले अब आफ्नो ठाउँमा बसेर काम गर्दा धेरै राम्रो
1: हुनुहुन्थ्यो ललितपुर बुङ्गुमतीमा कृषि र पशुपालनमा रमाइरहेकी 30 वर्षीय रमिला फुन मगर हामी कार्यक्रम देश परदेशमा छौं कार्यक्रममा हामी स्वदेशी सम्भावना देखेर संघर्ष मेहनत र आत्मविश्वासका साथ सफल भएकाहरूको अनुभव सुनिरहेका छौं अब बुङ्गुमतीमै 3 वर्षदेखि गाई फार्म सञ्चालन गरिरहनुभएका स्थानीय प्रशान्त केसीको अनुभव सुनौ
2: नमस्कार तपाईँको लकडाउनमा अर्थ काम गर्ने अर्थ कामको कारणले गर्दाखेरि लकडाउनमा चाहिँ पाडाबाट सुरु गरेको दुईवटा पाडा सुरु गरेको अहिले तपाईँको 18 वर्ष छ
1: अनि गाई फार्मतिर चाहिँ आकर्षण कसरी भयो
2: तपाईँको अब भने बाबा अब दुईवटा पाडा तपाईँको चाहिँ 20,000 दुईवटा पाडाले है त्यो पाडालाई बेच बढाउ गरेर बेचबिखन गर्दाखेरि तपाईँको 70,000 रुपियाँ है त्यो 70,000 रुपियाँ चाहिँ अब होइन दुई गाई पालेबाट होइन गाई दिने त्यो गाईबाट लगभग तपाईँको 1.5 लाख रुपियाँ जस्तो फाइदा भयो दुधबाट 5-6 महिनामा अनि त्यहीबाट चाहिँ मैले भैँसी पाल्न सुरु गरेँ गाईको चाहिँ फ्याट कमाउने भैँसीको फ्याट बढाउने भनेपछि अब तपाईँको चाहिँ भैँसीबाट चाहिँ डबलै हुन्छ हामी लागेर दुईवटा भैँसी हाल्यो सुरुमा अनि दुईवटा भैँसीबाट अहिले गर्दै गर्दा अहिले 18 वटा छ
1: यो भैँसी मात्रै 18
2: गाई 5 वटा अरू बाँकी भैँसी
1: 13 वटा
2: भैँसी
1: भनेपछि व्यवसाय कस्तो छ
2: व्यवसाय ठिकै छ है अब अहिले भैँसीबाट भैँसी पाल्नुमा भएन यस्तो यति डुबी भन्छ तर गर्ने तरिकाबाट पनि भर पर्ने कुराहरू
1: पनि
2: हजुर मेरो तपाईँको भाडाको जग्गा 5 रुपियाँ छ अनि घाँस लगाउनुको लागि 7 रुपियाँमा पूर्व वर्ष 7 रुपियाँमा जयसरा हिउँको लागि अब उहाँहरूले अब गर्ने हिउँदोबारे केही दिनु पर्दैन गर्ने भन्दा त्यो चाहिँ भाडा तिर्न नपरेपछि अब धेरै सजिलो हुने यो भाडा तिर्न 7 रुपियाँ तपाईँको 15 हजारले नै भाडा तिर्नु भने लाग्नु पर्छ होइन त्यो लाग्नु भने नि अब अहिले अब ल 12 भनेर दिएको ठाउँमा
1: त्यति दिन कति हुन्छ मतलब खर्च चाहिँ भाडा तिर्दाखेरि
2: भाडा पैसा अब तिर्दाखेरि खर्च तपाईँको महिनामा 1 लाख आमदानी हुन्छ भने तपाईँको 1 लाख रुपियाँ खर्च हुन्छ
1: बाँकी अनि अरू पनि त्यो गर्नु हुन्छ
2: अरू बाहिरी अरू अरू काम पनि गर्छु
1: भन्नुहुन्छ
2: म चेयरमा काम गर्छु
1: हजुर पछि गर्नुभएको चेफी पनि यो पहिला
2: गर्नुभयो पहिले यो गरेको चाहिँ आफ्नो भर्खर टराफरा बनाएर सुरु गर्दैछु त्यो पनि अर्को काम गरेर अनि अब त्यहीबाट चाहिँ अब भनौँ अब हामीले अब चाहिँ तपाईँको चाहिँ जो सहयोग गर्दाखेरि अब आफ्नो लगाउनु म बाहिर अहिलेको काम गरेर अनि त्यसबाट गर्नु
1: भनेपछि
2: त्यहाँबाट आएको तलबले चाहिँ अहिले बाँस किन्ने प्लास्टिक किन्ने तर मेम्बर गर्ने त्यो गरिरहेको छु
1: आफ्नो समय राम्रो भएको जस्तो त्यसबाट अर्को सुरु
2: भयो
1: दुध व्यवसायबाट
2: हजुर
1: त्यसपछि
2: त्यसपछि अनि अब यो एउटा मात्रै व्यवसायले पुगेन होइन भैँसी पानीहरू मैले जो गति दिएको छु नि घाटा भयो अब चाहिँ नाफा भएन अब चाहिँ भैँसी पारे डुब्यो त्यहाँ त्यहाँदेखि यसो यसो भन्नुहुन्छ तर त्यो चाहिँ होइन रहेछ माथि गर्न नगर तपाईँको यो भैँसीतिर एउटा भैँसीलाई अब 1.5-2 लाख रुपियाँ हालेर लिएँ है तपाईँको 3-4 महिनामा दुध अब सेयरमा भएपछि त्यो 3-4 महिना त हामी दुध दिने 3-4 महिना भैँसी खायो त्यो भैँसी पठाइदिउँ तपाईँको 3-4 महिनामा खुलाई खुवाउनु पऱ्यो त्यो सानो दिन त कुरै छैन उन्त घाटा त्यसरी घाटा भएर मान्छेहरू धेरै बाहिर भागेका पनि अवस्थाहरू धेरै छन् क्या अब विदेशहरू लागेको छन् अब भागेर गएर अब दुध बेच्ने अब वस्तु बेच्ने होइन अब जति ट्रेनिङ बेच्ने विदेशतिर लाग्नेहरू पनि धेरै छन् तर त्यसमा चाहिँ मेरो लागि मेहनत कम भएको कि भन्ने होइन
1: तपाईँले चाहिँ यसबाट नाफा गरेको चाहिँ
2: नाफा चाहिँ अब नाफै छ होइन अहिलेसम्मको तुलनामा
1: त्यसपछि चाहिँ
2: हजुर त्यसपछि किसी को परसों आता है यार हमें जो अगर मेरे तो ऐसे मार्केट जाने में रहने में अगर सरकारी संस्थान वाले लोगों से लगा रहे आखिरी बार ऐसे आवाज़ें अन्य लोग लगे आंसर होने जाएंगे अगर कौन जानता है बाद में ये जो भी बुरी बात है अगर मायने में पार्टी का ये फंडर वगैरह में भी ये नींद रहता है तो अगर जानते हो ये तमोगुनी तो ये वारने अली

0: बचत मात्रै तपाईको महिनामा तरकारी यताउँ कि सबैले गर्दाहरू लगभग 60-65,000 को आरआरी
1: हुन्छ हुन्छ के भन्नुहुन्छ अरूले
0: त्यसले त्यो गरी चढिकन भए पनि हुन्छ सर त्यो त्यो कुरो अर्को कुरो तपाईँको चाहिँ के हुन्छ भने रासायनिक मल बढी प्रयोग गरिदिने अनि तपाईँको कम्पोस्ट मलहरू बस्तीको मलहरू चाहिँ कम गरिदिने भएर पनि त्यस्तो हुन सक्छ तपाईँको हावापानी अब यहाँको माटोलाई चाहिँ तपाईँको किसान एक वर्ष त केही आमदानी नै हुँदैन सरकारी लगाउँदा नि तपाईँको त्यो मार्केटमा भएको सबै अब हुनु पनि किसान नष्ट पारिसकेको त्यसले अनि अब एक वर्ष मल हाल्यो अर्को वर्ष त्यो राम्रो राम्रो हुन्छ
1: अनि खानु सजिलो छ नेपालमा कामको अवसर छैन दिवस छैन दिवस छैन बचत पनि हुँदैछ के लाग्छ
0: मैले पनि आजभन्दा 10 वर्ष अगाडि कुरो गर्नुपर्छ है तपाईँको लगभग 68 सालतिर मैले चाहिँ पासपोर्ट बनाएर पासपोर्ट अहिले चाहिँ सिरानीले सुतिरहेको छु विदेश जान भनेर तपाईँको चाहिँ पासपोर्ट एप्लाई गर्नुहुन्छ मेम्बर गए अनि त्यहाँ साथीहरू बिएसी गरेर आउने साथीहरू बोराएर प्रोसेसरलाई पनि भेट्यो अब कोही चाहिँ अब तपाईँको भर्खर आएको पनि भेट्यो कि अब मेम्बरले यति छ यसो गरौँ यो काममा हुने पठायो यो काम चाहिँ यस्तो गर्नु पर्यो यहाँ कसैले भन्यो अब टोयलेट त्यो दिन रात तपाईँको 24 घन्टा टोयलेट हुनुपर्ने अवस्था होइन के गर्नु त्यही गर्दा फलिहाल्छ नि अनि अर्का टोयलेटै सोध्नुपर्ने भर्खरै सोध्नुपर्ने होइन बाख्रै गर्नुपर्ने ढाँसै गर्ने अर्का देखि आज देखाउँछ नि तपाईँको चाहिँ मसिना पालाहरू चाहिँ तपाईँको तपाईँ साथीहरू पालेर मजासँग चाहिँ विदेशीहरूको जसरी गिया खटेर गऱ्यो त्यहीबाट हुन्छ नि तपाईँको 6 महिना मात्रै पालिनु हुन्छ पारा गर्दा तपाईँको टेबल फाइदा हुन्छ नि
1: गाउँमा झन् गर्न सक्यो
0: भने अब गाउँमा चाहिँ तपाईँ के हुन्छ घाँसहरू हुन्छ जङ्गल हुन्छ अब आफ्नो एरियामा पनि घाँस हुन्छ मेरै गाउँमा गर्ने भयो भने बजारमा भन्छु तपाईँको बजारमा चाहिँ यो खाडा पारा टोलीहरू लगाएर पाल्नु राम्रोसँग पाल्नु हो भने तपाईँको वर्षमा वर्षमा पार्ला
1: अनि विदेश जानेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ
0: विदेश जानेहरू चाहिँ यो नेपालमा चाहिँ एउटा बुढापाकाले हुन्छ नि यो सुकुल गुम्बा नेपालमा सुकुल गुम्बा उहाँ गएर चाहिँ के गुम्बा हुन्छ त्यस्तै हो
1: अवसर चाहिँ नेपालमा नभएको
0: नभएको हुन्छ गर्मी सिस्टम नभएको सिस्टम नभएको र अरू कुरो सरकारको नियम नभएको राम्रो तपाईँको अब बैङ्कहरूलाई कृषिलाई हेरेर लोन दिए हुन्छ होइन कृषिलाई अनुदान भनेछ प्रदेशको अनुदान भनेछ अब चाहिँ बैङ्कले अनुदानको लागि यति दिए हुनेछ अब सबैको सरकारी संस्था यति भनेर त्यहाँको के छ भने तपाईँको ठुला बडा अब त्यही भित्रको मान्छेहरूले उनीहरूले अब जसको फोन छैन जसले व्यवसाय कि गरे छैन उसले अनुदान लिएर खाइरहेछ जो व्यवसाय गर्छ नि त्यो मान्छे चाहिँ तलको तल मात्रै छ उसले पाएको छैन कि
1: उहाँ हुनुहुन्थ्यो ललितपुरको बुङ्गमतीमा 3 वर्षदेखि गाई फार्म सञ्चालन गरिरहनुभएका स्थानीय प्रशान्त केसी कार्यक्रम देश परदेशमा हामी स्वदेशमै सम्भावना देखेर संघर्ष मेहनत र आत्मविश्वासका साथ सफल भइरहेकाहरूको अनुभव सुनिरहेका छौं कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला।

0: Network. उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आय आर्जन गर्ने अनेक उपाय छन्। पैसा कमाउने चाहना मात्रै भएर हुँदैन, सही समयमा सही योजना र फरक सोच पनि आवश्यक हुन्छ। विदेश गएर दुःख गरेर मात्रै सफल भनिन्छ भन्ने सोच बदलिनुपर्छ। आज धेरै मानिस अवसरको खोजीमा गाउँ छोडेर शहर पुगेका छन्। यस्तो अवस्थामा घरकै स्वाद खोज्ने चाहनालाई अवसरमा बदल्दै आमा छोरी अचारले रैथाने परिकारले बजारसम्म पुर्याएको छ। आमाको सिप, छोरीको सोच र परिवारको मेहनतले शुरू भएको यो प्रयास आज सफल व्यवसाय बनेको छ। अब पाल्टाको रामदी पिपलडाँडा स्थायी घर भई हाल काठमाडौँको अनामनगरमा बस्दै आमा छोरी अचार सञ्चालन गरिरहनुभएका अरियाल परिवारका निरज अरियालसँगको कुराकानी सुनौ।
1: थ्याङ्क यू भेरी मच सर।
0: सुनमा यो आमा छोरी अचार भनेको के हो, कसरी सुरु भयो, यसको अलिकति पृष्ठभूमि बताइदिनुहोस् न।
1: हजुर, यो आमा छोरी अचार अब तपाईँले नामबाटै थाहा भइसक्नु भयो होला। आमा र छोरी मिलेर स्टार्ट गर्नुभएको एउटा व्यवसाय हो। यो चाहिँ कोविडको समयमा मेरो दिदी र दिदीले चाहिँ मम्मीले यस्तै अचार बनाउनु भएको थियो घरमा खानाको लागि। अनि दिदीले के भन्नुभयो भने ल मम्मी यही अचार अब बेचेर केही गरौँ न त भन्ने एउटा भिजनले स्टार्ट भएको चिज हो। घरकै किचनमा बनेको चिजलाई चाहिँ हामीले यो बजारमा लिएर आएर अब केही गरौँ कि भन्ने आश गरेर हामीले स्टार्ट गरेको हो। खास गरी पाँच छ वर्ष भयो। अब खास गरी अब यसरी मार्केटमा हिँड्न लागेको चाहिँ तपाईँको धेरै भएको छैन, एक डेढ वर्ष भयो होइन। तर हाम्रो चाहिँ खालि सीमितमा मात्रै थियो, अहिले चाहिँ के भएको छ भने अनलाइनमा छ। अब ठाउँ ठाउँमा जहाँ स्टल हुन्छ त्यहाँ पनि राख्न थालेको छ हामीले। अब यस्तो भइरहेको छ।
0: घरमा आफूले जसरी आफ्नो लागि प्रयोगको लागि तपाईँले उत्पादन गर्नुभएको थियो त्यसैलाई नै अलिकति व्यवसायिक तरिकाले अरूको लागि पनि अरूले पनि घरको स्वाद लिउन् भन्ने सोचले चाहिँ तपाईँहरू सुरु गर्नु।
1: हजुर हजुर, यो खास गरीमा त्यही हो। घरमै अब बस्दा बस्दै आएको चिज आइडिया हो। घरमा पनि अब हामीले मम्मीले बनाएको हातको खा सबैलाई त मिठो लाग्छ नि त। अब हुनुहुन्छ नि अब विदेशमा हुनुहुन्छ कोही, अब तपाईँले भन्नुभयो नि पाल्पा छोरेर यहाँ काठमाडौँमा आएको हुनुहुन्छ, उहाँहरूले चाहिँ आफ्नो मम्मीले बनाएको आमाले बनाएको स्वाद चाहिँ यो डिफ्रेन्ट टाइपको प्रडक्ट हो हाम्रो चाहिँ होइन। यो बालेको अचार चाहिँ होइन, तर यो तरकारी सर पनि खान मिल्छ कि। अब अहिले काठमाडौँको अवस्था के छ भने बिजी लाग्छ नि त है, दाल पकायो त्यसपछि तरकारी बनाउन पनि टाइम जान्छ। त्यसको सट्टामा के गर्यो भने यही अचार हाल्यो, एक चम्चा दुई चम्चा हाल्यो भने मजाले तरकारी काम पनि पुग्छ भन्ने हिसाबले चाहिँ हामीले चाहिँ यो स्टार्ट गरेको हो। खास गरी
0: यसको लागि आमाले जुन एउटा गाउँकै परिवेशमा जसरी उहाँले सिक्नु भयो त्यसलाई अगाडि बढाउनु भयो कि उहाँले अन्त तालिम दिनुभएको कि कस्तो हो?
1: ए होइन होइन, यो चाहिँ मेरो मम्मीले आफैले थाहा भएको चिज बनाउनु भएको, कहीँ मतलब कुनै तरिकाको कुनै तालिम पनि लिनुभएको छैन। यो चाहिँ त्यही भएर पनि यो डिफ्रेन्ट प्रडक्ट छ भन्ने मलाई विश्वास छ। हजुर, अब सबैले के गर्नुहुन्छ भने तालिम लिएर गरेको हुनुहुन्छ, तर मेरो मम्मीले चाहिँ कुनै प्रकारको तालिम लिनु भएको होइन। आफूले हामीलाई सानो बेलामा बच्चा बेलामा जसरी पकाएर जे पकाएर खिलाउनु भयो त्यसरी नै हामीले दादामा तपाईँको अगाडि पेस गरेका छौँ।
0: तपाईँको घरभित्रको स्वाद अहिले तपाईँले घरभित्र मात्रै सीमित राख्नु भएको छैन, बाहिर पनि वितरण गर्नुहुन्छ,
1: यहाँबाट विदेश पनि लिएर जानुहुन्छ होइन, वा विदेशबाट मगाउनु है भनेर आफ्नो आमा बुवालाई पनि भनिदिनुहुन्छ। त्यो देख्दाखेरि चाहिँ अलिकति खुसी लाग्छ भन्ने कुरा चाहिँ महसुस गरिरहेको छु मैले।
0: अनि अलिकति म प्रडक्टकै बारेमा पनि गइदिन चाहन्छु, कतिखेरि अचारहरू बनाउनुहुन्छ?
1: हजुर, हाम्रो चाहिँ अहिले के भइरहेछ भने अब घरमै बनाउन थालेको कारणले गर्दाखेरि सीमित प्रडक्ट चाहिँ छवटा आइटम छ हामीसँग। छ तिमुरको छोप, बदामको अचार, तिलको छोप, अनि तपाईँको माछाको दुईवटा आइटम छ र चिकन अचार छ हामीसँग अहिले हालै छ।
0: एउटा कुरा हाम्रो समाजमा कस्तो छ भन्दाखेरि छोरी मान्छेहरू प्रायः घरभित्रै बस्नुपर्छ होइन, घरको काम गर्नुपर्छ भन्ने धेरै मानसिकता, धेरैको मानसिकता अझै पनि त्यो छ अहिलेको समाजमा पनि, सहरमा पनि त्यस्तो छ। तर त्यो काम गरिरहँदाखेरि आमाले र छोरीले मिलेर अलिकति फुर्सदको समयमा सदुपयोग गरेर भनौँ अचार उत्पादन गरेर बजारी व्याकरण गर्नुभएको छ अलिकति छुट्टै तरिकाबाट पनि सोच्नु भएन अब यो के भन्छ भने अहिले त्यस्तो सोचहरू त अझै पनि छ हजुरले भने जस्तै अझै पनि छ यसको लागि चाहिँ के गर्नुपर्छ भने चाहिँ अब यस्तै हाम्रो मेरो दिदी र मेरो मम्मी जस्ता मानिसहरूको उदाहरण हेरेर चाहिँ हाम्रो महिला दिदी बहिनीहरू आमाहरू अनि भाउजूहरू आन्टीहरू होइन यस्ता मान्छेहरूलाई हेरेर प्रोत्साहित भएर चाहिँ आफूले घरमा भएको समयलाई चाहिँ सदुपयोग गरेर यस्तो प्रकारको आइटमहरू काहीँ नभएको आइटमहरू चाहिँ लिएर आएर बजारमा लिएर आउनु थियो अहिले बजार पनि निकै फस्टाएको छ नि त जहाँ पनि जाँदाखेरि राख्न पाउँछ मजाले होइन त्यस्ता उदाहरणलाई हेरेर अगाडि बढ्नु भयो भने चाहिँ अझै पनि राम्रो हुन्छ कि भन्ने महसुस गरेको छु म पनि मेरो आफ्नो दिदी मम्मीहरूलाई हेर्छु उहाँहरूले गरेको मेहनत देख्छु अनि मलाई पनि त्यही मेहनत गरौँ त्यस्तै प्रकारको मेहनत गरेर प्रोत्साहित भएर अगाडि बढाउँ भन्ने कुरा म पनि आफै प्रेरित भइरहेको छु उहाँहरू पनि प्रेरित हुनुहुन्छ कि भन्ने म आशा गर्दछु
2: व्यवसाय चलाइसकेपछि मान्छेले आमा हेर्ने भने त त्यसबाट फाइदा होला होइन अनि विशेष गरी अब खाली समय सदुपयोग त छँदैछ होइन आमदानीको कुरा गर्दाखेरि कस्तो छ
0: यस्तो अब व्यवसाय गरिसकेपछि अलिकति प्रफिट नभएको त त्यो त होइन त्यो सदुपयोग मात्रै गर्नलाई त समस्या अगाडि नै त भयो अब यो व्यापार हो व्यापार भन्दा अब त्यो डाइरेक्ट कुरा गर्दाखेरि आमदानी छ राम्रै छ तर फेरि आमदानी गरौँ भनेर फेरि त्यसरी नै हामीले चाहिँ त्यस्तै प्रकारको पनि क्वालिटी अनुसारको प्रडक्ट दिन सक्नु पर्यो होइन त्यो चाहिँ हाम्रो चाहिँ के छ भने प्राइस अलिकति हाई भए पनि क्वालिटी राम्रो दिँदाखेरि चाहिँ कस्टमरहरूले प्रडक्टलाई चिनेर चाहिँ लिएर जानुहुन्छ भन्ने हाम्रो चाहिँ विश्वास छ हामीलाई पनि हाम्रो पनि अलिकति अलिकति प्राइस चाहिँ प्राइस नै छ किनभने त्यही अनुसारको प्रडक्ट भएको कारणले गर्दा त्यही भएर पनि हामी क्वालिटी भनौँ न त्यही भएर पनि हामी के गर्छौँ भने पहिला चखाउँछौँ अनि बल्ल चाहिँ कस्टमरको प्रतिक्रिया लिएर अनि कस्टमरहरूले मन पराउनु भयो भने चाहिँ ल लिएर जानुहोस् भनेर गर्छौँ हामीले चाहिँ त्यसो गरेको छौँ
2: अन्त
0: त्यस्तै 2 लाख जस्तो म के अरे मजाले 1-2 लाख जस्तो भइरहन्छ
2: राम्रो
0: राम्रो एकदम धेरै राम्रो हुन्छ
2: खाली समयलाई सदुपयोग
0: गरेर यति कमाउनु भनेको त धेरै राम्रो हो राम्रो भइरहेछ ट्रान्जेक्सन त अब पछि ठुलो भयो त आफै थाहा भइहाल्छ सबैलाई पनि होइन अब तै पनि घरमा बसेर यसरी लिन समय प्रयोग गरेर यत्रो आमदानी गर्नु भनेको त धेरै राम्रो कुरा हो
2: अब म मुख्य विषयवस्तुतिर प्रवेश गर्छु जस्तै अहिलेको समय भनेको नेपालमा बसेर 20-25 हजारको जागिर खानु भनेको ठिक होइन भन्ने मानसिकता हजुर र सँगसँगै अहिलेको समयमा धेरै महिलाहरू पनि वैदेशिक रोजगारीमा रहने नेसा कोषदेखि लिएर अरू भनौँ अब राम्रोसँगहरूमा पनि गइरहनु भएको छ होइन त्यसलाई चाहिँ कसरी तुलना गर्नुहुन्छ
0: अब कसैको के समस्या हुन्छ कसैको आर्थिक समस्या हुन्छ कसैको के हुन्छ भन्दा चाहिँ हामीले कसरी नै त्यो कम्पनी रेजिस्टर गर्न गाह्रो भइरहेको अनि त्यो मार्केटिङहरू गर्न नसकिरहेको त्यसको शिक्षाको पनि अभाव पनि हुनसक्छ त्यो कारणलाई लिएर चाहिँ अब सबै सरकारले गर्नुपर्छ भन्ने त म भन्दिनँ भयो अरू कुरा सबै सरकार गरेर हामीले गर्नु थियो होइन त्यस कुरा चाहिँ त्यतातिर चाहिँ मगाऊ होइन अब के हुन्छ भने मैले अघि पनि भनेअनुसार अब यस्तै कतिपय महिला उद्यमीहरूले अहिलेको उद्यमी महिला सङ्घहरू आउनु भएको छ उहाँहरूले तालिम दिनुहुन्छ तालिममा लिन जाने होइन अब विदेशै जाउ नजाऊ त म भन्न सक्दिनँ होइन अब तै पनि अब यस्ता तालिमहरूमा जाने सहभागी लिने होइन अब मान्छेहरू चिन्ने गर्नुपर्छ भन्ने कुरा चाहिँ मलाई लाग्छ मेरो दिदी र मेरो मम्मीले पनि खास गरी तालिम लिनुभएको त होइन तै पनि एउटा आँट गरेर एउटा विश्वास गरेर आफूले पनि देशमै न्यून समय प्रयोग गरेर चाहिँ अलिक राम्रो आमदानी गरौँ भन्ने सोचले स्टार्ट गर्नुभएको अब यहाँ भएका महिला दिदी बहिनीहरूले पनि त्यसै त्यही सोचलाई चाहिँ अगाडि बढाएर लिएर जानुभयो भने चाहिँ आफ्नै देशमा पनि केही गर्नुहुन्छ भन्ने म आशा गर्दछु
2: तुलनात्मक रूपमा अलिकति थोरै बढी होला होइन तर जस्तो आफ्नो देशमा बसेर पनि सम्भावना नभएको होइन अलिकति स्किल हेर्दाखेरि ठुलो सानो हुन सक्यो तर छन चाहिँ छ
0: धेरै छ धेरै छ तपाईँको हेर्दै जानुहुन्न अब भने पनि अब देश चलाउन महिला प्रधानमन्त्री बनाउनुपर्छ भन्ने हाम्रो के हाम्रो घरमै पनि बुवाले चलाउनु न हाम्रो कसले चलाउँछ त मम्मीहरूले चलाउँछ घर पनि होइन अब त्यही हो कि अब हाम्रो दिदी बहिनीहरूलाई पनि त्यही अनुसारको तपाईँले तालिम दिनुभयो त्यो अनुसार शिक्षा दिनुभयो भने उहाँहरूको अटोमेटिकली त आफ्नो भएको स्किल चाहिँ अगाडि लिएर आउन सक्नुहुन्छ भन्ने मलाई विश्वास लागेको छ होइन अब त्यसको लागि चाहिँ के गर्नुपर्छ त्यही हो कि अब तपाईँको कम्युनिकेसन भएन तालिमहरू कहाँ कहाँ छ त्यो पनि थाहा भएन होइन कतिपयहरूलाई त तपाईँको सामाजिक सञ्जाल चलाउन पनि आउँदैन है त्यसको लागि चाहिँ के गर्नुपर्छ भने ठाउँ टु ठाउँ गएर चाहिँ वडा वडामा गएर त्यही गऱ्यो भने चाहिँ त्यो पनि हाम्रो दिदीबहिनीहरूसँग स्किल त कति छ भन्ने मलाई पुरै विश्वास छ
2: मात्र त्यसलाई सदुपयोग कसरी गर्ने अनि बाटो देखाइदिनु
0: त्यो बाटो त्यो मार्ग प्रदर्शन गरिदिनु पर्यो भन्ने कुरा चाहिँ त्यो चाहिँ म सरकारसँग वरिपरि आह्वान गर्दछु होइन त्यो आग्रह गर्दछु कि अब सरकारको काम त त्यति हो नि त होइन अब मार्ग प्रदर्शन गरिदिनु यसरी गरिदिनुहोस् है यसरी जानुपर्छ है त्यसरी नै सहजीकरण गरिदिनु भयो भने हाम्रो हरेक घरबाट चाहिँ एउटा एउटा व्यापारी निस्किनुहुन्छ भन्ने मलाई पुरा आश लाग्छ
2: उहाँ हुनुहुन्थ्यो आमा छोरी अचार सञ्चालन गरिरहनु भएका मिरा जर्याल हामी कार्यक्रम देश परदेशमा छौं आज हामी स्वदेश नै सम्भावना देखेर संघर्ष मेहनत र आत्मविश्वासका साथ सफल भएकाहरूको अनुभव सुनिरहेका छौं पछिल्लो समय धेरै पालिकाले महिलालाई उद्यमी आत्मनिर्भर र सफल व्यवसायी बनाउन विभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आएका छन् यस्ता तालिममा सहभागी भएपछि धेरै महिलाले सिप सिकेर आफ्नै व्यवसाय शुरू गरेका छन् यसले महिलालाई आर्थिक रूपमा सक्षम बनाउनका साथै बाध्यात्मक वैदेशिक रोजगारीलाई पनि केही हदसम्म कम गर्न सहयोग पुगेको छ अब तालिमपछि आफ्नै व्यवसाय सञ्चालन गर्दै सफल उद्यमी बनेकी रीता मानन्दर्शन
3: नमस्ते धन्यवाद पनि यो चाहिँ हाम्रो कस्तो भने एक गुठी एक तालिम अन्तर्गत हामीले वडाबाट पाएको तालिम हो यो चाहिँ खासमा 23 वडाबाट हामीले पाएको तालिम यसमा पनि मुख्य टार्गेट भनेको हाम्रो महिलाहरूलाई नै जुन चाहिँ 40 वर्षभन्दा पनि माथिको जुन चाहिँ सक्षम अब निष्क्रिय भएर बसेको भनौँ न एउटा पढेर पनि काम नगरिकन घरमा एउटा गृहिणीको रूपमा बसेकोहरूलाई चाहिँ टार्गेट गरेर उनीहरूले पनि केही आय आर्जन गरोस् सिपमूलक कामहरू गरोस् भन्ने उद्देश्य जुन वडाबाट हामीले ट्रेनिङ दिएको त्यो एकदमै महत्वपूर्ण लाग्यो हामी महिलाहरू यति एकजुट भयौँ कि कस्तो भने एउटा टोलमा बसेर पनि हामी कस्तो भयौँ भने आफू भन्ने नै नचिन्ने अवस्थामा पुगिसकेका थियौँ अहिलेको एकदमै व्यस्तताको कारणले गर्दाखेरि आफू आफू व्यस्त भयौँ आफ्नो छिमेकीहरू आफ्नो परिवारहरू नै को जस्तो हुने अवस्थामा पुगेको अवस्थामा यो वडाबाट तालिम दिएर कस्तो अनुभव गरेँ भने मैले हामी चाहिँ एकजुट हुन पायौँ हाम्रो परिवारहरू अहिले चाहिँ सङ्गठित भयौँ हामी चाहिँ बलियो भयौँ भन्नेको फिल्ममा चाहिँ उत्पन्न भयो केही काम गर्नलाई पनि प्रोत्साहन दियो कि एउटा हौसला एउटा आत्मविश्वास एउटा चाहिँ मैले गर्न सक्ने रहेछु साथ पायो भने भन्ने एक्लै हुँदाखेरि भन्दा पनि एउटा समूहगत काम गर्दाखेरि पनि धेरै आत्मविश्वास हुने रहेछ र काम गर्न हौसला पनि उत्पन्न हुने आँट पनि आउने रहेछ कि इन्भल्भबाटै सुरु गरेको यो पनि नेपाली कागजको एउटा चाहिँ नेपाली भएर हाम्रो स्वदेशी प्रडक्टलाई चाहिँ प्रोत्साहन गरौँ लिएर प्रमोटन गरौँ भन्ने हिसाबले हामीले अगाडि बढेको ट्रेनिङ त धेरै नै लिइसक्यो धेरै लिइसक्यो होइन तर यो नेपाली प्रडक्टलाई नेपाली कागजलाई हामी सबै नेपालीहरूले किन नचिनौं यो इन्डियाबाट चाइनाबाट आएको इन्भल्भहरू मात्रै हामी किन युज गरौं अहिले चाहिँ हामीले हरेक घरमा एकदमै आवश्यक भनेकै नेपाली खाम है खाम त्यसमा पनि हामी नेपालीहरूले किन विदेशी युज गर्ने त हामी नेपाली दाजुभाइ दिदीबहिनीहरूले प्रयोग बनाएको प्रडक्टलाई किन प्रोत्साहन नगरौं यसलाई प्रमोदन किन नगरौं भन्ने उद्देश्यले नै हामी अगाडि लागि परेको गर्दा गर्दा हामीले लिएको ट्रेनिङ भनेको इन्भल्भको ब्याग मात्रै हो भन्दाखेरि हामी आफैले लागेर चाहिँ अहिले हामीसँग प्रडक्टहरू छ नोटबुकदेखि लिएर यो एकदमै राम्रो यो काठको जस्तै देखि नै टिकी झ्यासम्म पनि हामीले फ्रेमको रूपमा बनायौं यो चाहिँ अहिले एकदमै डिमान्ड भएको त्यसमा पनि ग्रेटिङ कार्डहरू छ टिसनहरू छ अझ भन्ने हो भने चाहिँ इयरिङ छ जुन इयरिङ चाहिँ हामीले ल्यामिनेट गरेर बनाएको त्यो वाटरप्रुफ गरेर बनाएको एकदमै कडा अहिले फेसनेबल टाइममा चाहिँ एकदमै धेरै रुचाइदिएको यो प्रडक्टहरू चाहिँ धेरै नै गएको हामीले अनुभव गरेका छौँ अहिले यो सम्ममा धेरै नै हाम्रो बिक्री भयो र यो हामीले प्रोत्साहन यो अझ स्टलहरू राख्नु भन्ने कुरा नै कस्तो भने धेरैले रुचाइदियो कि धेरैले मन पराइदियो अब यसरी भनिरहँदाखेरि हामी नेपाली दाजुभाइहरूले पनि यो खामलाई चाहिँ धेरै नै मन परायो कि हामीले चाहिने यो हो भन्ने किसिमले चाहिँ धेरै नै हामीले बेचिन्थ्यो चाहिँ त्यही भएर पनि हामी लागि परेको यसलाई चाहिँ एउटा सबै नेपालीहरूको घरमा पुगोस् खाम मात्रै भए पनि भन्ने उद्देश्यले नै गरेको हामीले
2: विशेष गरी एउटा ओडाले चाहिँ महिला समूहहरूलाई तालिम सिकाएर त्यसलाई चाहिँ आय आर्जन गर्न कसरी सदुपयोग गर्न सकिन्छ विशेष गरी महिलाहरू भनेको हाम्रो समाजमा अझै पनि घरभित्रको काम मात्रै गर्ने होइन सीमित रहने भन्ने एउटा मानसिकता छ त्यसलाई चाहिँ ओडाले चाहिँ आय आर्जनसँग जोड दियो र अलिकति अगाडि बढ्नुपर्छ भन्ने प्रोत्साहन गर्यो
3: त्यो चाहिँ ओडाले हामीलाई एकदमै प्रोत्साहन गरेको हो साथै हाम्रो टोलमा हाम्रो जुन गुठीले पनि महिलाहरूलाई अहिले किन चाहिँ चुप्लाएर बस्ने हामी होइन सबैजना मिलेर अगाडि बढौँ भन्ने उद्देश्यले नै सिकाएको हो त्यसलाई पनि हामीले युज गरौं त्यसलाई सदुपयोग गरौं भनेर नै यसरी लागि परेका छौँ अब वडाले पनि हामीले दिएको हो स्थलहरू राख्नको लागि मौका दियो ट्रेनिङ लिएर मात्रै पनि पुग्दैन एउटा अचेत पनि हुनु पर्यो नि अब बनाएर सिकेर मात्रै घरमा मात्र छुपानलाई त के गर्ने होइन त्यही भएर अब वडाबाट यो महानगरले चाहिँ हामीलाई मौका पनि दिएको हो किनभने हरेक ठाउँमा स्टलहरू राख्न दिएर हामीले बनाएको कुरालाई अब बजारसम्म पुर्याउने एउटा माध्यम बनायो लगाइदिनु भयो त्यसको लागि चाहिँ धेरै धेरै खुशी पनि लागेको र उहाँहरूले प्रति कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु सबै प्रति
2: हाम्रो समूहमा चाहिँ अहिले तिनजना हुनुहुन्छ यहाँ होइन कतिजना हुनुहुन्छ
3: जम्मा चौधजनाको समूह
2: चौधजना हाम्रो एउटै वडाको
3: समूह
2: चौधजना सबैले इन्भेलपदेखि लिएर बाहिरदेखि लिएर विभिन्न प्रकारको सामग्रीहरू बनाउनुहुन्छ
3: कागजको सामानहरू अहिले सकेसम्म हामीले चाहिँ धेरै योभन्दा पनि अझ अगाडि बढ्ने कि भन्ने सोचमा छ हाम्रो बनाएको त इन्भेलप त्यो ब्याग मात्रै हो अब त्यसमा पनि बक्सहरू यो प्याकिङ गिफ्ट प्याकिङ बक्स चाहिँ मेन इम्पोर्टेन्ट यो छ अहिलेको आवश्यकता म थाम्छु त्यसलाई चाहिँ धेरैले कस्तो छ भने अहिले गिफ्ट दिने भयो त्यसमा पनि एउटा व्यस्तताको कारणले गर्दाखेरि आफूले प्याकिङ गर्न नभ्याउने अनि अहिलेको फेसन कस्तो भयो भने राम्रो प्याकिङ होस् तर सामान पनि राम्रो होस् त्यो एकैचोटि सजिलो उपलब्ध होस् भन्ने सबैले चाहन्छ त्यसको लागि चाहिँ बक्स प्याकिङहरू हामीले अहिले यो मेनली चिजको लागि अनि साउन्ड सामग्रीको लागि यो जुन केटीहरूको लागि आवश्यक सामानहरू गिफ्ट दिने चलनहरू छ त्यो गिफ्ट प्याकहरू हामीले चाहिँ बनाउने यो टार्गेट राखेको छौँ एउटा बक्समा चाहिँ आवश्यक सामानहरू चुरा धागो अनि त्यसरी एउटा चाहिँ मिठाई अनि एउटा चाहिँ के भए पनि गिफ्ट एउटा चाहिँ ह्यान्ड रिटर्न एउटा ग्रिटिङ कार्डहरू पनि राखेर त्यो प्याकिङ गर्ने पनि हामीले सोच राखेर अहिले बनाएको पनि छौँ र त्यो एक्सपोमा हामीले राख्ने पनि गरिरहेछौँ अहिले
2: कस्तो राम्रो काम गरिरहनु भएको रहेछ अब महिला गृहिणी मात्रै होइन अहिले अब चाहिँ महिला व्यवसायी भइसक्नु भएको छ दर्ता गरिसक्नु भएको छ कि छैन
3: अहिले हाम्रो कस्तो भयो भने गुठी अन्तर्गत चाहिँ दर्ता भइसक्यो गुठी चाहिँ गुठीको अन्तर्गतबाट नै हामीले चाहिँ त्यसको उपसमिति भनेर चाहिँ दर्ता गरेका छैनौँ उपसमितिको रूपमा नै गुठी अन्तर्गत नै हामी चलाइरहेका छौँ अहिलेसम्म चाहिँ दर्ता चाहिँ भएको छैन
2: यसरी व्यवसायमा जोडिसकेपछि एकजना महिलालाई गृहिणीलाई चाहिँ के फाइदा हुँदो रहेछ
3: अब सबभन्दा महत्वपूर्ण त कस्तो भने यो समय अनुसार हामी हिँड्न सक्यौँ है एउटा घरभित्र मात्रै थुनिहेनौँ र बाहिरको वातावरणमा आएर अहिले कसरी हामी अगाडि बढ्ने समयसँग भन्ने कुरा पनि हामीले सिक्यौँ यो चाहिँ एकदमै आवश्यक आजको समयमा सबैजना चाहिँ घर गृहस्थीमा मात्रै बसेर हुँदैन भन्ने सोच पनि छ तर त्यसलाई अगाडि कसरी बढ्ने त भन्दाखेरि हामीलाई एउटा मौका चाहिने र त्यो मौका हामीले पाएका छौँ त्यसलाई चाहिँ हामीले किन त्यतिकै खेर फाल्ने अब हामी बाहिर निस्किसक्यौँ भने हामी व्यवसायिक रूपमा नै किन नजाने यो चाहिँ अति नै आवश्यक छ अहिलेको समाजको लागि एकजनाले मात्रै कमाएर हामी घर परिवारमा पाल्ने भन्ने पहिलाको सोचाइ छौँ त्यो चाहिँ एकदमै गाह्रो भइसक्यो अहिलेको लागि त्यही भएर जति पुरुषहरूले गर्ने हो त्यो महिलाहरूले पनि गर्न सकिन्छ र घरको लागि गर्नुपर्छ पनि र त्यही सोचले पनि हामी अगाडि बढेका कसो भने आर्ट भएको ठाउँमा प्रमोसन भएको ठाउँमा अब इन्टरनेसनल क्लबमा त्यस्तो जस्तो ठाउँमा भयो भने चाहिँ हुन्छ एक दिन नै गर्नेहरू पनि छ सामान हेरेर जान्छ 50,000 लाखसम्म पनि गर्नेहरू छ किनभने त्यो गोल्ड प्लेटेड सामानहरूमा त एकदमै धेरै दिएको थियो हामीले इन्टरनेसनल क्लबमा पनि राख्यौँ राख्दाखेरि पनि अब एक दिनमै 50,000 पनि नर्मली हुन्छ
2: तपाईँहरूले एउटा उदाहरणले काम गरिरहनु भएको छ नि त एउटा पालिकाको एउटाले तालिम दिएर यसरी व्यवसाय तरिकाले चाहिँ एक वर्ष पुग्न लागेको छ अझै राम्रो गर्न सकिन्छ होला भन्ने तरिकाले लागिरहनु भएको छ भविष्यको रोजगार पनि जाने महिलाहरू हुनुहुन्छ होइन जसले चाहिँ यहाँ अवसरसँगै भनिरहनु भएको हुन्छ होइन उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ
3: उहाँहरूलाई चाहिँ म के भन्छु भने म विदेश जानेहरूको जानेमा चाहिँ विरोधी नै हो म छोराछोरीलाई समेत मैले पठाएको छैन विदेश भनेको जानुपर्छ सिक्नुपर्छ हामी कसरी चाहिँ विदेशहरू माथि विकसित भयो त भन्ने कुरा सिक्नु अवश्य नै पर्छ हामी उच्च शिक्षाको लागि अवश्य नै जानुपर्छ तर रोजगारी निकै लागि जाने हो भने देश हेर्ने कसले त होइन हाम्रो अब नयाँ पिँढीहरू आउँछ भने सबैजना यहाँ केही पनि छैन भनेर बाहिर मात्रै जाने हो भने त हाम्रो देश कहाँ पुग्छ त होइन त्यो सोचले पनि हामी चाहिँ यही बस्नुपर्छ हामीले केही गर्नुपर्छ भन्ने छ अहिले यो जुन अब यो वडाहरूले नगरपालिकाहरूले जुन यस्तो कामहरू गरिरहेछ यसले गर्दाखेरि कस्तो भने रोजगार स्वदेशमा नभएको होइन छ गर्यो भने मेहनत गर्यो भने हिँड पनि धेरै कमाउन सकिन्छ धेरै गर्न सकिन्छ रोजगार नभएको होइन मेहनत हामीले गर्न सक्नु पर्यो मेहनत जसमा अगाडि बढ्यो भने रोजगार हाम्रो हातमा छ
2: अल्छी भएको त्यस्तो
3: सो अवश्य नै अल्छी भएको विदेशको तुलनामा हामी नेपालीहरू अति नै अल्छी हौ अल्छी नै भन्छु म हामी मेहनती भयो भने रोजगारी नभए होइन हाम्रो देशमा हामी धेरै गर्न सकिन्छ
2: हुनुहुन्थ्यो पालिकाले दिएको तालिम पछि आफ्नै व्यवसाय सञ्चालन गर्दै सफल उद्यमी बने कि रिता मानन्दर
0: हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी स्वदेशमै सम्भावना देखेर संघर्ष मेहनत र आत्मविश्वासका साथ सफल भएकाहरूको अनुभव सुनिरहेका छौं। नेपाली समाजमा अझै पनि महिलाहरूलाई घरभित्रै वा सुरक्षित जागिरमा मात्रै सीमित राख्ने सोच कतै न कतै जीवितै छ। तर पछिल्लो समय महिलालाई पनि केवल पैसा कमाउने माध्यम मात्र होइन बरू आत्मसम्मान र स्वतन्त्र बन्ने धेरैको चाहना छ। कार्यक्रमको अबको भागमा विदेशी नै बहाना होइन स्वदेशमा अवसर खोजौ भन्ने उद्यमी ललिता भण्डारीको अनुभव सुनौ।
4: नमस्कार।
0: के के छन् तपाईँसँग
4: मसँग त यो ह्यान्डमेड क्यान्डलहरू जसमा सेन्टेड क्यान्डलहरू पर्छ अनि यो डेकोरेसन आइटमहरू छ।
0: कति कति प्रडक्टहरू बनाउनुहुन्छ एउटा कुन कुन राख्नु भएको छ त्यो पनि आफैले बनाउनु भएको छ।
4: यो चाहिँ मैले त्यो भातको लागि चाहिँ राखेको यो चाहिँ मैले तपाईँ किनेको हो। मैले चाहिँ त्यही डेकोरेसन आइटमहरू जो चाहिँ नयाँ ट्रेन्डिङमा छ त्यो चाहिँ बनाउँछु। अनि सेन्टेड क्यान्डलहरू छ अनि नर्मल क्यान्डलहरू पनि हुन्छ।
0: अनि यसको सोच चाहिँ कसरी आयो तपाईँलाई यो गर्नुपर्छ भनेर चाहिँ
4: म चाहिँ पहिला त अब जब गर्थेँ होइन अब जब पनि अब पछि गर्न मन लागेन कि अब आफ्नो केही गर्नुपर्छ भन्ने सोचाइ आयो। त्यसैले चाहिँ मैले चाहिँ यो क्रिएटिभ चिजहरूमा चाहिँ मलाई इन्ट्रेस्ट भएको भएर चाहिँ यदि त म पनि गर्न सक्छु भन्ने लाग्यो कि मैले युट्युबहरूबाट यसो हेरेर आफूले त्यो ट्रेनिङ पनि लिएको होइन यदि त म पनि गर्न सक्छु घर बसी बसी भन्ने जस्तो फिल भयो अनि मैले गरेको।
0: अर्काको जागिर खानुभन्दा आफ्नो पेसा व्यवसाय गर्यो भने गर्न मन लागेको बेलामा गर्न पाइयो होइन मन लागेन भने त्यसलाई अलिकति ग्याप गर्न पनि पाइयो त्यही सजिलो
4: भयो।
0: हजुर हजुर। कति वर्ष भयो भन्नुभयो गर्न
4: चाहिँ मैले त्यो तिहारलाई टार्गेट गरेर चाहिँ सुरु गरेको
0: अनि सात आठ महिनाको अवधिमा व्यवसाय नै भन्नु पर्यो होइन कतिको सन्तोषजनक छ कस्तो छ।
4: सन्तोषजनकै छ यो त आत्मसन्तुष्टिको कुरा पनि हो होइन आफ्नो मनपर्ने व्यवसाय गर्नु पाउनु चाहिँ मलाई चाहिँ एउटा सेल्फ सेटिस्फेक्सन चाहिँ भएको छ। अब त्यो चाहिँ एकदम स्टार्टिङ फेज भएको भएर अब सिक्दैछु होइन हुन्छ होला भन्ने आशा छ कि।
0: हजुरको उमेर कति हुनुहुन्छ?
4: मेरो 35+ हो।
0: 35+ हुनुहुन्छ। अनि पहिला कति वर्ष अरूको जागिर गर्नुभयो?
4: मैले थुप्रै गरेँ। मैले त सोसियोलोजी मास्टर्स गरेको
0: सोसियोलोजीमा मास्टर्स गर्नुभएको थियो
4: अनि सिडिओ कार्यालयमा कम्प्युटर अफिसरको पनि काम गरेँ धेरै वर्ष अनि त्यो करारको थियो अनि त्यो अब त्यो करारको जागिर गरिराख्नुभन्दा म निस्केको हो
0: कि फरक हुँदो रहेछ। दिदी मैले अघि भन्ने मैले आफूले लागेको कुरा होइन आफ्नो जागिर गर्दा आफ्नो पेसा व्यवसाय गर्दा र अरूको गर्दाखेरि चाहिँ
4: अब आफ्नो व्यवसाय गर्दाखेरि चाहिँ अब आफ्नै मनले गर्नु पाइयो अनि अरूको दबावमा अरूको नियन्त्रणमा गर्नु परेन होइन आफ्नो स्वेच्छाले गर्नु पाइयो।
0: अनि तपाईँ मास्टर्स स्नातकोत्तर गरेको मान्छे होइन अनि जुन हाम्रो अझै पनि यो स्टेडियो टाइपको सोसाइटी छ नि पहिलाको मानसिकता महिलाहरू सीमित हुनुपर्छ बन्दीलाई अलिकति चेन्ज चाहिँ भएको छ तर अझै पनि कहीँ कतै काठमाडौँमा पनि छ गाउँतिर त त्यो अझै समस्या अझै पनि छ अलिकति फेरिएको हो कि कस्तो हो?
4: यो अहिले चाहिँ पहिलाभन्दा चाहिँ धेरै फेरिएको छ होइन अब महिलाहरू चाहिँ अब घरमै सीमित भएर बस्नुपर्छ भन्ने धारणा चाहिँ बिस्तारै हट्दैछ होइन म पनि त्यही हो चाहिँ केही गर्नुपर्छ केही गर्नुपर्छ केही गर्नुपर्छ आफूले केही गर्नुपर्छ भन्ने धारणा बनाएर हिँडेको मान्छे हो होइन अब केही वर्षले जब पनि गरेँ होइन अब जबमा चाहिँ अलि के भयो के भयो नमिलियो चित्त बुझेन अनि आफूले केही गरौँ भन्ने सोचाइले अलिक गरेँ
0: अहिले चाहिँ एकदम सन्तुष्टि मिलिरहेछ।
4: अब सन्तुष्टि चाहिँ अबसम्म केही एड गरौँ कि फुड प्रडक्टहरू अलिक यसो हेरी जाँदा चाहिँ मलाई फुड प्रडक्टहरू अलिक बेसी गएको जस्तो देख्छु क्या म जहाँ जाँदा पनि अब यसमा केही एड गर्न सकिन्छ कि भनेर सोच्दैछु।
0: व्यवसाय दर्ता गरिसक्नु भएको छ कि छैन?
4: व्यवसाय दर्ता त अहिले गरेको छैन अब गर्ने कोसिसमा छ स्टार्टिङ फेज हो होइन अब गर्दैछु बिस्तारै
0: हुन त यो अलिकति अफेयर होला तपाईँलाई होइन कति कमाउनुहुन्छ भन्नु सोद्धाखेरि कति कति भन्न चाहिँ अलिकति भन्न धक्कुन लाग्ला तर एउटा व्यवसाय गरिसकेपछि मान्छेले हेर्ने भनेको अलिकति आमदानी पनि भयो कति कति हुँदो रहेछ
4: साथी
0: यति भन्नु भन्दिनँ चाहिँ म भयो भन्नु मिल्दैन झन्डै राम्रो हुँदाखेरि यतिसम्म आफूले खटाए अनुसार चाहिँ यतिसम्म र काम खोज्दाखेरि चाहिँ यतिसम्म भन्ने भनिदिनु भयो भने सजिलो हुने
4: त्यही अब माथि जागिरको तलब चाहिँ निस्किन्छ भनौँ न यसमा पनि त हुन्छ नि त आफूले अब मन नलागेर जन्म भए पनि पाइयो होइन अब गर्नै पर्छ भन्ने जवाब पनि भएन होइन यस आफ्नो मेहनत चाहिँ निस्किन्छ भनौँ न
0: 30-40 हजारसम्म
4: आउँछ
0: बढी खट्यो भने त्योभन्दा बढी पनि आउँछ। एउटा प्रश्न भने जस्तै एकजना महिला भइकन होइन मान्छेले आय आर्जन गरेको भन्ने कुरा हाम्रो जोडिन्छ त्यसमा होइन पैसा कमाउँदाखेरि समाजले हेर्ने दृष्टिकोण चाहिँ कस्तो हुँदो रहेछ महिलाहरू?
4: अब समाजले भन्दा पनि आफैलाई पनि त्यो पैसा भएपछि पनि एउटा अर्को फिल हुन्छ कि एउटा आत्मसम्मानको कुरा पनि हुन्छ होइन उनीहरूको त्यो पावर जति मन लागेको चिज आफूले खर्च गर्न पाउने भयो स्वतन्त्रता पनि त भयो होइन सीमित बाधीहरू बस्नु परेन होइन समाजले भन्दा पनि आफूलाई पनि हुन्छ कि त्यो समाजले त अब भन्छ नि होला है तर आफूलाई पनि सेटिस्फ्याक्सन चाहिँ हुन्छ क्या त्यो कुराले
2: विद्यार्थी जीवनमा पढिरहँदाखेरि वैदेशिक रोजगारीमा अथवा म विदेश जान्छु भन्ने सोच आयो कुनै बेला त्यो समयमा
4: पहिले आएन मलाई विदेश रोजगार चाहिँ पहिले भएन मेरो झगडा परिकार पनि त्यही हो उहाँले चाहिँ जहिले पनि कोसिस गरौँ गरौँ गरौँ भने मलाई
2: चाहिँ
4: मनै लागेन मलाई अरूको त्यो देशमा गएर रमाउनु मन लागेन
2: त्यो अवसर छैन भन्छ नि त्यो साँचो हो तपाईँको लागि
4: होइन अवसर त अहिले त झन् धेरै चिज जे गरे पनि छ कि अहिले त्यो अवसर धेरै अहिले झन् एकदम पिला भएको छ कि महिलाले गर्न चाहने हो भने चाहिँ होइन इच्छा छ भने चाहिँ उपाय छ भने चाहिँ के पनि गर्न सकिन्छ
2: अनि विदेश चाहिँ किन भएर होला नि त महिलाहरू अहिले त जुन पुरुषहरूको डान्समा चाहिँ लगभग उस्तै उस्तै हाराहारी नै छ होइन विशेष गरी यो केयर टेकिङहरूमा अनि अस्पतालहरूमा नर्सहरू पनि गइरहनु भएको छ धेरै ठाउँ किन जानुभयो होला जस्तो लाग्छ
4: अब कतिलाई त बाध्यता पनि होला होइन र अहिले त धेरै जस्तो ट्रेन क्या ट्रेन फलो गर्ने कुरा पनि गइरहेको छन् होइन अनि आफ्नो जे छ त्यसमा अब असन्तुष्ट नहुन सक्नेको कारण पनि हुन सक्छ के त्यो अलिक छिटोभन्दा छिटो अलिक धेरै नै
2: हजुर
4: त्यही
2: यहाँको वातावरणमा अहिले चाहिँ राम्रो होला होइन अरूको देखेर
4: हजुर
2: के भन्नुहुन्छ तपाईँ जुन वैदेशिक रोजगारीमा जानेहरू महिलाहरू विशेष गरी होइन महिला भइकन के भन्नुहुन्छ
4: अब नेपालमा पनि राम्रो अवसर छ होइन गर्न सक्ने हो भने आफ्नो इच्छा त केमा छ होइन त्यो आफ्नो इच्छा आफूले गर्न सकेको काम चाहिँ आफूले बुझ्ने होइन अनि सुरु गर्ने आफ्नो जे जस्तो अवस्था छ जस आफूसँग जे चिज छ त्यहीबाट सुरु गर्ने कि अब यस्तो भएन उस्तो भएन भनेर बाहना चाहिँ नखोज्ने आफूसँग अहिले जे छ त्यसबाटै सुरु गर्ने कि अब मसँग पनि अब राम्रो क्यामेरा मोबाइल छैन फोटो खिच्नुलाई होइन अब त्यो राख्नुपर्छ नि त मिडियाहरूमा अब मैले जे छ आफूसँग त्यहीबाट स्टार्ट गरेको हो कि मसँग धेरै पैसा भएर स्टार्ट गरे नि होइन मसँग त्यो अब त्यो भिडियो बनाउनलाई धेरै सामग्रीहरू पनि छैन कि आफूसँग जे कारण छ त्यसैबाट स्टार्ट गरेर अघि बढेको हो कि
2: आफ्नो अवसर
4: बाना चाहिँ आफूले खोज्नु भएन कि जे छ आफू त्यहीसँग अगाडि बढ्नु पऱ्यो कि
2: आफ्नो अवसर आफू सृजना
4: हजुर हजुर त्यही भन्छु
2: उहाँ हुनुहुन्थ्यो महिला उद्यमी ललिता भण्डारी आजको देश परदेश तपाईलाई कस्तो लाग्यो कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unionin.com.np मार्फत आफ्नो समस्या प्रश्न र भनाइका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ हामी तपाईका गुनासा र सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्दै तपाईलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं तपाईको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो एप्लिकेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टसँगै म महेश गिवाले पनि विदा माग्छु नमस्कार
5: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाँडा पाला हुलाकीलाई त मलाई मिले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनु
6: हो आमा मैले पनि सुनेको त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
6: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
5: ए हो र बाबु
6: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
5: ए
6: हुलाकको अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
5: विकास बाबु हरे कृष्ण कृष्ण
0: कृष्ण अब इंटरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई सिक्स विथ सुडिसु सुरक्षा
7: वाइफाई सिक्स सँग पाउनु होस् हाई स्पिड र स्टेबल इन्टरनेट
0: साथै सुडिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ
0: सुडिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
7: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
0: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकना झोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
7: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
0: यहाँ टियो अन्तर्गतका एमबीबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
7: थप जानकारीका लागि फोन नम्बर 0153519990 5151990 मा सम्पर्क गर्नुहोला
0: गोदावरी नगरपालिकाको अत्यन्त जरूरी सूचना यस नगरपालिकाभित्र सञ्चालन भएका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ गोदावरी नगरपालिका सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
7: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
0: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्
7: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नुपर्ने समस्या र तिनको समाधान
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:30 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz
7: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी

अभियान उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपतिका सभापति रवि लामिछाने अर्को हप्ता नयाँ दिल्ली जाँदै प्रधानमन्त्री सभाको भ्रमण अहिले सम्हाल्नेछन्। आज पनि दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना। तराईका थोरै ठाउँमा हावाहुरी चल्न सक्ने। जापानद्वारा बीती राजमार्गको टुटले बर्खेखोला सड़क खण्डको पुनर्निर्माण शुरू। समस्याग्रस्त थप 3 शहरदारीका 17 दिनको नाम सार्वजनिक ऋण चुक्ता गर्न निर्देश। अमेरिकी सेनाद्वारा दक्षिण इरानमा नयाँ आक्रमण। आफ्नो रक्षाका लागि आक्रमण गर्नु परेको दावी। भूगोलमा नेपालले सेमी फाइनलमा इरान सँग खेल्ने। भारत सरकारको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 3 दिने भ्रमणका लागि अर्को हप्ता जेठ 18 नयाँ दिल्ली जाने हुनुहुन्छ। लामिछाने 3 दिने औपचारिक भ्रमणको लागि आउँदो सोमबार दिल्ली जान लाग्नु भएको हो। नेपाल र भारत बीच पछिल्लो समय सीमा विवाद र कूटनीतिक तनाव बढ़िरहेका बेला लामिछानेको भ्रमण हुन लागेको हो, तर दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन्। नेपाल सरकारले लामिछानेको भ्रमणबारे औपचारिक रूपमा जानकारी नभएको जनाएको छ। चुनावबाट झण्डै 2/3 बहुमत ल्याएको राष्ट्रपतिले बालन र शाह बालन नेतृत्वमा नयाँ सरकार गठन गरेसँगै नेपाल भारत सम्बन्धबारे चासो र भारत भ्रमणको विषयमा चर्चा हुँदै आएको छ। प्रधानमन्त्री शाहको दिल्ली भ्रमण अहिलेसम्म अनिश्चित छ। यसबीचमा लामिछाने नयाँ दिल्ली जान लाग्नु भएको हो। राष्ट्रपति सभापति लामिछानेको भारत भ्रमणबारे भारतीय मीडियाले पनि चासो देखाएका छन्। भ्रमणको क्रममा लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिश्री सहित उच्च अधिकारीसँग भेट गर्ने तयारी छ। लामिछानेको भ्रमण भारतीय विदेश सचिव मिश्रीको काठमाण्डु भ्रमण स्थगित भएको र सीमा विवाद चर्किएको पृष्ठभूमिमा हुन लागेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री शाहको कुनै सम्बन्ध नरहेको जनाउनु भएको छ। हिजोको मन्त्री परिषद बैठकपछि उहाँले सभापति आफ्नै ढंगले भारत जान लागेको बताउनुभयो। भोलि बिहान देशका धेरैजसो ठाउँमा घाम लागे पनि दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा समेत चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ। चितवन, तनहुँ, लमजुङ, भाबिनसहित काठमाडौँ उपत्यकामा दिउँसोपछि र बेलुका पानी पर्ने सम्भावना छ। हावाहुरी चल्न सक्ने सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। पछिल्लो 24 घण्टामा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर बाहेक प्राय सबै जिल्लामा पानी पर्यो। आज पनि सुदूरपश्चिम र रूमिनी प्रदेशको तराई भागमा तातो दिन हुने अनुमान छ। हिजो सबैभन्दा धेरै नेपालगंज, धनगढ़ी र दिपाहीमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्यो। लगातार उकालो लागिरहेको तापक्रमको कारण जनजीवन प्रभावित बन्दै गएको छ। यसैबीच रौतहटमा हावाहुरीले घर भत्किँदा एक महिलाको ज्यान गएको छ। वृन्दावन नगरपालिका साथ धनौरा टोलकी 35 वर्षीय फूलकुमारी देवी को हुरीले भत्किएको घरले थिचिँदा ज्यान गएको जिल्ला प्रहरीकारले रौतहटले जनाएको छ। घाइते भएको उपचारको क्रममा गैराती गरूडामा रहेको बेटर नेपाल अस्पतालमा ज्यान गएको

0: जापानको सहयोगमा बीपी राजमार्ग अन्तर्गत काभ्रेको पिप्लीबाट बर्खेखोला सड़क खण्डको पुननिर्माण थालिएको छ। नेपालका लागि जापानी राजदूत मायागा तोरी र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिगदेलले हिजो संयुक्त रूपमा परियोजनाको शिलान्यास गर्नुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग द्वारकाको आर्थिक तथा प्राविधिक सहयोगमा पिप्ली बर्खेखोला सड़क खण्डमा पर्ने 3.2 किलोमिटर सड़क खण्डको पुननिर्माण शुरू भएको सड़क डिभिजन कार्य भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। उहाँका अनुसार 2081 साल असोज 12 को बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुली गरी झण्डै 30 किलोमिटर सड़क खण्ड पुननिर्माण तथा मरमत गर्नुपर्नेछ। पिप्ले बर्खेखोला सड़क खण्डको जापानको सिनिजो कर्पोरेशनले निर्माणको जिम्मा लिएको हो। योगेशका अनुसार जापानले 2.80 अर्ब ऋण अनुदान दिने गरी 2082 कार्तिक 13 गते द्विपक्षीय सम्झौता भएको थियो। बाँकी प्रक्रिया पूरा गरेर निर्माण शुरू भएको हो। यसअघि जालका टोलीले पूर्व तयारी स्वरूप क्याम्प पुर्याउने स्थायी बाटो बनाउने लगायतका काम गरेको छ। यो समेत गरी अहिले बीपी राजमार्गको क्षतिग्रस्त सड़क 4 खण्डमा निर्माणाधीन अवस्थामा रहेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप 3 वटा सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिका अनुसार समस्याग्रस्त घोषित 3 वटा सहकारीका 1770 जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो। समितिले घेदुङ बहुद्देश्य सहकारी, नागरिक कल्याण बहुद्देश्य सहकारी, आइडियल एमुना बहुद्देश्य सहकारी सहकारीका ऋणीको नाम सार्वजनिक गरेको हो। समितिले हिजो सूचना निकालेर सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ। अन्यथा कानून बमोजिम असुल गरिने उल्लेख छ। साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिक रूपमा प्रकाशित हुनु भएकोले ऋणीहरूले कार्यालयमा सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ। समितिले समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक गर्दै आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढुङ्गा बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निम्र्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिन अनुरोध गर्दछन्। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। भू व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाका जनप्रतिनिधि र कर्मचारी बीच हुने विवाद समाधानका लागि उच्च स्तरीय समिति गठन गरेको छ। संघीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधि बीच नीतिगत विषयमा विवाद हुने गरेको छ, जसका कारण समयमा निर्णय नहुने, बजेट कार्यान्वयन नहुने तथा बेरोजगार बढ्ने समस्या छ। समस्याको अध्ययन गरी दीर्घकालीन समाधान निकाल्न मन्त्रालयले सचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सहसचिव, नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ समेत प्रतिनिधि रहने गरी उच्च स्तरीय समिति गठन गरेको हो। यो समितिले पालिकामा प्रमुख प्रशासकीय अधिकृत लामो समयसम्म रिक्त हुने, सरूवा वा पदस्थापन गरिएका प्रमुख प्रशासकीय अधिकृत समयमै कार्यालयमा हाजिर नहुने, जनप्रतिनिधिसँग समन्वय नगर्ने, सुशासन विपरीत गतिविधि र स्वार्थ प्रेरित काममा संलग्न रहने, निर्णय कार्यान्वयन गर्न असहयोग गर्ने जस्ता समस्याको अध्ययन गरे गर्ने दीर्घकालीन समाधान निकाल्नेछ। साथै खटिएका कर्मचारीलाई प्रक्रिया नपुगेका कानून विपरीतका कार्यको भुक्तान गर्न दबाव दिने, कर्मचारी नियुक्ति इन्धन वितरण अतिथि सत्कारका काममा ठूलो खर्च हुने भुक्तान गर्नुपर्ने जस्ता दबावमा राख्ने समस्याको समेत अध्ययन गर्नेछ। समितिले समस्या समाधानको लागि विभिन्न उपसमिति तथा कार्य समूह गठन गरी काम गर्न सक्ने मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीको सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक 1 करोड़ रूपियाँ किसानलाई भुक्तान भइरहेको दावी गर्नुभएको छ। पछिल्लो 4 महिनाको झण्डै 58 करोड़ बक्रेता दायित्व मध्ये अहिलेसम्म 12 करोड़ रकम भुक्तानी भइसकेको छ। 1 महिनाको रकम आउँदो असार 13 गतेभित्र भुक्तानी गर्ने तयारी छ।

प्रत्येक किसान को एक प्राथमिकता में राखर समस्या समाधान का संबंधित निकायसंग निरंतर समन्वय भइरहेको कृषि मंत्रालय ने जनाएको छ। अब विदेश को खबर, अमेरिकी सेना ने दक्षिण ईरान में नया आक्रमण गरेको छ। त्यसको निशाना ईरानी क्षेपणास्त्र स्थल र बारूदी सुरंग बिछ्याउने प्रयास गरिरहेका गुण्डालाई बनाइएको अमेरिकी दावी छ। अमेरिकी सेन्ट्रल कमाण्डले आत्मरक्षा का लागि र ईरानी फौजबाट उत्पन्न खतराबाट आफ्नो सेनालाई जोगाउन आक्रमण गर्नुपरेको बताएको बीबीसीले जनाएको छ। सेन्ट्रल कमाण्डका प्रवक्ता क्याप्टन टिम किन्सले युद्ध विरामको क्रममा अमेरिकी सेनाले संयमपूर्वक आफ्नो सेनाको प्रतिरक्षा गरिरहेको उल्लेख गर्नुभएको छ। ईरानले अमेरिकी आक्रमणबारे प्रतिक्रिया जनाएको छैन। अमेरिका र ईरान बीच हुने सम्भावित शान्ति सम्झौतामा पछिल्लो आक्रमणले कस्तो असर गर्छ भन्ने अन्वेल छ। ईरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेले

अब खेल खबर घरेलू टोली नेपालले काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा इरानसँग खेल्ने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कभरहल त्रिपुरेश्वरमा हिजो भएको सम्म चरणको अन्तिम खेलमा इरानले काजाकिस्तानलाई 3-0 सोही सेटमा हरायो। यो नतिजासँगै सेमी फाइनल समीकरण पनि पूरा भएको हो। लगातार तेस्रो जितसँगै समूह बीको इरान अपराजित रहँदै विजेताका रूपमा सेमी फाइनलमा पुगेको हो। समूह बीको इरानले समूह एको उपविजेता नेपाल र समूह एको विजेता भारतले समूह बीको उपविजेता काजाकिस्तानसँग सेमी फाइनलमा पछि बिहिबार खेल्नेछ। चार बजे भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। राष्ट्रपतिका सभापति रवि लामिछाने अर्थ हप्ता नयाँ दिल्ली जाँदै प्रधानमन्त्री शाहको भ्रमण अहिलेसम्म अनिश्चित। आज पनि दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना। तराईका थोरै ठाउँमा हावाहरू चल्न सक्ने। जापानद्वारा वित्तीय राजमार्गको पुग्ने वर्ष खोला खण्डको किमत निर्माण शुरू। समस्याग्रस्त तप 3 सहकारीका 1700 ऋणीको नाम सार्वजनिक। ऋण चुक्ता गर्न निर्देशन। अमेरिकी सेनाद्वारा दक्षिण इरानमा नयाँ आक्रमण। आत्मरक्षाका लागि आक्रमण गर्नु परेको दावी। महिला भलिबलमा नेपालले सेमी फाइनलमा

0: का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र वसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सामाहरू 1 करोड़ सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछु। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानु भनी ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सन्दै अघि बढ्दै
1: शान्ति र आनन्दको अनुभूति शहरबाट नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झुली अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9816349660 र 9841954181 वेबसाइट झुले.com.np।
3: सुनोदा मेरो कपडा प्याकिङ गरिदिन्छ। सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, चक्षुको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजी सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: फोन 0574-93-33-495-55। ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबर महल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्ने विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
5: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
6: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 सम्पर्क गर्नुहुन अनुरोध छ।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्जनभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको न्यू रोडबाट प्रहरीले ठूलो परिमाणमा भेप अर्थात इलेक्ट्रोनिक चुरोट बरामद गरेको छ।
8: कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको हुन्छ। विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि। मेचा सोलन गाउँपालिका चुलखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो मेचा सोलन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज डब्ल्यू डब्ल्यू डब्ल्यू डट सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।

कुरित इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नका लागि आह्वान गर्नुहुन्छ। स्थान श्री दुर्गापक्ष फोन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा। दरखास्त आह्वान मिति यही पैसा 18 गतेदेखि फेर 16 गतेसम्म। दोब्बर दोस्रो भिसा मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 5 6 7। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: हार दे हुने अन्तरा 2083 साल भेट 11 र 12 गते सुरु दुखुम नगरपालिका 10 किलोमा निर्माण गरेको ओगन सुरिन गुम्बा तथा सेवा केन्द्रको श्रद्धि धर्म गुरूपुरको सीमा थौसी मुखुसु जोडाट राप्री प्राण प्रतिष्ठा झिन्सा पूजा मानेको अभिषेक वहाँ हुने भएको हुँदा आमा बुबा दाजु भाई दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि एसएस सूचन मार्फत हार्दिक अनुरोध गर्दछ। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालन भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा एसएस सूचन मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काघीहरू वाचन गर्ने र 12 गतेको दिन राप्ती प्राण प्रतिष्ठान झुसा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: अध्यक्ष लेनी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुनु दुखुन्द नगरपालिका 10 सुनु खुम्बु।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचाउ र बचाउ, यौनजन्य हिंसा सामाजिक अपराध हो, बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं, बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं, बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷೆ ಸಂಚಾಲನ ಸಂಬಂಧಿ ಸೂಚನೆ. ಅದಳಿಸುವ ಗ್ರಹ ಮಹಾನುಭಾವರು ಯಟತ್ ವ್ಯವಸ್ಥಾ ಕರಡಿಬಾಟ ಪ್ರಭಾವಿಸುವ ಪ್ರಾಪ್ತಿಗೂ ಸಹಜಕರಣಗಳಾಗಿ ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷೆ ಸಂಚಾಲನ ಕೊರೆಯುವ ಉಕ್ತ ಕಕ್ಷಬಾಟ ವಸೂಕ ಸೇವಾಹರು ಪ್ರಾಪ್ತಗೊಂಡು ಸಕ್ರಮೇಶ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಗಳಾಗಿ ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷದ ಸಂಪರ್ಕ ಯಾತ್ನ ಅನುಭವಿಸ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಮ ಪ್ರತಿಕು ಪ್ರಲೋಭನ ನೀಡಿ ಆಫ್ನ ಸೇವಾಲಿನ ಹಾರ್ದಿಕ ಅಪೀಲ್ ಕೊಡಬಹುದು. ಸೇವಾ ಪ್ರಾಪ್ತಿಮ ಕುರಿ ಗುಣಾಸಿನ ರಾಸಿನಿ ಅಧಿಕಾರ ಕಾರ್ಯಾಲಯ ಪ್ರಮುಖರ ಸೂಚಿ ಸಂಪರ್ಕ ಯಾತ್ನ ಸಕ್ರಮೇಶ ಕೋಸಿ ಪ್ರದೇಶ ಸರ್ಕಾರ ಆಂತರಿಕ ಮಾಮಲ ತಥಾ ಕಾನೂನು ಮಂತ್ರಾಲಯ ವಿರಾಟ್ನಗರ್
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन हो
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चले पनि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
6: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अलि महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चुनाव छैन भने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छ नै छ नि
6: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न छोपी गर्न ड्याङ बनाउन उकेरा लगाउन ठुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208595 मिस कल गर्नुहोस् नगदै तपाईलाई फोन आउनेछ

0: ओडा देवजी नमस्कार
1: नमस्कार संतोष जी के छ बोलतिरा सब ठीक ठाक
0: है के भन्नु ओडा देवजी ज्यू पल्लो टुलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
1: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
0: तुल छिमीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
1: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा निर्मिया होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
2: आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
3: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
2: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
3: हो र के डेन्टल रे
4: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डनगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलु खुम्बु
2: हाम्रा सेवाहरू
4: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98 21 12 99 र 97 46 58 43 87

0: हिरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
0: त्यस्तै जिस्किन हुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोल त
0: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछ भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सुन भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
2: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उखड़ा को मिलन चुकिया
0: हुंडा का विशेषता
3: जापानीज ऊर्जा प्रविधि उत्पादित
0: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
0: टिकाऊ र भद्भदो
3: अफरोड का लागि पनि उपयुक्त
0: BS6 तथा नया नया मौसम बजार में लॉन्च भइरहेको
3: सब उम्र समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
0: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
3: ओखल ढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे डिजाइन ओखल ढुङ्गा
0: सम्पर्क नम्बर 0375902222 9852888002 र 9842803000

0: भन्नेता सबै विशेषज्ञ आजकल आफ्नो यतिका पिकनिक हो विगत तीन दशकदेखिको सुन्दर साथ यतिका पिकनिक कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सनु होला यति कार्पेट कार्पेटको शीर्षा
1: हेलो दाई नमस्कार
2: नमस्कार भाइ कता छौ
1: म त गाउँमै छु नि दाई एसी परीक्षा सकेर बसेको साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके कहाँ पढ्ने के पढ्ने म त अमाउमा परे दाई
2: अमाउमा पर्ने कुरै छैन भाइ तिमीसँगै एमसी दिएका साथीभाइ चाबहुङको मनासी कलेज

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको सुरु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। सोही बैठक सिंह दरबारमा बिहान 11 बजे बस्ने संसद सचिवालयले जनाएको हो। बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने र दफावारे छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची छ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। जापानको सहयोगमा बीपी राजमार्ग अन्तर्गत काभ्रेको पिप्लेबाट बर्खे खोला सड़क खण्डको पुनर्निर्माण थालिएको छ। नेपालका लागि जापानी राजदूत माएदा तोरू र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सुगदेलले हिजो संयुक्त रूपमा परियोजनाको शिलान्यास गर्नुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा पिप्ले बर्खे खोला सड़क खण्डमा पर्ने 3.2 किलोमिटर सड़क खण्डको पुनर्निर्माण शुरू भएको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। वहाँका अनुसार 2081 असोज 12 को बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुली झण्डे 30 किलोमिटर सड़क खण्ड पुनर्निर्माण तथा मरमत गर्नुपर्नेछ। पिप्ली पर्खी खोला सड़क खण्डको जापानको सिनिजू कर्पोरेशनको निर्माणको जिम्मा लिएको छ। गए राति देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ। गण्डकी बागमती मधेश र कोशी प्रदेशका धेरै जसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली लुम्बिनी र सुदूरपश्चिममा केही ठाउँमा पनि हल्का वर्षा भएको छ। गएको 12 घण्टामा सबैभन्दा धेरै कास्कीमा 57 मिलिमिटर वर्षा मापन भएको छ। पानी पर्नु अघि हिजो धेरै देशैभर गर्मी अत्याधिक बढ़ेको थियो। हिजो सबैभन्दा धेरै नेपालगंज धनगढ़ी र दिपायलमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा पनि माथि पुग्यो। लगातार कालो लागि परेको तापक्रमका कारण जनजीवन प्रभावित बन्दै गएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनको कियेभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छाड्न आह्वान गरेको छ। रूसी सशस्त्र बलले कियेभमा रहेका युक्रेनी सैन्य औद्योगिक प्रतिष्ठानमाथि आक्रमण शुरू गरिरहेको रूसी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। युक्रेनले ड्रेटस वाइकुएरमा सैन्य परेडमा बाधा पुर्याएमा मध्ये कियेभमा ठूलो आक्रमण गर्ने धम्की रूसले यसअघि दिएको थियो। अन्तिममा खेल समाचार। नेपाल क्रिकेट संज्ञानले क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। क्यानले हिजो विज्ञप्ति निकालेर पुरूषतर्फ 38 र महिलातर्फ 25 खेलाड़ीलाई प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणी निर्धारण गरिएको जनाएको छ। पहिलो पटक क्यानले ए प्लस श्रेणी थपेको छ। पुरूषतर्फ ए प्लस श्रेणीमा एक दिवसीय कप्तान रोहित कुमार पौडेल, टी20 कप्तान दिपेन्द्र सिंह एरी र सन्दीप लामी छानी रहेका छन्। ए श्रेणीमा सुन्थल कानी, आसिफ शेख, कुशल भुर्तेल करण केसी गरी 4 जना छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385206016 फोन वा sunuwafmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, अहिलेलाई सोलु हालचाल सकियो। 4 बजेको सोलु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनुवा फ्याम। नमस्कार।

0: हार्दिक निमन्त्रणा 2083 साल भेट 11 र 12 गते सुलु दुखुन्द नगरपालिका 10 किमिलमा निर्माण गरेको ओर्गेन सुरिङ गुम्बा तथा सेवा केन्द्रको श्रद्धे धर्म गुरु टुल्कु पेमा थर्सिन रिम्पोसे ज्यूबाट राप्ले प्राण प्रतिष्ठा झिन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ। साथै राप्ते प्राण प्रतिष्ठान कार्यक्रममा पालु भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिन हुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काग्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ने प्राण प्रतिष्ठान जिन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: उलिन टासी अध्यक्ष, लेनी शेर्पा कोषाध्यक्ष, निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुलु दुखुन्द नगरपालिका 10 सोलु खुम्बु।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेबीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्ब नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचपछि मिति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: پانچ دے ہو ہم رو وہی دو رضائے
1: सूचना सुरुंग जुन गैसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य का क्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा सादुङ क्षेत्र में घासपात काट्न गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुलुङ जिल्लाकी उपभोक्ता समिति सुलुङ खुम्बु
2: यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833868418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: दाजु भाई बाल बालिका बेर समय सजन छोड़ो वन भित्र जादा आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु

0: पक्षी गरामा वर्ण हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना। विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्षिण अनुपति शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसो सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति
0: भर्ना म्याथ 1/17 गतेदेखि असार 15 गतेसम्म कक्षा संचालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याथ 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानवीय समूह शिक्षा शास्त्र समूह कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ 98-41-63-5330 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस कल्लेरी सोलुखुम्बु।

0: हार्दिक मन्त्रणा 2083 साल जेठ 11 र 12 गते सोलु दुखुम्बु नगरपालिका 10 तिमीरमा निर्माण गरेको ओगेन सुलिङ गुम्बा तथा सेवा केन्द्रको त्रदी धर्म गुरूटुलको पेमा थर्सुङ रिम्पोछ जिउबाट राप्ली प्राण प्रतिष्ठा झिन्सा पूजा मानेको अभिषेक वाण हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पाल्नु भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काग्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ती प्राण प्रतिष्ठान झुन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: कुलिन तासी अध्यक्ष, लेमी शेर्पा कोषाध्यक्ष, निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सोलु दुखुन्डा नगरपालिका 10 सोलु खुम्बु।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ।

0: नगरपालिका र नम्बर पाँच समेरी सोलुखुम्बु।
1: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बेद विषोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याच सकिए नीति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगौ। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: смеху, нам рот пошли врозай.
1: Стучене, стучене, стучене. Сурун дин гости черный скорок нирман карья, хай сурун шутрабата сансалам вырвай кошка. Нирман карья как вамма, матхулу сурун бата бунга хосты штам хабана рвай кали, толло хира садан шутрама, наспад катна, гай басту чарауна татха, ават завад гани, пуна истане баси татха, сарва шкадаран хурмай, саву дхани атмауна хумай, исти сурчана матхат анурод даринча. Крупая, чоки мута шутрама, она авасек рутма ноча. आपका बाल बालिका तथा चौपाया समेत सुरक्षित राखिए सुनील जी देशी उपभोक्ता समिति हिंसाबाट बचाउ र बचाऊ यौनसन्नि हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्नि हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र छेउछाउबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनाइ

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यस्तो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाई मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: सूचना सूचना सूचना निःशुल्क आवासीय छात्रवृत्तिको लागि सूचना काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई लार्क स्कूलमा कक्षा 1 देखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोङबोछा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 मा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्र आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही 2-7 नोभेम्बरसम्म थप जानकारीका लागि सम्पर्क नम्बर 98-51-07-53-85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनदायी डोङगोछा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ अर्जुन राई डोङगोछा फाउन्डेशन खामखुवा

Like this, I'm a man.

0: स्रोतमा महिला शिक्षक आवश्यकता सम्बन्धी सूचना। इस गारमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय वा संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा कोषरह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गार्मा मापी कार्मा। परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 पशु भुगतान नहुने गरी आवश्यक कागजातहरू एफए र एसएलसीदेखि मासिक योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 रुपियाँ। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019 @gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842996653। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 9851183779। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851173481। श्री गार्मा माध्यमिक विद्यालय सोनी टिपकुण्ड नगरपालिका 4 सोलुखुम्बु।

0: कान्छा ठट्टैमा यो बैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँडी
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिजे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क 9855779979 र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन किच्चेपाटी काठमाडौँ
1: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना प्रथम नेपाली महिला सगरमाथा आरोही पासुङ लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा यही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासुङ लामु गाउँपालिका 2 सुर्केमा 5 राष्ट्रिय विभूति पासुङ लामु शेर्पा स्मृति कप स्वरूप खुम्बु जिल्ला व्यापी पुरूष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यता पुग्ने संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई यस्तै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ प्रतियोगितामा सहभागिता जनाउने संस्थाको योग्यता सम्पूर्ण जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यक्षेत्र बनाई सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुनुपर्नेछ गाउँ नगरपालिका वा सम्पूर्ण जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुनुपर्नेछ वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुनुपर्नेछ कुनै पनि राजनीतिक दलसँग आपत्ति नरहेको संस्था हुनुपर्नेछ प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफ्रीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ 3 दर्ता शुल्क 5,000 लाग्नेछ यही जेठ 21 गते कार्यालय समयभित्र 3 दर्ता गराइसक्नु पर्नेछ फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि 3 दर्ता गर्न सकिनेछ एक टिममा 1 जना प्रशिक्षक 1 जना टिम प्रमुख र बढ़ीमा 9 जना खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ 3 दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बसाइसराई गरी आएको हकमा बसाइसराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ एउटा स्थानीय तहको खेलाडी अर्को स्थानीय तहको टीमबाट खेल्न पाइने छैन। खेलमा मिली महत्व तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाडीले एक भन्दा बढी टीममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाडीलाई कुनै पनि टीमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोस्टाक जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टीमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल अध्यक्षमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम नकआउटको आधारमा खेलाइनेछ। सेमी फाइनल चरणसम्मको खेल बेस्ट अफ थ्री र 30 भन्दा माथिको खेल बेस्ट अफ फाइभको आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोके बनेजिन हुनेछ।
4: पुरस्कारहरू प्रथम हुने टीमलाई 1,33,000 रूपियाँको साथमा सिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। द्वितीय हुने टीमलाई 75,33,000 रूपियाँको साथमा सिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। तृतीय हुने टीमलाई 50,33,000 रूपियाँको साथमा सिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। उत्कृष्ट खेलाड़ीलाई ट्रफी मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरण गरिनेछ।
1: उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पर्क नम्बरहरू
1: 9862-21-9888, 9823-78-88, अन्कामी शेर्पा 9769-70-55, 9820-23-52-88, अंगेलु शेर्पा 9841-32-55-50, 9818-15-42-28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 9842-07-03-86।
4: कुम्भ पासुङ गाउँपालिका चौरी खर्क सुनु।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सन्चे सुरिया फिल्म स्टूडियो टाइम
2: PM न्यूज सपोर्ट दुई बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय अफसेट प्रेस सोलू दुतुन नगर पालिका 5 सोलू खुम्बू
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्ने एफएम सुन्ने एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा

0: मुख्यमा भएको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आएको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुनि अधिकार कार्यालय प्रमुखसँग कोही सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: सरकारी तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविधिकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर

भने सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरूवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटोकपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: सवारी साधनको इन्जिन र ट्रेफिक रूपकरण सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरु, तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: यौनहिंसाबाट बचौ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको दुखीमा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुन सम्बन्धी सूचना।
0: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावित सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्र सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: दाई नमस्कार।
1: नमस्कार भाई, कता छौ?
0: म त गाउँमै छु नि दाई, एसए परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अल्माउमा परे दाई।
1: अल्माउमा पढ्ने कुरै छैन भाइ, तिमीसँगै एसए दिनेका साथीभाइ चाबङको मनासी ओल्ड कलेज आएर बुझेर तिमी पढ्ने निगो गरेर गइसके। तिमी पनि ढुक्क भएर आउने, अब तिमी पढ्ने, किनकि मनासी आज लाखौं

0: 82 माथि विचार गरियोस् भन्ने
1: मानसिक समस्याबाट बच्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
2: असल साथीहरूसँग मात्रै संगत गरौं
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं
2: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
1: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
2: नेपाल सरकार विज्ञापन बो
3: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
4: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
3: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
4: हो खिचौ खिचौ केटाकेटी सबैको सामै खिचौ न
3: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
4: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
1: नेपाल सरकार विज्ञापन बोर्ड

आपूर्ति प्रभावित भएको प्रति पनि सांसदहरूले चिन्ता व्यक्त गरे। सांसदहरूले विपद जोखिम पालिका तहमै काम गर्न जरूरी रहेको बताउनुभयो। सुर्खेतको सिन्ता मुस्ताङ हुङ्गा र बाजुरामा घटेका बाढ़ी पहिरोका घटनाले विपदलाई जलवायु परिवर्तनको कोणबाट हेर्नुपर्ने आवश्यकता थप पुष्टि भएको भन्दै कार्यक्रमले तीनै तहका सरकार गैर सरकारी संस्था र विकास साझेदारी बीचको सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। विभिन्न वडामा बर्ड फ्लू रोग पुष्टि भएपछि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपील गरेको छ। वडा नम्बर 2, 3 र

0: कारमा बर्ड फ्लू देखिएपछि त्यो क्षेत्रका पशुपन्छी त्यो क्षेत्रका पंक्षी र सम्बन्धित वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको नगरपालिकाले जनाएको छ। संक्रमण देखिएका क्षेत्रमा हाँस, कुखुरा, बट्टाई, लोकटा लगायतका पंक्षी अण्डा र दानालाई सुरक्षित रूपमा खाल्टोमा गाड़ी यो क्षेत्रलाई न्यून संक्रमण गर्ने कार्य भइरहेको छ। रोग फैलिन नदिन नगरपालिकाले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति र गाड़ीको प्रवेशमा रोक लगाएको छ भने प्रवेश गर्नै पर्नेमा अनिवार्य रूपमा न्यून संक्रमण गर्नुपर्ने नियम लागू गरिएको छ। एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेका अण्डाका क्रेड पुनः प्रयोग नगर्न र फार्मको ढोकामा अनिवार्य रूपमा चुना वा न्यून संक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्न निर्देशन दिइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 घण्टाभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0574-94-33-4-93-555।
0: सीधा कुरा प्रस्त विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। सरकारले विकास आयोजना कार्यान्वयनमा देखिएका कानूनी जटिलता र ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण गठन गर्ने तयारी अघि बढ़ाएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले यसका लागि नयाँ विधेयक अवधारणा पत्र सार्वजनिक गरेको छ। प्रस्तावित न्यायाधिकरणले सार्वजनिक खरिद तथा ठेक्का विवाद, सार्वजनिक निजी साझेदारी विवाद, निर्माण सामग्री उत्खनन, मर्मत संचालन दायित्व र रोयल्टी बाँडफाँड सम्बन्धी विवादहरू विशेषज्ञ न्यायाधीश र प्राविधिक विज्ञको संलग्नतामा मुद्दा दर्ता भएको 3 महिनाभित्र फैसला गर्ने लक्ष्य राखिएको छ। न्यायाधिकरणको फैसला विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिनेछ। सर्वोच्च अदालतमा पनि छुट्टै फास्ट ट्र्याक पूर्वाधार इजलास गठन गरी 2 महिनाभित्र फैसला गर्ने समय सीमा तोक्ने तयारी रहेको छ। अब विदेशको खबर। बेलायतको नागरिक उड्डयन प्राधिकरण सीएएले यात्रुहरूले बोक्ने पावर बैंकका कारण विमानमा जोखिम बढ़दै गएको चेतावनी दिएको छ। पावर बैंकहरू अत्यधिक तातो हुने वा आगो लाग्ने गम्भीर जोखिम रहेको भन्दै सीएएले यात्रुहरूलाई सुरक्षा नियम पालना गर्न आग्रह गरेको बीबीसीले जनाएको छ। गएको हप्ता इजिप्टबाट बेलायत जाँदै गरेको इजीजेटको विमान एक यात्रुले चेक इन ब्यागेजमा पावर बैंक राखेपछि पाइलटले सुरक्षा सतर्कता अपनाउँदै इटालीको रोममा आकस्मिक अवतरण गराएका थिए। सीएएका जोनाथन निकोलसनका अनुसार पावर बैंक कहिल्यै होल्ड ब्यागेजमा राख्न नहुने र सधैं क्याबिन ब्यागेजमा बोक्नुपर्ने हुन्छ। एक यात्रुले 2 वटा भन्दा बढ़ी पावर बैंक बोक्न नपाइने र विमानभित्र पावर बैंक चार्ज गर्न पनि निषेध गरिएको छ। तथ्याङ्क अनुसार सन् 2019-2024 बीच लिथियम आयन ब्याट्री अत्यधिक तातेर हुने थर्मल रनवे घटना 15% बढ़ेको छ। सन् 2024 मात्र हरेक हप्ता औसत 2 विमानमा यस्ता घटना भएका थिए। अन्य इलेक्ट्रोनिक उपकरणको तुलनामा पावर ब्याङ्कमा ठूला ब्याट्री हुने हुँदा आगो लागेमा निभाउन झन कठिन हुन्छ। अब खेल खबर नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुङ्गी लामालाई राष्ट्रिय खेलकुद परिषद राखेपाले फिर्ता बोलाएको छ। दुई वर्ष अघि राखेपाले मनोनित गरेकोमा अहिले फिर्ता बोलाएको पत्र प्राप्त भएको लामाले पुष्टि गर्नुभयो। क्यानमा लामाले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। राखेपाले मनोनयन गर्ने र फिर्ता बोलाउने कानूनी व्यवस्था रहेकाले त्यसैका आधारमा फिर्ता बोलाएको लामाले बताउनुभयो। क्यानमा रहँदा कुशलतापूर्वक कार्य काम गरेको र आफूलाई सहयोग गर्ने सबैजना प्रति उहाँले आभार प्रकट गर्नुभएको छ। लामालाई फिर्ता बोलाएको पत्र राखेपाले हिजो पठाएको थियो। लामा पछिल्लो पटक 2080 चैत 29 गते राखेपाबाट क्याम सदस्यमा मनोनित हुनुभएको थियो। चार भन्छन् भित्रका खबर शुरू गर्न अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। युरोपियन युनियनमा आबद्ध देशका राजदूत र मिशन प्रमुखसँग प्रधानमन्त्री शाहको छलफल, नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा कुराकानी। वर्षा हावाहुरी र पहिरोबाट भएको क्षतिप्रति सरकारलाई सांसदहरूको ध्यानकर्षण, जलवायु परिवर्तन र विपद व्यवस्थापनलाई एकीकृत रूपमा अगाडि बढ़ाउनु पर्नेमा विज्ञहरूको जोड़। काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बर्ड फ्लू संक्रमण पुष्टि, सतर्कता अपनाउने नगरपालिकाको आग्रह। यात्रीले बोक्ने पावर बैंकका कारण विमान जोखिम बढ़दै गएको दावी, बेलायतमा यात्रुहरूका लागि नयाँ नियम जारी र क्याम्पका प्रवक्ता लामालाई राखेपाली फिर्ता बोलायो।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: सागरनदीको शिर,
7: मणि चूडको काख,
6: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: शहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9816 49 56 66 र 9814 29 54 81। वेबसाइट झुले.com.np।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्दै भित्रका खबरमा तपाईँलाई स्वागत छ। नेपाल विद्युत प्राधिकरणले चक्रपातभित्र सहज रूपमा विद्युत उपलब्ध गराउने लक्ष्यका साथ काठमाडौँको मध्यभागमा 132 केभी क्षमताको भूमिगत प्रसारणलाई निर्माण गर्ने भएको छ। बालाजु सब स्टेशनदेखि महाराजगंज राजदरबार रत्न पार्क हुँदै सिंहदरबारसम्म जोडिने यो डबल सर्किट प्रसारण लाइनको लम्बाई 11.92 किलोमिटर रहनेछ। आयोजना आउँदो 3 वर्षभित्र सम्पन्न हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणले यसअघि नै रत्न पार्क महाराजगंज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण गरिसकेको छ भने काठमाडौँ र ललितपुरका अन्य क्षेत्रमा पनि यस्तै लाइन निर्माणको काम जारी छ। गणतन्त्र दिवसलाई विशेष महत्वका साथ मनाउन काठमाडौँ महानगरपालिकाले मञ्च सजावट तथा कार्यक्रम व्यवस्थापनको तयारी शुरू गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको अध्यक्षतामा बसेको उपसमितिको बैठकले कामको जिम्मेवारी बाँडफाँड गरेको हो। बैठकले झाँकी प्रदर्शनको व्यवस्थापन, सम्पदा तथा पर्यटन विभागलाई, कार्यक्रम स्थल वरिपरिको सरसफाई तथा शौचालय व्यवस्थापन, वातावरण व्यवस्थापन विभागलाई र कुर्सी फूल सजावट सामग्री तथा विशिष्ट व्यक्तिका लागि आवश्यक व्यवस्थापन जिन्सी शाखालाई तोकेको छ। स्वास्थ्य विभागले प्राथमिक उपचारको व्यवस्था र आकस्मिक सेवाका लागि एम्बुलेन्स तैनात राख्नेछ भने विपद व्यवस्थापन विभागले कार्यक्रम स्थलमा दमकल तयार राख्नेछ। यसैबीच बागमती प्रदेश सरकारले यस वर्ष 3 दिन गणतन्त्र दिवस मनाउने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको अध्यक्षतामा आज बसेको बैठकले यही जेठ 13 गतेदेखि 15 गतेसम्म विविध कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस 2083 मनाउने निर्णय गरेको छ। ललितपुरको गोदावरी नगरपालिका 14 ठैबमा एकजना पानी ट्याङ्कीमा डुबेर ज्यान गएको छ। त्यही ठाउँ बस्ने 65 वर्षीय सानो नानी महर्जनको आफ्नै घरमा रहेको पानी ट्याङ्कीमा डुबेर हिजो बेलुकी ज्यान गएको हो। ट्याङ्कीमा पानी हेर्ने क्रममा खस्न गई डुबेर अशक्त भएकी उहाँको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल लगनखेलमा उपचारको क्रममा ज्यान गएको हो। आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाइदिने भन्दै 2,42,00,000 रूपियाँ ठगी गरेको अभियोगमा प्रहरीले 7 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतका अमित कुमार र राहुल कुमार, चितवनको मुस्कान घिमिरे, मकवानपुरका जनक बहादुर वाइबा र नितु घिमिरे, सुनसरीका मिलन घिमिरे तथा मोरङका कमल थापा रहेका छन्। भारतीय नागरिक अमित र राहुलले काठमाडौँमा WWICS इमिग्रेशन सर्विसेस नेपाल नामक कम्पनी सञ्चालन गर्दै क्यानाडा पठाइदिने भन्दै मात्र 1,57,00,000 भन्दा बढ़ी रकम ठगेका थिए। अन्य अभियुक्तहरूको ग्रीस, फ्रान्स, क्रोएसिया, बेलायत, रोमानिया र अमेरिका पठाइदिने प्रलोभन देखाएर पीड़ितहरूबाट रकम लिई सम्पर्कविहीन भएका थिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी परीक्षक रामेश्वर कार्कीका अनुसार अमित राहुलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र अन्य अभियुक्तलाई वैदेशिक रोजगार विभाग पठाइ थप अनुसन्धान भइरहेको छ। काठमाडौँ महानगरपालिका 15 बुद्ध पार्क नजिकबाट अवैध लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित एकजना पक्राउ परेका छन्। सिन्धुपाल्चोक घर भएका 42 वर्षीय कुमार लामालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त संयोगबाट खटिएको प्रहरीले उनलाई लागू औषधसहित पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बर्ड फ्लू संक्रमण पुष्टि, सतर्कता अपनाउने नगरपालिकाको आग्रह। काठमाडौँमा 132 केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने। चक्रवात भित्र सहज रूपमा विद्युत उपलब्ध गराउने लक्ष्य। र सजावटदेखि प्राथमिक उपचारसम्मका काम उपसमिति बीच बाँडफाँड। अहिलेलाई 4 भन्जाङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण,
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
7: अलिकति जोत्न पा छैन, खत खत खत गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्ने बजारमा।
8: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
7: यो कहाँ किन्न पाइन्छ? अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
8: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
9: खेतबारी जोत्न, छोपाई गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिटी चरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिसकल गर्नुहोस्। नगतै तपाईलाई फोन आउनेछ।
11: नमस्कार।
12: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिकठाक?
11: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
12: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न, निलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
11: टोल छिमेकको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
12: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: भनेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
1: हो र के डेन्टल रे?
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्ड नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको

0: खुली समस्या को उपचार गरिनी
1: नेपाल मेडिकल काउंसिल में दर्ता भएका चिकित्सक द्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिक में व्यवस्थित स्टैंडर्ड स्टेलाइजेशन स्टैंडर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलॉजी प्रयोग गरी संपूर्ण सावधानी र बनाई दाँत तथा मुख संबंधी संपूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिक को सेवा सुविधा लिन सक्नुहुनेछ।
2: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।

0: ओहुरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना झुम्री बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
2: बन्जु तिमी त विदेश जान लाग्यो रे हो दिदी त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भनौँ न दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने गर्ने दिदी
3: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सक्ने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहु र बुझेर मात्र विदेश जाउ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-8735-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै युआई मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गार्मा थोर बौद्ध सुलुखुम्बु

0: बाबा मुन आज स्कूल जाने मन छैन आज जाँदिन नि है
1: किन हो के हो सन्चो भएन
0: होइन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
1: ए कुरा त्यस्तो थियो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: कत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकी
1: ए के भो दौडिदै पो आइस त
0: नाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा
1: पारेछ त्यो अर्काको भाग खोज्ने त्यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौ समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौ जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो के दोष सर पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौ सर।
2: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लगाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश। न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस सोलोदत कुञ्ज नगरपालिका 5 सल्लेरी सुलखुम्बु। विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू। प्रेस सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेन्डर, ब्रोसर, बिल, मिटर प्याड, रजिस्टार, विवाह कार्ड, फ्लेक्स प्रिन्ट, बोर्डिङ बोर्ड, फोटो, जर्सी प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्युब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज, डिफ्रिज, वासिङ मेसिन, माइक्रोओभन, नुहाउने गिजर, ग्यास चुलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटोकपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी, कब्जा, चेस्किनी, तालचा, वाल, मिक्सर, नुहाउने सावर बेसिन, धारा, कमोड, पेन सेट, पीभीसी पाइप, सीपीभीसी पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज, वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मरम्मत पनि गरिन्छ। र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर, ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ। पार्ट पुर्जाहरू, मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385239, 0385209060, मोबाइल नम्बर 9860324426 र 9841905549। न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलखुम्बु।
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुमी हुने बानी बसालौ।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
4: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्नु त होइन।
5: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: What?
6: बाहिर
7: मो दिदी सुन्तली ढुक्क खोल्नुहोस् न के भयो यति राति किन रुदी राखी दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
6: नभन के भयो
7: आज घरमा कोही हल्लाको मौका छोडेर तल्लो घरको माइला दाइले भागेर आगो दिदी
6: माइला दाइले पस् त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ प्रहरी पठाइदिनु हुन्छ कि ल ल अब दिदी नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला
8: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं नेपाल सरकार विज्ञापन बोर्ड
9: हो काकी के को सुन्दर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
8: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
9: के रे नानी त भर्खर 17 कि लाग्यो होइन
8: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
9: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
10: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
13: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
12: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए
14: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वास नै समस्या देखियो
11: धूमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं नेपाल सरकार विज्ञापन बोर्ड

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: Sound check. Sony FM. It's studio time.
2: It's 4 p.m. अपराह्नको को 4 बजे.
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय ऑफसेट प्रेस सोलू दुतु नगर पालिका 5 सोलू कुंडू.
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ.
4: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समिरीको मध्य भागमा रहेको सुलुखुम्बु आँखा उपचार केन्द्र सुलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ. सुलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सुलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ.
3: हाम्रा सेवाहरू
4: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ. दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ. आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ. आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ. चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ. विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ. वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ. पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ.
3: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98163034 2
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु.
5: उपभोक्ता अधिकारको संरक्षण गरौं. गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं. कारोबारमा बे विशोक लिने र दिने गरौं. कारोबारलाई पारदर्शी बनाऊ. नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ. वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं. वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं. वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ. निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं. भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं.
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश.
6: Not the moon was Sunday, but he missed it this day, Roger.

0: 빠지지 노르사이.
1: सुरुङ्गी बस्ती जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा नास्ता काट्न गाई वस्तु चढाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सिभिल जुन बेसी उपभोक्ता समिति सुरु थियो। यौन हिंसाबाट बचाउ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्पाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय खोजी प्रदेशद्वारा जनहितमा

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809590094 र 9833868418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
4: ए बाबू, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासी भैराम बनायो मेरो पनि, के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
5: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
6: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ।

0: कार्पेट किन्दा कार्पेट को पछाडी यति को लोगो हेर्न नबिर्सनु होला यति कार्पेट कार्पेट को शहंशाह
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
4: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
6: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
6: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
8: खेतबारी जोत्न खोपाई गर्न ल्याङ बनाउन उकेरा लगाउन धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208 मा मिस कल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ
10: वडा अध्यक्षज्यू नमस्कार
11: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिक ठाक
10: है के भन्नु वडा अध्यक्षज्यू पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
11: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
10: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
11: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
10: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो

0: तीन दिन देखि दात दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
1: आ कति पीर मानेको, के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
0: हो र के डेन्टल रे?
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
3: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
3: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
5: आज मेरो जन्मदिन हो, याद त छ नि।
6: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बोल्नु।

0: त्यांच्याको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहपाल, सम्पर्क नम्बर 9742284056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलु भुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलु।
1: मन्जु, तिमी त विदेश जान लाग्यो रे। हो दिदी, त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई। तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेष बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा, जोर बौद्ध, सोलु खुम्बु।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: सन्चो भएन?
4: होइन, यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ट्रै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो थियो, गएर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति टाइमले पाल्नुभयो?
5: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम। नेपाल सरकार, विज्ञापन बोर्ड।
7: फत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
8: ए, के भो, दौडिदिन पो आइस त।
7: नाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
8: अनि को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
0: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एसेम्बली तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज चार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोदत कुंडी नगर पालिका पांच कलेरी सुलखुम्बू विगत देखिने ग्राहक विश्वास जीती आयो न्यूज चार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरू का साथ में सब संग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सीजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सीजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर मोर्निंग सावर बेसिन धारा कमोड पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पाँच पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250। न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोष सर पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौ सर।
2: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेड नेपालको जनहितमा जारी सन्देश। बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्नी हुने बानी बसालौं।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
4: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओ को भाइ र
6: म दिदी सुन्तली ढुका खोल्नुस् न
5: के भयो यति राति किन रुदै आकि
6: दिदी भित्र हेर्नुस् न मलाई डर लागिरहेको छ
5: न भन के भयो
6: आज घरमा कोही छैन भएको मौका छोडेर मृत्यु तल्लो घरको माइला दाइले भागेर आगो दिदी
5: माइला दाइले त्यसलाई म तपाईँलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ परि पठाइदिनु हुन्छ कि
7: ल ल अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्श सफलतासँग भेट्न जाउँला
0: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं नेपाल सरकार विज्ञापन बोर्ड
8: हो काकी के को सुन्दर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
0: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
8: के रे नानी त भर्खर 17 कि लाग्यो होइन
0: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
8: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढायो देश विदेश आफै घुमिरहेछ नि हिजो जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरीमा लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
6: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
10: मलाई मुखले घटेको क्यान्सर छ बाँचेर पनि म मरे तुल्य भए
11: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
9: धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
12: अब सुन्नुहोस् पूरा समाचार
13: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रसूदित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
12: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
13: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
12: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
13: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
12: मद्यपान र धूम्रपान सेवन नगरौं
13: स्वस्थ रहौं सुखमय जीवन बिताऊ
12: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए दाई पक्नुस् के गर्नु भएको
14: देख्नु भएन औषधि हालेको
5: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
14: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
5: हेर्नुहोस् दाई
3: यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
14: विषादीले धेरै नै जोखिम हुन्छ कि नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
14: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
14: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
13: नेपाल सरकार विज्ञापन हो। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
13: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
13: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
13: सचेत बनाऊ।
12: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
13: नेपाल सरकार विज्ञापन हो।
14: हेलो
15: हेलो,
14: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
15: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
3: हजुर,
15: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी।
3: लु दिन त। हेलो, नमस्ते।
14: हेलो हजुर, यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
15: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् न, ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
15: ल ल ल, म के नदिन्छु।
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
13: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
12: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
13: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सुप्रभात बस, आज हामी के विषयमा छलफल गर्छौ?
16: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
17: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
18: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
19: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
17: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
19: सुरक्षित वैदेशिक रोजगारका लागि
20: नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
17: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: मानसिक समस्याबाट बस्ने उपायहरू।
23: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
22: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
23: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
22: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
23: असल साथीहरूसँग मात्रै संगत गरौं।
22: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
23: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भए

0: दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
1: यो दाइजोको कुरा चाहिँ नगरौ तपाईको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
2: नेपाल सरकार विज्ञापनको
3: नमस्कार सेन्सेरीका दिदी
4: नमस्कार नमस्कार दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
4: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
4: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
2: नेपाल सरकार विज्ञापनको
6: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
6: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
6: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
6: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
6: डर लाग्नु निद्रा नलाग्नु
3: अनौठा विचार आउनु
6: निराशा बढ्नु खुशी नहुनु
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
6: छटपटी हुनु चिटचिट पसिना आउनु
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
3: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
3: नेपाल सरकार विज्ञापन हो
8: नमस्ते डाक्टर सर
9: नमस्ते बस्नुहोस् न बस्नुहोस् त के हो
8: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
9: यहाँ उभ्याउनुहोस् एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
8: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
9: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
8: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
8: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
9: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
2: नेपाल सरकार विज्ञापन बोर्ड
9: डाँडा पखालाले धेरै दुःख दियो 3 दिन भइसक्यो निको भएन डाक्टर साहब
8: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
9: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो के दशा लाग्यो डाक्टर साहब
8: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नु

0: पर्छ सर्फी गएपछि तथा बाहिरतिर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
0: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मरै के हो?
0: हेर त रगत रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स लगिहाल लगिहाल।
0: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्नियो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: खै जन्मदाता दिनुहोस् त।
1: जन्मदाता गरेको छैन नि म्याडम।
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
7: डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच्छम नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
6: सबैको सरोकार, आजका बाल बालिका भोलिका सजनहार।
7: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ।

0: र बाल मनोभावमा बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
1: कहीं कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना। प्रथम नेपाली महिला सगरमाथा आरोही पासु लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा यही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासु लामु गाउँपालिका बीर सुर्केमा पाँचौं राष्ट्रिय विभूति पासु लामु शेर्पा स्मृति कप सोलुखुम्बु जिल्ला व्यापी पुरूष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यता पुग्ने संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई यसै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ। प्रतियोगितामा सहभागिता गराउने संस्थाको योग्यता सोलुखुम्बु जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यक्षेत्र बनाई सामाजिक कार्य र खेलकुदको गतिविधि

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुरुवाका 102 मेगाहर्ज देशका विभिन्न भाग र www.suruafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको साँझ 5 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। राष्ट्रीय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह बारेलाई संसदमा उपस्थित गराउन पहल गर्ने प्रतिबद्धता जनाएको छ। विपक्षी दलहरूले संसदमा प्रधानमन्त्रीको उपस्थिति खोजिरहेका छन्। यही मागका कारण सोमबार पनि प्रतिनिधि सभाको बैठक प्रभावित भयो। 15 मिनटका लागि बैठक स्थगित गरेर सत्तापक्ष र प्रतिपक्षीका नेताहरू सभामुखको अगुवाईमा संवादमा जुटेका छन्। यस क्रममा प्रधानमन्त्रीलाई संसद उपस्थित गराउने पहल गर्ने प्रतिबद्धता सत्तारूढ रासोपाका नेताहरूले गरेका हुन्। प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरूबीच प्रश्न उत्तर कार्यक्रम हुने प्रतिनिधि सभा नियमावलीमा छ। यस व्यवस्था प्रधानमन्त्री बालेन्द्र शाहले उल्लंघन गरेको भन्दै विपक्षीले संसद बैठक अवरूद्ध गर्दै आएका हुन्। नेताहरूका अनुसार प्रतिनिधि सभाको बैठकमा सत्तापक्षले संसद बैठकमा प्रधानमन्त्रीबाट सम्बोधन गराउने प्रतिबद्धता व्यक्त गर्ने विषयमा छलफल भएको छ। रासोपाका तर्फबाट मुख्य सचेतक कविन्द्र बुर्ला कोटीले प्रधानमन्त्रीले सम्बोधन गर्ने नीति घोषणा गर्ने तयारी रहेको बताउनुभयो। सत्तापक्षीले प्रधानमन्त्रीका तर्फबाट हाउसमा बोल्ने प्रतिबद्धता व्यक्त गर्ने र विपक्षीले सदनको अवरोध हटाउने गरी सहमतिको प्रयास भएको छ। बैठक स्थगित भएपछिको बसेको छलफलमा रासोपाबाट बुर्ला कोटी, कंग्रेसबाट प्रमुख सचेतक वासुना थापा, एमालेबाट प्रमुख सचेतक ऐन बहादुर मोहर, नेकपाबाट प्रमुख सचेतक युवराज थुलाल, श्रम संस्कृतिबाट सांसद आर्यन राई र राप्रपाबाट प्रमुख सचेतक खुशबू ओली उपस्थित रहेका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवन स्तर उकास्मा आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज काठमाडौँ र भारतको नयाँ दिल्लीमा रहेको युरोपेली संघ ईयू तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँमा रहेका अन्य देशका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान छिनको अति आवश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा भर्खरै सम्पन्न चुनावी परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पार्नुभएको प्रतिनिधि सभा सदस्य महावीर पुनले ग्रामीण दूरसंचार कोषमा थन्किएको रकम तत्काल परिचालन गर्न सरकारको ध्यानकर्षण गराउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर उहाँले कोषमा अर्बौं रूपियाँ मौजदात रहे पनि सरकारले खर्च गर्न नसक्दा ग्रामीण जनता संचार सुविधाबाट वंचित हुनु परेको बताउनुभयो। सांसद पुनका अनुसार नेपाल दूरसंचार प्राधिकरण अन्तर्गतको ग्रामीण दूरसंचार कोषमा हाल करिब 16 अर्ब रूपियाँ जम्मा रहेको छ। उक्त कोष 2053 सालदेखि सेवाग्राहीले टेलिफोन प्रयोग गरे बापत भुक्तानी गर्ने रकमको 2% कटी गरेर संकलन गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। बेलायतको क्षण नियामकले यात्रुहरूले बोक्ने पोर्टेबल चार्जर अर्थात पावर बैंकका कारण विमानमा जोखिम बढ़दै गएको चेतावनी दिएको छ। बेलायतको नागरिक उड्डयन प्राधिकरण सीएएले पावर बैंकहरू अत्याधिक तातो हुनु वा आगो लाग्ने गम्भीर जोखिम रहेको भन्दै यात्रुहरूलाई सुरक्षा नियमहरू पालना गर्न आग्रह गरेको बीबीसीले जनाएको छ। सीएएले पावर बैंकका कारण उत्पन्न हुने समस्याहरू विश्वभर बढ़ गएको पनि बताएको छ।

खेलकुदमा आज नेपाल क्रिकेट संघका प्रवक्ता सुन्दी लामालाई राष्ट्रिय खेलकुद परिषद राखेपले फिर्ता बोलाएको छ। दुई वर्ष अघि राखेपले मनोनित गरेकोमा अहिले फिर्ता बोलाएको पत्र प्राप्त भएको लामाले पुष्टि गर्नुभयो। ज्ञान लामाले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। राखेपले मनोनयन गर्ने र फिर्ता बोलाउने कानूनी व्यवस्था रहेकाले त्यसैका आधारमा फिर्ता बोलाएको लामाले बताउनुभयो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835020016 फोन वा solyathamnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस्त, अहिलेलाई सोलो हालचाल सकियो। साँझ 7 बजेको सोलो समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन हो।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: डाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
3: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
4: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। के हो के, दशा लाग्यो डाक्टर साहब?
3: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
4: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
3: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
4: हजुर।
3: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
4: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मरेँ के हो
3: हेर त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
3: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
4: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
3: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
0: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
0: नेपाल सरकार विज्ञापन बोर्ड
3: खै जन्मदर्ता दिनुस् त
4: जन्मदर्ता गरेको छैन नि म्याडम
3: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
4: हो र मलाई त थाहा नै थिएन म्याडम
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
4: पहिला कसैले भनेन
1: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
0: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
5: डिप्रेसन मदिरा लागु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको असफलताले मन खुसी नहुने रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्द्रा नलाग्ने खानामा रुचि नहुने बाँसक्रमण नलाग्ने आत्मविश्वास टुङ्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश
2: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका कर्णधार
5: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउ
2: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिऊ बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिऊ
5: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले महिला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौ, सभ्य समाजको निर्माण गरौ, लैङ्गिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: कक्ष 11 वर्ण हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
3: विगत 34 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युगी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रम हुने मिति।
3: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू: कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 60 र कम्प्यूटर साइन्स समूहमा 40 मात्र भर्ना लिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510 1055 छ, 98 41 63 53 37, 98 42 84 87 75 सम्पर्क गर्न सक्नुहुनेछ।
2: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्प।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दै छु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
0: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
1: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अङ्कल?
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4582-768। विनायक सिद्ध कलेज, पढाइ मात्र हो, प्रतिभा र भविष्य बनाउने कलेज।
3: सूचना सूचना सूचना, निशुल्क आवासीय छात्रवृत्तिको लागि सूचना। काठमाडौँमा सञ्चालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई लार्क स्कूलमा कक्षा 1 एसईई सम्म निशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुन राई दोङबोछा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही वैशाख मतान्तसम्म। थप जानकारीका लागि सम्पर्क नम्बर 9851-07-5353, साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुन राई दोङबोछा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुन राई दोङबोछा फाउन्डेशन, खामखुवा, खोटाङ। निजी स्रोतमा महिला शैक्षिक आवश्यकता सम्बन्धी सूचना। इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा देहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट हृतपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1। पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको, अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम, 18 वर्ष पूरा भए 40 वर्ष ननागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोके बमोजिम तलब भत्ता तथा संस्थाको नियमानुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोके बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 दिउँसो 4 बजेसम्म। सम्पर्क मिति र स्थान यही जेठ 14 बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गार्मामा बिकारमा। परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित, प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरण में समावेश कराइने दरखास्त दस्तूर 1005 पशी फिर्ता नहुने करी आवश्यक कागजातहरू एसई र एसएलसी देखि माथिका योग्यता प्रमाण पत्र नागरिकता अनुभव भए सोको प्रमाण पत्रको फोटोकपी दुई दुई प्रति दरखास्त विद्यालयमा सोझै दर्ता गर्न वा गार्मास 2019@gmail.com मा इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842-9976-53। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स सामटेन शेर्पा 9851-18-73-82। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851-17-43-81। श्री गार्मा माध्यमिक विद्यालय सोलु तुतकुण्ड नगरपालिका साथ सोलु खुम्बु।

0: यी कान्छा ठट्टैमा यो बैसा जान लाग्यो जाँदैन बाछा खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँडिस्?
0: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्दा है।
0: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेल चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
0: होइन, यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल

0: कक्षा सञ्चालन कतिखेर हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफ्नो सिट सुरक्षित गरिहाले कान्छा।
0: ल दिदी, म त हिजे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, टावेल केएल टावर, 6 तला, काठमाडौँ। सम्पर्क
1: प्रोपाइटर सुरेश घिमिरे
2: 9850017979 र 01-592-2616। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल चुच्चेपाटी, काठमाडौँ।
1: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना। प्रथम नेपाली महिला सगरमाथा आरोही पासुङ लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा यही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासुङ लामु गाउँपालिका 2 सुर्केमा 5 राष्ट्रिय विभूति पासुङ लामु शेर्पा स्मृति कप सोल खुम्बु जिल्ला व्यापी पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यता पुग्ने संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई यसै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ। प्रतियोगितामा सहभागिता जनाउने संस्थाको योग्यता सोलुखुम्बु जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यक्षेत्र बनाई सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुनुपर्नेछ। गाउँ नगरपालिका वा सोलुखुम्बु जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुनुपर्नेछ। वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुनुपर्नेछ। कुनै पनि राजनीतिक दलसँग आपत्ति नरहेको संस्था हुनुपर्नेछ।
3: प्रतियोगिताका नियमहरू, प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफ्रीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ। 3 दर्ता शुल्क 5,000 लाग्नेछ। यही जेठ 21 गते कार्यालय समय भित्र 3 दर्ता गराइसक्नु पर्नेछ। फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि 3 दर्ता गर्न सकिनेछ। एक टिममा 1 जना प्रशिक्षक, 1 जना टिम प्रमुख र बढ़ीमा 9 जना खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ। 3 दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, बसाई सराई गरी आएको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टीमबाट खेल्न पाइने छैन। खेलमा मिले महत्व तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले 1 भन्दा बढी टीममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टीमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोसाक जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टीमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल डेस्कमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल लिग कम नकआउटको आधारमा खेलाइनेछ। सेमी फाइनल चरणसम्मको खेल बेस्ट अफ 3 र 30 भन्दा माथिको खेल बेस्ट अफ 5 को आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोके बमोजिम हुनेछ।
4: पुरस्कारहरू, प्रथम हुने टीमलाई 1,33,000 रूपियाँको साथमा सिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। द्वितीय हुने टीमलाई 75,33,000 रूपियाँको साथमा सिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। तृतीय हुने टीमलाई 50,33,000 रूपियाँको साथमा सिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। उत्कृष्ट खेलाड़ीलाई ट्रफी, मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरण गरिनेछ।

0: उत्कृष्ट स्पाइकर, उत्कृष्ट स्वेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू
0: 9962-21-9988, 9923-74-88, अङ्कामी शेर्पा 97-69-70-55, 98-20-23-52-88, आङ्गेलु शेर्पा 98-41-32-55-50, 98-18-15-42-28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98-42-07-03-86।
1: खुम्बु पासुङ नमु गाउँपालिका चौरी खर्क सोलुखुम्बु।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: नागरिकता यता कक्षा सञ्चालन हुने सम्बन्धी सूचना
1: अग्रणी सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: आर्थिक वर्ष 2083/84 का लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वैन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083/84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वैन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उत्तर प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cosi.gov.np हेर्न हुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल।
0: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना
1: अग्रणी सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: स्थानीय तहमा दर्ता भएका ई रिक्साको दर्ता प्रतिलिपि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
2: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका ई रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निशा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी साविकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालकालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।
1: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
2: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भौचर गर्न, अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: बाल बालिकालाई लागू औषध दुरूपयोगबाट बचाऊ।
2: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश। सवारी साधनको इन्जिन र चेसिस रुजू गर्ने सम्बन्धी सूचना।
2: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजू वा अन्य कुनै कैफियत भए नभएको रुजू गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: सड़क प्रयोग गर्दा ध्यान दिऊ।
1: सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली ढल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराऊ। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतसुधार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: यौन हिंसाबाट बचौं र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
1: आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
3: हेलो दाई, नमस्कार।
4: नमस्कार भाइ, कता छौ?
3: म त गाउँमै छु नि दाई, एसी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अलमलमा परे दाई।
4: अलमलमा पर्ने कुरै छैन भाइ, तिमी सँगै एसी दिएका साथीभाइ चावहिलको मनास्लु ओल्ड कलेजमा आएर बुझेर त्यही पढ्ने निधो गरेर गइसके। तिमी पनि ढुक्क भएर आउने, अब त्यही पढ्ने, किनकि मनास्लु आज लाखौं विद्यार्थीको सही गन्तव्य हो।
5: मनास्लु वर्ल्ड कलेज, शान्त तथा अनुशासित शैक्षिक वातावरण, उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक शिक्षिका, आईएसओ सर्टिफाइड, अतिरिक्त क्रियाकलाप, साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ। न्यूनतम शुल्क, गुणस्तरीय शिक्षा, मनास्लु वर्ल्ड कलेज, साभिन सुसिपाटी। सम्पर्क नम्बर 9803062382, 9803062387।
1: युवा, कृषि, पर्यटन मार्फत समृद्ध माप्य दुधकोशी, समावेशी विकासको आधार उत्पादन, रोजगारी र पर्यटनको केन्द्र माप्य दुधकोशीको समृद्धि। माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सोलु एफएम 101.2 MHz अनलाइन र सोलु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर।
0: विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि।
2: नेछा सोल्यान गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सोल्यान
1: हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सोलु एफएम 101.2 MHz www.soluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
0: नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ।
1: स्थान श्री दुर्गापोक वन, ओखलढुङ्गा ब्यारेज, ओखलढुङ्गा। दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दस्तुर बुझाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। हब जानकारीको लागि सम्पर्क नम्बर 0-35-520-576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा लगइन गरी हेर्न सक्नेछ।

0: हार्दिक निमन्त्रणा 2083 साल जेठ 11 र 12 गते सुलु दुखुन्द नगरपालिका 10 किमिलमा निर्माण गरेको ओर्गेन सुलिन गुम्बा तथा सेवा केन्द्रको श्रद्धे धर्म गुरु टुल्कु पेमा थर्सिन रिन्पोछे ज्यूबाट राप्ने प्राण प्रतिष्ठा झिन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पाल्नु भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिन हुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काग्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ने प्राण प्रतिष्ठान झिन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: उल्लिन टाफी अध्यक्ष, लेमी शेर्पा कोषाध्यक्ष, निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सोलु दुखुन्द नगरपालिका 10 सोलु खुम्बु।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदिऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी मिति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: स्मार्ट हुनुहोस् सधैँभरि एसएमएस नै रोजी।

0: टिकाउ यी सबै मुख्य उद्देश्य हो हाम्रो पहिलो रोजाई।
1: सूचना सूचना सूचना, सुलुङ जुनबेसी जोड्ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा सातौं क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुलुङ जुनबेसी उपभोक्ता समिति, सुलु खुम्बु।
2: यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहित

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: वन जङ्गलको छेउमा घर आँगन पर्ने भए, होसियारी अपनाउनु जोखिम टार्ने भए।

0: दाजुभाइ बालबालिका बेर समय सजन छोड्नु वन भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: इदाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843976852 9824417718 9843349696 र 9861323472 आमजी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत तीन दशक देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह। लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि
5: पशु पक्षी तथा कृषिमा पार्ने असरबारे वैज्ञानिक बुझाइको कमी रहेको बताउनुभयो। कृषि वन तथा वातावरण पर्यावरण मन्त्रालयका उपसचिव प्रकाश सिंह थापाले जलवायु परिवर्तनका असर अब वास्तविक जीवनको अपरिहार्यता बनेको उल्लेख गर्दै विपदको समयमा समुदाय नै पहिलो प्रतिकार्यमा उत्रिने निकाय भएकोले पालिका तहमै काम गर्न आवश्यक रहेको बताउनुभयो। सुर्खेतको सिन्ता, मुस्ताङ, हुम्ला र बाजुरामा घटेका बाढ़ी पहिरोका घटनाले विपदलाई जलवायु परिवर्तनको कोणबाट हेर्नुपर्ने आवश्यकता थप पुष्टि गरेको भन्दै कार्यक्रमले तिनी तहका सरकार, गैर सरकारी संस्था र विकास साझेदारी बीचको सहकार्य अपरिहार्य भएको निष्कर्ष निकालेको छ।
6: सरकारले विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज, सरल र प्रविधि मैत्री बनाउने उद्देश्यले मोफा मित्र एप सञ्चालनमा ल्याएको छ। कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले एप शुभारम्भ गर्नुभएको हो। अब मोफा मित्र एप मार्फत विदेशमा रहेका नेपाली तथा उनका आफन्तले आफू रहेकै ठाउँबाट अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न र सम्बन्धित नेपाली निकायसँग, नियोगसँग सहज सम्पर्क तथा समन्वय गर्न सक्नेछन्। विदेशमा रहेका नेपालीको एकिन तथ्याङ्क नहुँदा उद्धार तथा सहायतामा समस्या भएको उल्लेख गर्दै परराष्ट्र मन्त्री खनालले विभिन्न सरकारी निकाय, गन्तव्य देश र स्वयं व्यक्तिबाट प्राप्त विवरणका आधारमा तथ्याङ्क संकलन शुरू गरेको जानकारी दिनुभयो। विदेशमा रहेका नेपालीले अप्ठ्यारो अवस्थामा सरकार नजिक रहेको अनुभूति गर्न सकुन् भन्ने उद्देश्यले मोफा मित्र एप विकास गरिएको उहाँले बताउनुभयो। मन्त्री खनालले लिगल नेपाल कन्सुलर जीओभीएनपी अनलाइन प्रणाली स्थापना गरी सञ्चालनमा ल्याएको पनि जानकारी दिनुभयो। उहाँका अनुसार अहिले यो प्रणाली सबै प्रदेश, जिल्ला प्रशासन कार्यालय, विदेशमा रहेका नेपाली नियोग तथा झण्डै 500 पालिकामा विस्तार भइसकेको छ। चालू आर्थिक वर्षको अन्त्यसम्ममा सबै 753 पालिकामा सेवा विस्तार गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। क्यान्सरको उपचारका लागि आवश्यक औषधि अभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
8: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
7: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
8: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576711314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
9: सुन त, मेरो कपड़ा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333 493-555।
13: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने राष्ट्रपाको भनाई, रोल्पामा हावाहुरीले ढालेको रूखले च्यापेर दुईजनाको ज्यान गयो, झापा गुल्मी लगायतका जिल्लामा पनि हावाहुरीको कारण क्षति, तराईमा चर्को गर्मी कायमै, विदेशमा रहेका नेपाली नागरिकलाई कन्सुलर सेवा थप सहज सरल र प्रविधि मैत्री बनाउन मोफा मित्र एप सञ्चालनमा लगायतका खबर प्रस्तुत गर्यो।
6: क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि अभावले देशभरका अस्पतालमा उपचार सेवा प्रभावित भएको छ। किमोथेरापीमा प्रयोग हुने जीवरक्षक औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको अभाव बढेपछि बिरामीको विचली भएको चिकित्सकले बताएका छन्। यी दुई औषधि सबैजसो प्रकारका क्यान्सरमा प्रयोग हुने अत्यावश्यक किमोथेरापी औषधि हुन्। नेपालमा यी औषधि उत्पादन हुँदैनन्, पूर्ण रूपमा विदेशबाट आयात हुन्छ। अरू आयात हुने औषधि बजारमा रहे पनि यिनीहरूको अभाव शुरू भएको लामो समय भयो। क्यान्सरको औषधि लामो समयदेखि अभाव हुनुको कारण के हो भनेर सम्झना महर्जनले नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यलाई सोध्नु भएको छ।
14: सरकारले 11 वर्ष पहिले 2072 सालमा 96 प्रकारका औषधिको मूल्य नियन्त्रण गरेका थियो। त्यो मूल्य नियन्त्रण गर्ने बेलामा कार्बोप्लाटिन र सिसप्लाटिन लगायत 6 प्रकारका औषधिहरू थिए। तर के हुन्छ भने हामीले यी औषधिहरू भारत र बंगलादेशबाट आयात गर्ने गर्छौं। भारत र बंगलादेशबाट आयात गर्दै गर्दा त्यहाँको उत्पादकहरूले हामीलाई दिने मूल्य भन्दा हामीले यहाँ बेच्नुपर्ने मूल्य नै कम भइसक्यो। हामीले यहाँ कम मूल्यमा बेच्नुपर्छ, त्यहाँबाट हामीले बढी मूल्य खरिद गर्नुपर्ने अवस्था छ। किन भयो भन्दा भारत बंगलादेशमा हरेक वर्ष औषधिको मूल्य समायोजन हुन्छ। मूल्य समायोजन भने के हो भन्ने चासो हुन सक्छ नागरिकलाई। मूल्य अन्तर्राष्ट्रिय बजारमा औषधिको कच्चा पदार्थ लगायत विभिन्न फ्याक्टरहरू छ, डलरको एक्सचेन्ज रेटदेखि लिएर विभिन्न फ्याक्टरहरू छ, त्यसको आधारमा मूल्य घट्दा घट्नुपर्ने र बढ्दा

0: भएका छौं, जुन अन्धकार पाप दुष्ट अनि भ्रष्टतामा भरिएको छ। संसारमा शान्ति आनन्द छ, यस्तो परिस्थितिमा हामीले जीवनको सच्चा शान्ति सच्चा मार्ग देखाउन नैतिकपूर्ण जीवन जिउन आत्मीय शान्तिको जीवन आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठुलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्छौं।
1: कार्यक्रमको शीर्षक यीशुले भन्नुभयो श्रृंखला तीन, यीशुले भन्नुभयो श्रृंखला तीन। आज यस मार्गदर्शन रेडियो कार्यक्रममा तपाईलाई म हार्दिक स्वागत गर्दछु। साँगुरो बाटो अप्ठ्यारो हुन्छ, सजिलो बाटो रोज्ने धेरै हुन्छ। साँगुरो बाटोमा यताउति गर्न सकिँदैन, लडिजाउन कि भन्ने डर हुन्छ, छिप्लेर तल खुर्सामा खुसिन्छ कि भन्ने डर पनि हुन्छ। मानिसको जीवनमा पनि यस्तै सजिलो र अप्ठ्यारो बाटो हुन्छन्। यिनै बाटोको बारेमा म तपाईसित कुराकानी गर्छु। बाटोघाटोको ठूलो महत्व हुन्छ। अहिलेको पुस्ताका मानिसहरूले उहिलेको कुरा पत्याउन सक्दैन। अहिलेको जति विकास त्यति बेला भएको थिएन। अहिले हामी मोटरगाड़ीहरू जुन बाटाहरूमा गुडेको देख्छौ ती बाटाहरू पनि पहिला थिएन। अहिले धेरै गाउँ घरमा बाटाहरू पुगेका छन्। बाटाहरूले मानिसको जीवनलाई धेरै सहज बनाइदिएको छ। घरको छेउ छाउमा नै बाटो पुगेको छ भने त झन कति आराम सुविधा हुन्छ हामीलाई। हाम्रो शारीरिक जीवनमा जस्तै आत्मिक जीवनमा पनि बाटो हुन्छ भन्ने कहिले तपाईँले विचार गर्नुभएको छ? प्रत्येक मानिस एउटा बाटो समातेर जीवनमा आफ्नो लक्ष्यतिर बढ़िरहेको हुन्छ। त्यो बाटो देखिँदैन, त्यो बाटो उसको मनमा हुन्छ, उसको विचारमा हुन्छ, त्यो बाटो उसको धारणामा हुन्छ, उसको विचारमा हुन्छ। अनि उसको व्यवहारलाई हेरेर हामी ऊ कुन बाटोमा हिँडिरहेको छ सोच हान्न सक्छौ। जस्तै सधैँ जहाँ ड्रग्स पिउने व्यक्तिलाई देख्दा हामी भन्छौ ऊ गलत बाटोमा लागेको छ। जहाँ ड्रग्स पिउने व्यक्ति मात्र होइन तर गलत कार्यहरू गर्ने मानिसहरू पनि हुन्छन् जो जीवनलाई विनाशतिर डोर्याउने बाटोमा लागेका हुन्छन्। अचम्म लाग्छ कति मानिसहरू असल र भद्र देखिने मानिसहरू पनि गलत बाटोमा हिँडिरहेका हुन्छन्। जवान केटाकेटीहरूलाई स्वतन्त्र जीवन मनपर्छ, कुनै रोकटोक बिनाको स्वतन्त्र जीवन, मौज मजा र आनन्दले भरेको जीवन उनीहरूलाई मनपर्छ। कति उनीहरू छिपेका मानिसहरू पनि यस्तै यस्तै कुराहरूमा आफूलाई समर्पित गरेका हुन्छन् अनि यस्तै यस्तै जीवन मन पराउँछन्। सधैँभरि रमाइलो गर्न पाउने जीवन, कुनै काम दान नगरी जीवन पाउने जीवनको चाहना गर्छ। आजका मानिसहरू यस्तो जीवनको चाहना गर्छन्। सोच्नुहोस् त कति अचम्म, अनुशासन मन पराउने नियम पालन गर्न चाहने मानिसहरू धेरै कम पाइन्छन्। तर अनुशासनले जीवनलाई ठिक बाटोतिर अघि बढाउन मदत गर्छ। हामीले बुझ्नुपर्छ कुण्ड कुण्डको पानी मुण्ड मुण्डको बुद्धि भने चाहिँ यस विषयमा पनि मानिसहरूको आफ्नै आफ्नै धारणाहरू धेरै धेरै छ। मानिसको जीवनको नदेखिने बाटोको विषयमा प्रभु यीशुले भन्नुभएको कुरा आज म तपाईँलाई बताउँछु। यीशुले भन्नुभयो मत्तीको सुसमाचार सात अध्यायको तेह्र र चौध खण्डमा यीशुले भन्नुभयो साँगुरो ढोकाबाट भित्र पस्छ किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन् किनभने जीवनमा पुर्याउने ढोका साँगुरो हुन्छ र बाटो कठिन हुन्छ जसले चाहिँ जीवनमा पुर्याउँछ र त्यो भेट्टाउने थोरै नै हुन्छ। प्रभु यीशुले भन्नुभएको वचन हो। यीशुले भन्नुभएको यो ढोका र बाटो कुन हो? यो बाटो कुन गाउँमा कुन देशमा छ? यो कुनै गाउँ देशको बाटो होइन तर यो बाटो मानिसको मनभित्र हुने एउटा बाटो हो। यसलाई मानिसको मनको अवस्था पनि भन्न सकिन्छ। यो त्यस्तो बाटो हो जसले मानिसलाई चलाएको हुन्छ। यो बाटो एक प्रकारले मानिसको मनमा दृढसँग बसेको विचार हो, उसको लक्ष्य हो। त्यही विचारले उसको जीवनलाई अघि अघि सारिरहेको हुन्छ। पहिले हामी फराकिलो ढोका र सजिलो बाटोको बारेमा विचार गरौं त। फराकिलो भन्दा सा ठूलो चौराको बाटो भन्ने हामी बुझ्छौ, हात्ती पनि छिर्ने त्यस्तो ढोकाबाट धेरै मानिसहरू एकसाथ पस्न सक्छन्। अनि त्यसबाट छिरेपछि बाटो पनि सजिलो भेटिन्छ, सजिलो बाटोमा सजिलैसँग अघि बढ्दै जान सकिन्छ। सजिलो भनेको यस्तो कि तपाईँलाई आफूले चाहेको कुनै पनि कुरा गर्न अप्ठ्यारो पर्दैन, कसैले तपाईँलाई रोकटोक गर्दैन, तपाईँलाई जे मन लाग्छ त्यो तपाईँले गर्न सक्नुहुन्छ। कति आनन्द आइसुख, तपाईँले कसैको वास्ता नगरे पनि हुन्छ, तपाईँले आफ्नो जीवनलाई शुद्ध र पवित्र राख्ने कुनै प्रयास नगरे पनि हुन्छ, तपाईँले परमेश्वरको डर नमाने पनि हुन्छ, तपाईँको शरीरलाई जसरी चाहनुहुन्छ त्यसरी प्रयोग गर्न सक्नुहुन्छ, मौज मजा गर्न सक्नुहुन्छ। तपाईँले भ्याउनु भएको बेला परमेश्वरलाई सम्झन र उहाँको भक्ति पनि गर्न सक्नुहुन्छ, उहाँको आज्ञाहरू तपाईँले पालन गर्दा पनि हुन्छ नगर्दा पनि हुन्छ, किनकि त्यो फराकिलो ढोका छिरेर सजिलो बाटोमा लाग्नु भएपछि तपाईँ आफ्नो इच्छामा जिउन सक्नुहुन्छ। पवित्र बाइबलले भन्छ कि परमेश्वरले मानिसलाई स्वतन्त्र इच्छा दिनुभएको छ, तपाईँ र म आफ्नो स्वतन्त्र इच्छामा जिउन सक्छौ, हामी आफूले रोजेको बाटोमा खुरुखु अघि बढ्न सक्छौ। परमेश्वरलाई मान्ने कि नमान्ने, स्वीकार गर्ने कि नगर्ने, उहाँको अस्तित्वलाई अस्वीकार गर्ने, उहाँमाथि विश्वास नगर्ने गर्ने सबै निर्णय हामी आफै गर्न सक्छौ। परमेश्वरले उहाँमाथि विश्वास गर्न कसैलाई कर लाउनुहुन्न, तर उहाँले यति त भन्नुभयो, बाटो सत्य र जीवन मनै प्रभु यीशुले भन्नुभयो। परमेश्वरको विश्वासमा पस्ने ढोका फराकिलो र बाटो सजिलो छैन, यो अप्ठ्यारो छ, कसरी सुन्नुहोस् त्यो म तपाईँलाई बताउँछु। जीवित्र शक्ति परमेश्वर जो हाम्रा सृष्टिकर्ता पनि हुनुहुन्छ, उहाँमाथि विश्वास गर्नु भनेको एउटा धर्म पालन गर्नु होइन, यो चाहिँ प्राचीन परम्परा पालन गर्नु होइन, तर दिन बदिन उहाँसँग व्यक्तिगत घनिष्ठताको सम्बन्ध राखेर जिउने जीवन हो। अनि परमेश्वर पवित्र हुनुहुन्छ, हामी आफ्नो जीवनको परत बोकेर वा पाप गर्दै उहाँको भक्ति गर्न सक्दैनौ। परमेश्वरको बाटोमा हिँड्न थालेपछि यो पाप गर्ने बानी त्याग्नुपर्छ। परमेश्वरको पवित्र वचन बाइबलमा लेखेका कुराहरू पढेर मनन गरेर ती अनुसार जिउन सक्नुपर्छ। कति मानिसहरू भन्छन् कि पवित्र शास्त्रका कुराहरू सुनेर मात्र पनि मानिस पवित्र बन्न सक्छ, यस्तो गफ किन गर्नुहुन्छ, यो त सरासर गलत हो। सुनेर मनमा गुनेर त्यो अनुसार जिउन सकिएन भने सुनेर मात्रै मानिसलाई केही फाइदा हुँदैन। नाम चाहिँ खतरा, काम चाहिँ अलपत्रा, यो त सुन्नुभएको छ होला होइन त? नाम अनुसारको काम त हुनु पर्यो नि, कि कसो भन्नुहुन्छ तपाईँ? याद गर्नुहोस्, विश्वास गर्ने, परमेश्वरको भक्त भन्ने नाम पाएपछि जीवन पनि त्यही किसिमको हुनु पर्यो। यसैले भन्नुभयो, हामीलाई जीवनमा पुर्याउने ढोका सानो हुन्छ अनि बाटो पनि अप्ठ्यारो हुन्छ। यसैले भन्नुभएको त्यो जीवन चाहिँ आत्माको जीवन हो। यदि हामीले साँचो रूपले परमेश्वरको भक्ति गर्दै जियौं भने हाम्रो शारीरिक मृत्युपछि हाम्रो आत्मा नरकमा जाने छैन, तर परमेश्वरको साथ रहन स्वर्गमा जानेछ। यही कुरा प्रभु येशूले भन्नुभएको हो। परमेश्वरको बाटो साँघुरो नै हुन्छ, त्यसै कारण त धेरै धेरै मानिसहरू परमेश्वरको बाटोलाई पछ्याउन चाहँदैन, किनकि त्यो बाटोमा हिँड्न थालेपछि हामीले पापलाई त्याग्दै त्याग्दै गएका हुन्छौं। हामी मौज मजामा भन्दा पनि बढी परमेश्वरको भक्तिमा र उहाँका असल कुराहरूमा ध्यान दिन थाल्छौ। जस्तै हामी अरूहरूको निम्ति वास्ता नगरी स्वार्थी भएर जिउन छोड्छौ, अरूहरूको हामी नोक्सानी गर्ने कुराहरू गर्न त कि त्यो सोच्नु पनि हामी छोड्छौ, कसैसित शत्रुता हामी गर्दैनौ। जस्तो परमेश्वरले प्रेमिलो व्यवहार गर्नुहुन्छ, जसरी उहाँले सबैको वास्ता गर्नुहुन्छ, हामी पनि त्यसै त्यसै गर्दै जान्छौ। ओहो, यस्तो प्रकारको जीवन जिउन हामीलाई कति गाह्रो पर्छ होइन त? मानिसको स्वभाव कस्तो हुन्छ, मानिस सबैभन्दा पहिले आफूलाई नै विचार गर्नुहुन्छ, आफूलाई पहिले त्यसपछि मात्र अरूलाई भनिन्छ नि, ठिक त्यस्तै। तर आफूलाई भन्दा पहिले अरूलाई विचार गर्नका निम्ति हामीले आफ्नो मन इच्छालाई वशमा राख्नुपर्छ। हाम्रो इच्छा त अर्कै कुरा हुन्छ, तर त्यो इच्छालाई दबाएर अर्थोप गर्नु नै वास्तवमा साम्रो बाटोमा हिँड्नु, आफ्नो मन परिमा नजिउनु तर परमेश्वरको इच्छा पालन गरी जिउनु नै अप्ठ्यारो बाटोमा जिउनु, आफूलाई अप्ठ्यारो पारी पारी अरूहरूलाई सजिलो बनाइदिनु हामीलाई कति असम्भव लाग्छ। वास्तवमा हामी त्यसो गर्न कदापि चाहँदैनौ, तर थाहा छ प्रभु यीशुले साँच्चै यसो गर्नुभयो। उहाँले तपाईँ र मेरो निम्ति आफूलाई बलिदान चढाउनु भयो, उहाँले कुनै पाप गर्नु भएन तर हाम्रा पापको निम्ति क्रुसमा दण्डको रूपमा मर्नुभयो। त्यसकारण प्रभु येशूले हामीलाई पनि त्यस्तै साम्रो बाटोमा परोपकारी जीवन जिउने बाटोमा हिँड्न भनी सल्लाह दिनुहुन्छ, आज्ञा दिनुहुन्छ, किनकि उहाँको बाटोले हामीलाई जीवन दिन्छ, जीवन। तर अहिले जुन बाटोमा धेरै धेरै मानिसहरू हिँडिरहेका छन् त्यो बाटोले एक दिन विनाशको बाटोमा पुर्याउँछ। फराकिलो ढोकाबाट छिरेर सजिलो बाटोमा जिउने मानिसहरूको जीवन कति सुन्दर जस्तो हामीलाई लाग्छ, कति आनन्द छ तिनीहरूलाई जस्तो लाग्छ, तर तिनीहरू रमाउँदा रमाउँदै अचानक रुने अवस्थामा पुग्छन्। हाँस्दा हाँस्दै तिनीहरू डरले छिच्याउने अवस्थामा पुग्नेछन्, रुवावासी हुनेछन् र त्यहाँ सहायता गर्ने कोही नै हुने छैन। अचानक एउटा भयानक स्थितिले तिनीहरूलाई पर्खिरहेको हुन्छ। अहिले सजिलो भइरहेको छ तर चाँडै ठूलो विपत्तिले तिनीहरूलाई घेर्नेछ, तिनीहरूका आत्माले स्वर्गमा ठाउँ पाउने छैन। किनकि येशूले भन्नुभयो तिनीहरू अहिले जुन बाटोमा हिँडिरहेका छन् त्यसले विनाशमा पुर्याउनेछ। यो मैले मेरो मनबाट भनेको कुरा होइन, तर येशूले भन्नुभएको जीवित वचन हो। उहाँको वचन कहिले पनि टरेर जाँदैन। आज तपाईँले आफ्नो जीवनलाई कुन बाटोमा हिँडाइरहनु भएको छ? यो प्रश्न हो, जवाब तपाईँसित छ। फराकिलो ढोका र सजिलो बाटो बुझेर आफ्नो इच्छा अनुसार जिइरहनु भएको छ भने होसियार हुनुहोस्, सचेत बन्नुहोस्। तपाईँको निम्ति अहिले पनि समय र मौका छ, चेतावनी छ। तपाईँ आफ्नो स्वतन्त्र इच्छालाई ठिक प्रकारले प्रयोग गर्दै त्यो साँगुरोतिर सुरक्षित बाटोमा आउन सक्नुहुन्छ। तपाईँलाई स्वागत छ जहाँ तपाईँको पापको क्षमा छ, जहाँ तपाईँले साँचो आत्मिक जीवन प्राप्त गर्न सक्नुहुन्छ। अरू मानिसहरूको देखासिखी गर्दै उनीहरूले जे गर्छन् त्यो तपाईँले गर्नै पर्छ भन्ने कुनै बाध्यता छैन। धेरै मानिसहरू फराकिलो ढोकाबाट छिरेर सजिलो बाटोमा लागेका छन्। तपाईँको विश्वास कस्तो छ? विनाशमा पुर्याउने त्यो डरलाग्दो बाटो त्यागेर आज नै परमेश्वरमाथि विश्वास गर्नुहोस्। प्रभु येशूले भन्नुभयो बाटो सत्य र जीवन भने हो। याद गर्नुहोस्, यो जीवन तपाईँको र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने

0: श्रोताहरू, आजको कार्यक्रम सुने तपाईँलाई कस्तो लाग्यो? आशा गर्छु निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामी पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि एनटिसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एन्सर प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551103353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना। प्रथम नेपाली महिला सगरमाथा आरोही पासी नामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 23 वर्ष पुगेको अवसरमा यही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासी नामु गाउँपालिका 2 सुर्केमा 5 राष्ट्रिय विभूति पासी नामु शेर्पा स्मृति कप सोली खुम्बु जिल्ला व्यापी पुरूष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यता पुग्ने संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई यसै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौं। प्रतियोगितामा सहभागिता जनाउने शीर्षकको यो विभाग सोलुखुम्बु जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यसूचित भए सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हो। गाउँ नगरपालिकामा सोलुखुम्बु जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हो। वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हो। कुनै पनि वार्षिक दर्शनमा आपत्ति नरहेको संस्था हो। प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफ्रीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ। 3 दर्ता शुल्क 5,000 लाग्नेछ। यही जेट 21 गते कार्यालय समयभित्र 3 दर्ता गराइसक्नु पर्नेछ। फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि 3 दर्ता गर्न सकिनेछ। एक टिममा 1 प्रशिक्षक, 1 टिम प्रमुख र बढ़ीमा 9 खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ। 3 दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, बसाई स्तराई गरी आएको हकमा बसाई स्तराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टिमबाट खेल्न पाइने छैन। खेलमा मिली मत्तु तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले 1 बढ़ी टिममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टिमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोस्ता जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टिमले निर्धारित समयभन्दा 30 मिनट अगावै अफिसियल अध्यक्षमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने, दर्ता भइसकेको टिमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम लेखाइटको आधारमा खेलाइनेछ। सेमी फाइनल चरणसम्मको खेल बेस्ट अफ 3 र 30 भन्दा माथिको खेल बेस्ट अफ 5 आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने, गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोके बमोजिम हुनुहुन्छ। पुरस्कार स्वरूप प्रथम पुरस्कारलाई 133,000 रुपियाँको साथमा सिल्भर मेडल र प्रमाणपत्र वितरणको निश्चित। द्वितीय पुरस्कारलाई 75,033 रुपियाँको साथमा सिल्भर मेडल र प्रमाणपत्र वितरणको निश्चित। तृतीय पुरस्कारलाई 50,033 रुपियाँको साथमा सिल्भर मेडल र प्रमाणपत्र वितरणको निश्चित। उत्कृष्ट खेलाडीलाई ट्रफी मेडल र प्रमाणपत्रको साथमा 10,033 रुपियाँ पनि वितरणको निश्चित। उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट सुटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9862-21-88-88-34-88, अङ्कानी शेर्पा 97-69-70-55-55, 98-20-23-52-88, आन्दोलन शेर्पा 98-41-32-55-50, 98-18-15-42-28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98-42-07-03-86। हाम्रो पार्सलीहरू गाउँपालिका चौरीखर्क सुनि

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल हुनेछ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनुभएको जिम्मेवार हुनुहो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुस्ती प्रदेशद्वारा जनहितमा सारिन्छ।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दैछु, अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
0: अंकल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
1: किन र अंकल? त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन्द्र राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अंकल?
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा 11 को भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4582-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
3: सूचना सूचना सूचना, निःशुल्क आवासीय छात्रवृत्तिको लागि सूचना। काठमाडौँमा सञ्चालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्क स्कूलमा कक्षा 1 देखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई बेल रोजगार फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विसम्मा उत्पीडित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही दिशा निर्देशन। थप जानकारीका लागि सम्पर्क नम्बर 98-1-0753-85। साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनराई डोगोछा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुनराई डोगोछा फाउन्डेशन खामखुवा खोटाङ। निजी क्षेत्रमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गाह्रोमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायकका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय र संख्या 1 जना प्रत्येक किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई टोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले टोकी बमोजिम

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसार भरकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलु दुपकुण्डमा चौरी तथा याक पालन, कृषकलाई गोठ निर्माण सहयोग र व्यावसायिक सामग्री वितरण। सगरमाथा सुखरमा पुग्ने आरोहीको संख्या 900 नाग्यो। चार वर्ष कैद तोकिएका सोलु खुम्बुका फरार कार्की बौद्धबाट पक्राउ। सोलु दुपकुण्डमा वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि साथ दिने उद्यमशीलता विकास तालिम सम्पन्न। सगरमाथा आरोहण गर्ने पहिलो फ्रान्स महिला नीलम पौडेल काठमाडौँ फर्किन्। विधेयक र कुप्रथाका लागि राज्यले महिलासँग औपचारिक माफी माग्नुपर्ने कंग्रेस सांसद गुरूङको माग। हिज देम्बाका सुभाष थिङले पहिलो पटक चुने सगरमाथाको चुचुरो। भटवाई कुलवंश प्रतिष्ठान सोरुखुम्बुको दोस्रो अधिवेशन सम्पन्न। प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने रासोपाको भनाई। सरकारले संचालनमा ल्याए मोफा मित्र एक मार्फत गुनासो टिपाउन सकिने। रविको भारत भ्रमणलाई लिएर रासोपा भित्र हलचल। पावर बैंकका कारण विमानमा जोखिम बढ़दै गएको बेलायतको उड्डयन नियामकको चेतावनी। अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण। र आईपीएलको फाइनल प्रवेशका लागि आरसीबी र गुजरात भिड्दै।
1: ए बाबु न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिलासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामजी औषधालयतिर हिँडेको नि म त। आउनु दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843789852, 9824747718, 9843449696 र 9861323472। आन्जी औषधालय सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलु खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: सोलु दुतकुण्ड नगरपालिकाको पशु सेवा शाखाद्वारा 5 कृषकहरूलाई गोठ निर्माण तथा सामग्री वितरण गरिएको छ। नगरपालिका र कृषकको संयुक्त लागत साझेदारीमा संचालित यस कार्यक्रम मार्फत स्थानीय चौरी तथा याकपालक कृषक र विभिन्न कृषि समूहहरूलाई आवश्यक व्यावसायिक सामग्रीहरू वितरण गरिएको हो। वितरण गरिएका सामग्रीहरूमा विभिन्न क्षमताका डिप फ्रिज, दाना पिस्ने मेसिन र पाइप तथा मोबाइलहरू रहेका छन्। उक्त सामग्री वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै सोलेब उत्कृण्ड नगरपालिकाका नगर प्रमुख नामदेव छाङ शेर्पाले हिमाली क्षेत्रको मुख्य पहिचान र आर्थिक जीवन स्तरसँग जोड़िएको याक तथा चौरी पालन व्यवसायलाई संरक्षण एवं प्रवर्धन गर्न नगरपालिका प्रतिबद्ध रहेको कुरामा जोड़ दिनुभएको छ। वहाँले परम्परागत रूपमा गरिँदै आएको यस व्यवसायलाई आधुनिक र व्यावसायिक बनाउनका लागि नगरपालिकाले कृषकहरूसँगको लागत साझेदारीमा यो कार्यक्रम ल्याएको स्पष्ट पार्नु भएको छ। नगर प्रमुख शेर्पाले बजारको माग अनुसार दुग्धजन्य पदार्थको भण्डारण र पशुधनमा सहजता थप्नका लागि डिप फ्रिज तथा दाना पिस्ने मेसिन जस्ता उपकरणहरू प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो। स्थानीय कृषकहरूको आर्थिक उपार्जनमा टेवा पुर्याउन र हिमाली भेगको रैथाने पेसालाई जीवन्त राख्न आगामी दिनहरूमा पनि नगरपालिकाले यस्ता प्रोत्साहनमूलक योजनाहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ। यस वर्षको वसन्तकालीन आरोहण सिजनमा हिजोसम्म 900 जना भन्दा धेरै आरोहीले सगरमाथाको आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार हिजोसम्म आरोहण गाइड सहित 900 जना भन्दा धेरै नै सफल आरोहण गरेका छन्। एकिन विवरण भने आउन बाँकी छ। यो वर्ष शिखरमा पुग्नेको संख्या 1000 जना माग्ने अनुमान रहेको पर्यटन विभागले आधार शिविरमा स्थापना गरेको सम्पर्क कार्यालयका संयोजक खिमलाल गौतमले जानकारी दिनुभएको छ। गएको वैशाख 31 गतेदेखि शुरू भएको वसन्तकालीन आरोहण मे 29 तारीक अर्थात जेठ 15 सञ्चालन हुने जनाइएको छ। यस वर्ष सगरमाथा आरोहणका लागि 495 जनाले अनुमति लिएका छन्। उनीहरूबाट झण्डै 1.8 करोड़ रूपियाँ रोयल्टी संकलन भएको छ। वैदेशिक रोजगार ठगी मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलुखुम्बु जिल्लाको सोलु रुटकुण्ड नगरपालिका वडा नम्बर 11-3 घर भएका 53 वर्षीय लाल बहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विकास रायले जानकारी दिनुभएको छ। वहाँका अनुसार कार्की विरूद्ध इन्दिरा खड्का र बुद्धिमान खातीले वैदेशिक रोजगारी ठगी मुद्दामा जाहेरी दिएका थिए। दुवै सुनाएको छुट्टा छुट्टै जाहेरीका आधारमा सम्मानित अदालतले उनलाई जुनही 2-2 वर्ष कैद र 2-2 लाख रूपियाँ जरिमाना फैसला सुनाएको थियो। यसरी दुवै मुद्दाको गरी जम्मा 4 वर्ष कैद र 4 लाख रूपियाँ जरिमाना तोकिएपछि उनी कानूनी कारवाहीबाट बस्न लुकी छिपी बस्दै आएको प्रहरीले जनाएको छ। यसरी फरार रहेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोली र प्रहरी प्रभाग कप्तान काठमाडौँको संयुक्त समन्वयमा यही जेठ 10 गते काठमाडौँ महानगरपालिका वडा नम्बर 6 बौद्ध स्थित लुकी छिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। पक्राउ परेको कार्कीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी जेठ 11 गते सोलुखुम्बु जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेश अनुसार उनलाई तोकिएको कैद जरिमाना भुक्तानी भुक्तान गराउनका लागि कारागार कार्यालय सोलुखुम्बु पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ। सोलु दुत्कुण्ड नगरपालिकाको आयोजनामा वैदेशिक रोजगारीबाट फर्किएका नगरवासीलाई स्थानीय स्तरमै आन्तरिक रोजगारी प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको 7 दिने उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति सोलुखुम्बुको सभाहालमा सञ्चालन भएको उक्त तालिम सोमबार सम्पन्न भएको हो। वैदेशिक रोजगारीको सिलसिलामा कमाएको सिप अनुभव र पुँजीलाई आफ्नै देशमा सदुपयोग गर्दै आत्मनिर्भर बन्न प्रेरित गर्ने लक्ष्यका साथ आयोजित यस विशेष तालिममा नगर भित्रका विश्वना युवा तथा युवतीहरूको उत्साहजनक सहभागिता रहेको थियो। यस तालिमको प्रशिक्षक अशोक कुमार शाहले गर्नुभएको थियो। तालिमका क्रममा प्रशिक्षक शाहले सहभागीहरूलाई नयाँ व्यवसाय कसरी शुरू गर्ने, स्थानीय स्रोत र साधनको अधिकतम उपयोग कसरी गर्ने तथा व्यावसायिक योजना कसरी तयार पार्ने भन्ने विषयमा विस्तृत रूपमा प्रशिक्षण दिनुभएको थियो। यसका साथै व्यवसाय संचालन गर्दा गर्दा आइपर्ने वित्तीय चुनौतीहरू बजार व्यवस्थापन ग्राहकहरूसँगको सम्बन्ध र कानूनी प्रक्रियाका बारेमा समेत सहभागीहरूलाई प्रयोगत्मक र व्यवहारिक ज्ञान प्रदान गरिएको नगरपालिकाले जानकारी दिएको छ। कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै सोलोदुत्कुण्ड नगरपालिकाका नगर प्रमुख नामदेव जाङ शेर्पाले तालिममा सिकेका सिप्रज्ञानलाई केवल प्रमाणपत्रमा मात्र सीमित नराखी व्यवहारिक रूपमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। वहाँले वैदेशिक रोजगारीबाट फर्केका युवाहरूसँग अन्तर्राष्ट्रिय स्तरको कार्य अनुभव र ऊर्जा हुने भएकाले उनीहरूलाई उद्यम शुरू गर्न नगरपालिकाले आवश्यक नीतिगत सहयोग समन्वय र अन्य प्रोत्साहनका कार्यक्रमहरू निरन्तर ल्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। तालिमको अन्तिम दिनसम्म सफलतापूर्वक कोर्स पूरा गर्ने दुईजना सहभागीहरूलाई नगरपालिकाको तर्फबाट प्रमाणपत्र समेत वितरण गरिएको छ। नेपालकी ट्रान्स महिला निलम पौडेल सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर काठमाण्डौ फर्कनु भएको छ। गत सोमबार सगरमाथाको सफल आरोहण गरेसँगै यहाँ सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला बन्नु भएको हो। मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वहाँलाई ब्लू डायमण्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरूङ लगायतले भव्य स्वागत गर्नुभएको थियो। पत्रकारहरूसँगको कुराकानीमा उहाँले सोसाइटीको तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिलाको रूपमा आफ्नो परिचय बनाउन पाउँदा खुशी लागेको विचार व्यक्त गर्नुभएको छ। उहाँले आफ्नो यस सफलताले सोसाइटीका अन्य सदस्यहरूलाई पनि आफूहरूले यस्ता साहसी काम गर्न सक्ने प्रेरणा मिल्ने विश्वास दिलाउनुभयो। यसका साथै उहाँले यो आरोहणलाई वर्षौंसम्म भोगिएको सामाजिक विभेद अस्वीकृत र पहिचानको संघर्षमाथिको ठूलो विजयको प्रतीकका रूपमा लिएको जानकारी दिनुभयो। फ्रान्स समुदायको आत्मसम्मान र पहिचानलाई विश्वको सर्वोच्च शिखरमा पुर्याएर उहाँले समाजमा एक नयाँ इतिहास रच्नु भएको छ। नेपाली कंग्रेसकी सांसद गीता गुरूङले विगतमा भएका संरचनागत विभेद र कुप्रथाका कारण महिलाले भोग्नु परेको पीड़ाप्रति राज्यले औपचारिक रूपमा माफी माग्नुपर्ने माग गर्नुभएको छ। प्रतिनिधि सभाको हालैको बैठकमा बोल्दै सांसद गुरूङले सरकारले दलित समुदायसँग माफी मागेर सकारात्मक शुरूआत गरेको उल्लेख गर्दै अब महिलाहरूसँग पनि क्षमा याचना गर्नुपर्ने बताउनु भएको हो। सांसद गुरूङले नेपाली इतिहासमा महिलाहरूले पुस्तौंदेखि विभेद हिंसा र वंचितीकरणको सामना गर्नु परेको तथ्य प्रस्तुत गर्नुभयो। उहाँले सती प्रथा बोक्सीको लाञ्छना छलपडी जस्ता कुप्रथा र नागरिकता तथा सम्पत्ति माथिको अधिकारमा भएको विभेदका कारण महिलाहरू सोझै दोस्रो दर्जाको नागरिकका रूपमा रहनु परेको उल्लेख गर्नुभयो। विक्रमसम्म 2016 सालमा बीपी कोइरालाले दक्षिण एसियाकै पहिलो महिला मन्त्रीका रूपमा द्वारिका देवी ठकुरा लाई नियुक्त गरेको र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा महिला मन्त्रालय तथा राष्ट्रिय महिला आयोगको स्थापना भएको उल्लेख गर्दै उहाँले ती पहलहरूप्रति आभार व्यक्त गर्नुभयो। सांसद गुरूङले वर्तमान सरकारको नीति तथा कार्यक्रममा महिलाका मुद्दाहरू पर्याप्त रूपमा नसमेटिएकोमा चासो व्यक्त गर्नुभयो। आगामी बजेटमा ग्रामीण क्षेत्रका श्रमिक महिलादेखि उद्यमशील उद्यमीहरूसम्मलाई न्यायको अनुभूति हुने गरी कार्यक्रम ल्याउन उहाँले सरकारको ध्यानकर्षण गराउनुभयो। राज्यका प्रमुख अंगहरूमा महिलाको न्यून उपस्थितिलाई लिएर पनि उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। हालै शीतल निवासमा प्रधान न्यायाधीशको शपथ ग्रहण समारोहमा देखिएको तस्विरले राज्यका कार्यपालिका न्यायपालिका र सुरक्षा निकायका उच्च पदहरूमा पुरूषहरूकै मात्र बाहुल्यता रहेको प्रश्न पारेको उहाँले टिप्पणी रहेको छ। समावेशी लोकतन्त्र कागजमा मात्र सीमित हुन नहुने भन्दै उहाँले नीति निर्माणको तहमा महिलाको पहुँच सुनिश्चित गर्न सरकारसँग माग गर्नु भएको छ। ओ ओखल ढुङ्गाको खेचीडेम्बा गाउँपालिका वडा नम्बर 6 निवासी 23 वर्षीय सुभाष तामाङ थिङले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नु भएको छ। थिङ समुदायबाट पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्ने कीर्तिमान बनाउँदै उहाँले नेपालको झण्डा फहराउनु भएको हो। देवबहादुर तामाङका छोरा सुभाषले अघिल्लो वर्ष क्याम्पिनसम्मको यात्रा तय गर्नु भएको थियो भने यस वर्ष जेठ 6 गते राति 11 बजेर 12 मिनट ज्यादा सगरमाथाको चुचुरोमा पाइला टेक्नु भएको जानकारी दिनु भएको छ। बेस क्याम्पमा 3 दिनको यात्रा तय गरेर शिखरमा पुग्नु भएका उहाँले यसअघि क्याम्प 2 र 3 सम्म पुगिसकेको कारण यस पटकको आरोहण केही सहज भएको अनुभव सुनाउनु भएको छ। अत्यन्तै कठिन परिस्थितिका बावजुद लामो संघर्ष र मेहनतका साथ सगरमाथाको सफल आरोहण गरी आफ्नो समुदाय खिजुडेम्बा गाउँपालिका ओखलढुङ्गा जिल्ला र सिंगुर राष्ट्रकै नाम उच्च राख्न पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभएको छ। चुचुरोमा केही मिनट बिताएर नेपालको झण्डा फहराए पश्चात उहाँ सुरक्षित रूपमा बेस क्याम्पमा ओर्लिनु भएको हो। उहाँको यस ऐतिहासिक सफलताले खिचीडेम्बा क्षेत्रका युवाहरूमा नयाँ ऊर्जा र प्रेरणा थपेको स्थानेश्वर बहादुर तामाङले बताउनुभयो। भट्ट राईको वंश प्रतिष्ठान सोलुखुम्बुको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। प्रतिष्ठानका निवर्तमान जिल्ला कार्य समिति अध्यक्ष हेमराज भट्टराईको अध्यक्षता तथा भट्टराई कुल वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो। कार्यक्रममा कुल वंशका विभिन्न प्रतिनिधिहरू तथा स्थानीय समुदायका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। अधिवेशनले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने मुख्य एजेण्डालाई सफलतापूर्वक टुङ्ग्याएको छ। खुल्ला सत्र र सांगठनिक छलफलपछि सर्वसम्मत रूपमा एकनाथ भट्टराईको अध्यक्षतामा 15 सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरिएको छ। नवगठित समितिको महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने गरी सचिव पदमा भीम भट्टराई चयन हुनुभएको छ भने उपाध्यक्षमा प्रकाश भट्टराई चयन हुनुभएको छ। नवनिर्वाचित कार्य समितिलाई केन्द्रीय अध्यक्ष दुर्गा प्रसाद भट्टराई र निवर्तमान अध्यक्ष हेमराज भट्टराईले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। नयाँ नेतृत्वले सोलुखुम्बु जिल्ला भरिएका भट्टराई बन्धुहरूलाई एकजुट बनाउने, कुल वंशको इतिहास तथा पुर्ख्यौली परम्पराको संरक्षण गर्ने र सामाजिक कार्यहरूलाई अझै प्रभावकारी रूपमा अगाडि बढ़ाउने प्रतिबद्धता जनाएका छन्। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरूमा हप्ताको 2 दिन सार्वजनिक विदा दिने भएको छ। नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो। नेपाल सरकार मन्त्री परिषदको 2082 चैत्र 22 गते बैठकले शैक्षिक सत्र 2083मा देशका सम्पूर्ण शैक्षिक संस्थाहरूमा हप्ताको 2 दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो। सोही निर्णयलाई थप व्यवस्थित र एकरूपता कायम गर्न सिद्धिचरण नगरपालिकाले पनि आफ्ना नगर क्षेत्रभित्र यसलाई अनिवार्य लागू गराउने कदम चालेको जानकारी दिएको छ। नगर कार्यपालिका कमिटि 2083 जेठ 6 गते बसेको बैठकको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्मका लागि नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी तथा निजी विद्यालयहरूमा शनिबार र आइतबार 2 दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयन गर्न प्रमुख प्रशासकीय अधीक्षक भीष्मराज भट्टराईद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ। जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर घरमा पुर्याउन जिल्ला हुलाक कार्यालय खोटाङलाई जिम्मा दिएको छ। सेवाग्राहीको राहदानी सम्बन्धित जिल्ला हुलाक कार्यालय मार्फत उनीहरूको घरमै पुर्याएर वितरण गर्न नेपाल सरकारले दिएको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले सोमबार जिल्ला हुलाक कार्यालयलाई राहदानी जिम्मा दिएको हो। गत वैशाख 15 गतेदेखि आवेदन दिएका 157 जना सेवाग्राही मध्ये 37 जनाको राहदानी घर घरमा अभियानमा हुना कार्यालयलाई जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय खोटाङका राहधानी शाखा प्रमुख दिनेश आचार्यले जानकारी दिनुभएको छ। सेवाग्राहीको घरमै पुर्याएर राहधानी वितरण गर्दा सेवाग्राहीले टिकट बापत प्रति व्यक्ति 55 जिल्ला हुना कार्यालयलाई बुझाउनु पर्ने प्रशासन कार्यालयले जनाएको छ। सेवाग्राहीले राहधानी प्राप्त गर्नका लागि टिकट बापत जिल्ला हुना कार्यालयलाई बुझाइएको रकम राजस्वको रूपमा राज्य कोषमा जम्मा हुने जनाइएको छ। जिल्ला प्रशासन कार्यालयले सोमबार जिम्मा दिएको राहधानी मंगलबारदेखि सम्बन्धित सेवाग्राहीको घर घरमा पुर्याएर वितरण गरिरहेको जिल्ला हुना कार्यालय खोटाङका सूचना अधिकारी शम्भु तामाङले जानकारी दिनुभएको छ। कोशी प्रदेश सरकारले आगामी गणतन्त्र दिवस 2083लाई 3 दिनसम्म विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाउने निर्णय गरेको छ। मुख्यमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस 2083 मूल समारोह समिति गठन गर्दै प्रदेश सरकारले जेठ 14, 15 र 16 गते विविध कार्यक्रम सार्वजनिक गरेको हो। मूल समारोह समितिको पहिलो बैठकले गणतन्त्र दिवस मनाउनका लागि मुख्यमन्त्रीको अध्यक्षतामा उच्च स्तरीय समिति र आन्तरिक मामिला तथा कानून मन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ। सार्वजनिक तालिका अनुसार जेठ 14 गते प्रदेशका सबै मन्त्रालय र सरकारी कार्यालयहरूमा सरसफाई गरिनेछ। सर्वसाधारणलाई पनि घर आँगन सफा राख्न अनुरोध गरिएको छ भने संचार माध्यमबाट गणतन्त्रको महत्वबारे अन्तर्क्रिया संचालन गरिने र साँझ दीपावली गरिनेछ। जेठ 15 गते बिहान विराट नगरको शहीद सिंहस्थाना अगाडिबाट प्रभात फेरी शुरू भई वीरेन्द्र सभागृह पुगेर विशेष समारोहमा परिणत हुनेछ। सो अवसरमा प्रदेश प्रमुखलाई सलामी अर्पण गरिने, शहीदहरूको सम्मानमा गरिने र मुख्यमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। यसै गरी जेठ 16 गते स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयको नेतृत्वमा अस्पतालका बिरामी तथा वृद्धाश्रममा वृद्धाश्रमका वृद्ध वृद्धाहरूलाई फलफूल वितरण गरिनेछ। सोदिन पनि साँझ दीपावली गरेर 3 दिने महोत्सवको समापन गरिनेछ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 27.85 अंकले बढ़ेर 2786.35 बिन्दुमा पुगेको छ। नेप्सी झण्डै एक महिना यताकै उच्च बिन्दुमा पुगेको हो। गएको वैशाख 14 गते नेप्सी 2796 बिन्दुमा पुगेको थियो। आज म्यूचुअल फण्ड बाहेक सबै समूहका सूचक बढ़ेकोमा जलविद्युत समूहको सूचक 1.5% उकालो लागेको छ। आज 235 कम्पनीको शेयर बढ़ेकोमा 28 घटेका छन्। यस्तै 7 कम्पनीको शेयर भने घटबढ़ भएका छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका मुख्य सचेतक कविन्द्र बोदाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह सम्भवत एक हप्तामै संसदमा उपस्थित हुने बताउनु भएको छ। आफूले प्रधानमन्त्रीको सचिवालयमा कुरा पनि गरेको भन्दै बोदाकोटीले एक हप्ताभित्रै प्रधानमन्त्री संसदमा आउने कुरा सभामुख मार्फत सदनलाई जानकारी गराउन चाहेको बताउनुभयो। प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाब दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल कंग्रेस एमाले र नेकपा सहितका राजनैतिक दलहरूले प्रतिनिधि सभाको बैठक अवरोध गरिरहेका छन्। आजको बैठकमा पनि प्रतिपक्षी दलले बैठकमा अवरोध जनाएपछि बैठक स्थगित गरेर सभामुख देव प्रसाद अरियालले दलका सचेतकहरूसँग छलफल गर्नु भएको थियो। छलफलमा रासोपाले सदनमा प्रधानमन्त्री आउने प्रतिबद्धता जनाए पनि पछि बैठकमा बोल्ने बेलामा मिति नतोकी एक हप्ताभित्र भएको हो। विपक्षी दलले रासोपाका प्रमुख सचेतक कविन्द्र मुलाकोटीको प्रतिबद्ध अनुसार रूलिङ गर्न माग गरेका छन्। एमाले बैठकमा भएको सहमति सभामुखले कार्यान्वयन नगरेको बताएको छ। विपक्षको भनाई राखेपछि अहिले बैठक चलिरहेको छ। विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहसबल प्रविधि मैत्री बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याइएको छ। कन्सुलर सेवा विभागमा मंगलबार आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री सुशील खनालले शुभारम्भ गर्नुभएको हो। अब मोफा मित्र एप मार्फत विदेशमा रहेका नेपाली तथा उनका आफन्तले आफ्नै स्थानबाट अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न र सम्बन्धित नेपाली नियोगसँग सहसम्पर्क तथा सेवा समन्वय गर्न सक्नेछन्। यसले कन्सुलर सेवा थप प्रभावकारी बन्ने परराष्ट्र मन्त्री खनालले बताउनु भएको छ। विदेशमा रहेका नेपालीहरूको यकिन तथ्याङ्क नहुँदा उद्धार तथा सहायतामा समस्या भएको उल्लेख गर्दै उहाँले सरकारले विभिन्न सरकारी निकाय गन्तव्य मूलक र स्वयं व्यक्तिबाट प्राप्त विवरणका आधारमा नेपालीहरूको तथ्याङ्क संकलन शुरू गरेको जानकारी दिनुभयो। यसबाट भविष्यमा कन्सुलर सहायता र आपतकालीन उद्धार कार्य छिटो तथा प्रभावकारी हुने उहाँको भनाई छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने विषयलाई लिएर पार्टीभित्र हलचल मचिएको छ। लामिछाने जेठ 18 गते नयाँ दिल्ली प्रस्थान गर्ने सूचना बाहिरिएपछि राष्ट्रपामा हलचल मचिएको हो। स्रोतका अनुसार सभापति लामिछाने भारत भ्रमणमा जाने बारे पार्टीलाई नै जानकारी छैन। वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र बालन शाहसँग पनि यसबारे छलफल नभएको बुझिएको छ। पार्टी सभापति भारत भ्रमणमा जाने बारे पार्टीलाई कुनै जानकारी छैन। वरिष्ठ नेता रहेका प्रधानमन्त्री बालनसँग पनि छलफल भएको देखिनुले भ्रमणको विषयमा केन्द्रीय समितिले नै निर्णय गर्नुपर्छ। स्रोतले भन्यो लामिछाने भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा दुई दिने भ्रमणमा निस्कन लागेको सूचना बाहिरिएको थियो। भ्रमणका क्रममा लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिश्री, राष्ट्र सुरक्षा सल्लाहकार अजित डोभाल सहित उच्च स्तरीय भेटघाट गर्ने तय भएको बुझिएको थियो। भ्रमणमा रासुपा सभापति लामिछाने सहित सह महामन्त्री विपिन कुमार आचार्य र सचिवालय सदस्य तथा प्रवास विभाग प्रमुख दीपक राज पोखरा जाने चर्चा चलेको थियो। पछिल्लो समय भारत र नेपाल बीचको सम्बन्धमा दरार उत्पन्न भएको बेला रासुपा सभापति लामिछानेको भ्रमणलाई कूटनीतिक रूपमा चासुका साथ हेरिएको छ। बेलायतको जेमिया मकली यात्रीहरूले बोक्ने पोक्सो बल चार्जर अर्थात पावर बैंकका कारण विमानमा जोखिम बढ़दै गएको चेतावनी दिएको छ। बेलायतको नागरिक उड्डयन प्राधिकरण सीएएले पावर बैंकहरू अत्याधिक प्राप्त हुने वा आगो लाग्ने गम्भीर जोखिम रहेको भन्दै यात्रीहरूलाई सुरक्षा नियमहरू पालना गर्न आग्रह गरेको बीबीसीले जनाएको छ। सीएएले पावर बैंकका कारण

रक्षाका लागि रहिरहने फौजबाट उत्पन्न खतराबाट आफ्ना सेनालाई जोगाउन आक्रमण गर्नु परेको बताएको बीबीसीले जानकारी दिएको छ। सेन्ट्रल कमाण्डका प्रवक्ता क्याप्टन टिम हकिन्सले युद्ध विरामका क्रममा अमेरिकी सेनाले संयमपूर्वक आफ्नो सेनाको प्रतिरक्षा गरिरहेको उल्लेख गर्नुभएको छ। इरानले अमेरिकी आक्रमण बारे प्रतिक्रिया दिएको छैन। अमेरिका र इरान बीच हुने सम्भावित शान्ति सम्झौतामा पछिल्लो आक्रमणले कस्तो असर गर्छ भन्ने अनुमान छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बारघेईले अमेरिकासँगको कुराकानीमा केही प्रगति भएको तर युद्ध अन्त्यका लागि तत्कालै सम्झौता नहुने बताएपछि पछिल्लो आक्रमण भएको हो। इण्डियन प्रिमियर लीग आइपीएल 2026को पहिलो क्वालिफायरमा आज रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स आमने सामने हुँदैछन्। धर्मशालामा खेल्ने पाली समयअनुसार 7:45 हुँदा शुरू हुनेछ। विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले क्वालिफायर टू खेल्नुपर्नेछ। यो सिजन दुवै टोली उत्कृष्ट लयमा रहेका छन्। आरसीबीले लीग चरण भएर स्थिर प्रदर्शन गरेको थियो भने गुजरात पछिल्लो खेलमा झन आक्रमक बनेको छ। गुजरातले दोस्रो चरणमा 7-6 खेल जित्दै बलियो चुनौती प्रस्तुत गरेको छ। आरसीबीका लागि विराट कोहली, रजत पाटीदार र भुवनेश्वर कुमार मुख्य खेलाड़ीका रूपमा रहेका छन्। गुजराततर्फ शुभमन गिल, जोस बटलर, राशिद खान र कागिसो रबाडामाथि धेरै आशा रहनेछ। दुवै टोली बीचको हेड टू हेड बराबरी छ। अहिलेसम्म एक अर्का विरूद्ध 8 खेल खेल्दा दुवैले समान 4 जीत निकालेका छन्। तर प्ले अफमा भने यी दुई टोली पहिलो पटक भिड्न लागेका हुन्। धर्मशालाको मैदानमा रातिको खेलमा लक्ष्य पछ्याउने टोलीलाई फाइदा हुने देखिएको छ। मौसम सफा रहने अनुमान गरिएकाले खेल पूरा हुने अपेक्षा पनि गरिएको छ। खेल खबर सँगै समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सोलोदित कुण्डमा चौरी तथा यागपाला कृषकहरूलाई गोठ निर्माण सहयोग र व्यावसायिक सामग्री वितरण। सगरमाथा शिखरमा पुग्ने आरोहीको संख्या 900 माग्यो। 4 वर्ष कैद तोकिएका सोलुखुम्बुका फरार कार्की बौद्धबाट पक्राउ। सोलोदित कुण्डमा वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि 7 दिने उद्यमशीलता विकास तालिम सम्पन्न। सगरमाथा आरोहण गर्ने पहिलो फ्रान्स महिला निलम पौडेल काठमाडौँ फर्किन्। विभेद र कुप्रथाका लागि रचिलो महिलासँग औपचारिक माफी माग्नुपर्ने कंग्रेस सांसद गुरूङको माग। खिची डेम्बाका सुभाष सिंहले पहिलो पटक चुने सगरमाथाको चुचुरो भटियाई कुल वंश प्रतिष्ठान सोलुखुम्बुको दोस्रो अधिवेशन सम्पन्न। प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने राष्ट्रपतिको भनाई। सरकारले संचालनमा ल्यायो मुखा मित्र एक मार्फत गुनासो टिपाउन सकिने। रविको भारत भ्रमणलाई लिएर राष्ट्रपति भित्र हलचल। पावर बैंकका कारण विमानमा जोखिम बढ्दै गएको बेलायतको उज्जवल नियामकको चेतावनी। अमेरिकी सेनाद्वारा दक्षिण इरानमा नयाँ आक्रमण। र आईपीएलको फाइनल प्रवेशका लागि आरसीबी र गुजरात भिड्दै। हवस् त साँझ 7 बजेको सुरु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँग सरस्वती पूर्वी विदा हुन्छौ। भोलि बिहान 7 बजे सुरु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।

0: कार्य गर्दा धेरै फाइदा हुने देखिन्छ। नयाँ सरकारले यी विषयमा छिमेकी राष्ट्रहरूसँग कूटनीतिक पहल गर्नुपर्दछ। छिमेकी राष्ट्रहरूको आर्थिक प्रगतिको फाइदा लिन दुई देशका बजारको उपयोग गर्ने र नेपालमा दुवै देशबाट धार्मिक पर्यटकहरू भित्राउने नीति लिन सकिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
1: नेपालमा गत दुई महिना यता बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकार किसान र उपभोक्तामा चिन्ता बढ़ेको छ। दुई महिना अघि विशेष गरी कोशी प्रदेशका मोरङ सुनसरी र झापा जिल्लामा शुरू भएको संक्रमण अहिले चितवन बारा र नवलप्रासी पश्चिम हुँदै काठमाण्ड उपत्यकासम्म संक्रमण पुष्टि भएपछि सतर्कता अझ कड़ा बनाइएको छ। पशु सेवा विभागका अनुसार हालसम्म 33 पोल्ट्री फार्ममा बर्ड फ्लू पुष्टि भइसकेको छ। संक्रमण नियन्त्रणका लागि 1,30,000 भन्दा बढ़ी कुखुरा तथा पंक्षी नष्ट गरिएको छ भने लाखौं अण्डा र दाना पनि नष्ट गरिएको विभागले जनाएको छ। यसले पोल्ट्री व्यवसायमा ठूलो आर्थिक क्षति पुर्याएको छ। हिजो सार्वजनिक भएको विवरण अनुसार काठमाण्डको गोकर्णेश्वर नगरपालिकाका 3 वडामा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। गोकर्णेश्वर नगरपालिकाले वड़ा नम्बर 2, 3 र 4 संक्रमण भेटिएकाले फर्ममा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नगरपालिकाले यो भाइरस मानिसमा समेत सर्न सक्ने जेनेटिक प्रकृतिको र उच्च जोखिमयुक्त भएकाले संक्रमण देखिएका क्षेत्रमा हाँस कुखुरा बट्टाई लौकाट अण्डा र दाना लगायतका वस्तुहरूलाई सुरक्षित ढंगले नष्ट गरी विसर्जन गरिसकेको जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम नारायण गौलीले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा पूर्ण रोक लगाइएको सीआईएमसँग बताउनुभयो।
2: थप संक्रमण नहोस् भन्नको लागि हामीले त्यसलाई रोक्नको लागि सूचना निकायलाई रोक लगाएका छौँ होइन। अब अहिले चाहिँ नयाँ केस तत्काल आएको छैन, बाँकी केसले चाहिँ अगाडि बढिरहेका छौँ। 2-3 चाहिँ विशेष गरेर बढी देखिएको छ। त्यो गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यो तुरन्त रेस्पोन्स गरेर हामीले त्यसलाई सूचना प्रवाह गरेको कारणले गर्दाखेरि पनि भएको छ। त्यो थप नफैलिस भन्नको लागि चाहिँ हामीले संस्थापनाको कारणले गर्दाखेरि अलिक थप फैलिने क्रम चाहिँ अगाडि बढेको छैन।
1: नेपालमा फैलिँदै गएको बर्ड फ्लूले अहिले पशु स्वास्थ्य, जनस्वास्थ्य र अर्थतन्त्र तीनै क्षेत्रमा चुनौती थपेको छ। संक्रमण नियन्त्रणमा सरकारको सक्रियता र नागरिकको सावधानी दुवै उत्तिकै आवश्यक रहेको विज्ञहरूले बताएका छन्। सरकारले नियन्त्रणका लागि के गरिरहेको छ? सीआईएनसँग कुरा गर्दै पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले भन्नुभयो,
3: औषधि नभएको कारण कुरा चाहिँ यसलाई देखिनाका तत्कालै पंक्षी र पंचायत पदार्थको नष्ट गर्नुको विकल्पै छैन होइन। जसले गर्दा चाहिँ हामीले चाहिँ नमुना प्राप्त हुनासाथ त्यो भनौँ त्यसलाई परीक्षण गरेर रोग पनि देख्ने बित्तिकै तत्कालै प्रदेश सरकारको समन्वय र स्थानीय सरकारको समन्वय पशुपालन शाखाको समन्वय त्यसलाई नष्ट गर्ने व्यवस्था गरेका छौँ। चाहिँ पूर्वमा धेरै समयको लगभग नियन्त्रण अवस्थामा आएको छ र काठमाडौँ उपत्यका केही क्षेत्रमा देखेको अवस्थाहरू छ जहाँ जैविक सुरक्षा अलिक कम हुन्छ अथवा त्यति फार्मलाई त्यति राम्रो सुरक्षामा राख्नु भएको छैन, त्यसमा अलिक बढी देखेको अवस्थाहरू छ र मैले भनिहालेँ त्यो रोग देख्न साथ तत्काल नियन्त्रणको लागि चाहिँ हामी समन्वय गरेर अगाडि बढेका छौँ।
1: बढ़दो संक्रमण नियन्त्रणका लागि किसानले गर्नुपर्ने कामबारे सीआईएनसँग कुरा गर्दै वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठले भन्नुभयो,
4: यस्तो बेलामा कुखुराहरूको अथवा कुखुराजन्य पदार्थहरूको ओसार पसारलाई रोक्नु पर्यो। नत्र एउटा फार्मबाट एउटा गाडीले दाना बोकेर जान्छ वा अण्डा बोकेर जाँदाखेरि उसले अण्डा वा कुखुरा मात्रै लादैन कि त्यस्तो बेलामा विषाणु पनि लिएर जान सक्छ र उसले अर्को फार्ममा त्यो विषाणुहरू सारिदिन सक्छ। अर्को भनेको दैनिक रूपमा उहाँहरूले सरसफाई तथा निसंक्रमणका कार्यहरू गरिरहनु पर्यो। अरू बेलामा भन्दा यो बेलामा बढ़ी निसंक्रमण गरिरहनु पर्यो र खोरभित्र वा बाहिर निस्किँदाखेरि उहाँहरूले चुनालाई टेकेर वा बजारमा पाइने विभिन्न व्यावसायिक रूपमा पाइने निसंक्रामक औषधिहरू स्प्रे गरेर मात्रै छिर्नु पर्यो किनभने हात र खुट्टा कुखुरासँग सम्पर्क हुने वा कुखुराको खोरसँग सम्पर्क हुने भएको हुँदाखेरि हात र खुट्टाबाट रोगहरू सर्दै सक्ने सम्भावना रहँदाखेरि यो कुरालाई उहाँहरूले बढ़ी ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। र अर्को भनेको यस्तो बेलामा कुखुराहरू बिरामी हुन्छन्, मर्न थाल्छन्, तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलग्गै राख्नु पर्यो। यसरी उहाँहरूले चाहिँ आफ्नो कुखुरालाई रोग लाग्न नदिन यस्ता उपायहरू अप्नाउनुपर्छ जस्तो मलाई लाग्छ।
1: संक्रमण पुष्टि भएका क्षेत्र वरपर कुखुराको मासु र अण्डाको व्यापार समेत प्रभावित भएको छ। कतिपय ठाउँमा उपभोक्तामा डर बढ़दा माग घटेको व्यवसायीहरूले बताएका छन्। तर विज्ञहरूले राम्रोसँग पकाइएको कुखुराको मासु खान सुरक्षित रहेको बताएका छन्। प्रतिनिधि सभाका विपक्षी दलका सांसदहरूले सदनमा सभामुखको भूमिकाप्रति प्रश्न उठाएका छन्। सदनलाई निष्पक्ष रूपमा सञ्चालन गर्नुपर्ने जिम्मेवारीबाट सभामुख सुकेको आरोप लगाउँदै विपक्षी दलका सांसदहरूले कार्यव्यवस्था परामर्श समितिमा भएका सहमतिहरूको कार्यान्वयन नै प्रभावकारी नभएको बताएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले सांसद पद्म अर्यालले सभामुखले सत्तापक्ष र विपक्षी सांसदलाई समान व्यवहार गर्न नसकेको आरोप लगाउँदै सहमतिहरूलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको टिप्पणी गर्नुभयो।
5: सवाल महोदयले बिहान जुन खालको कार्यव्यवस्थाको बैठक राख्नुभयो र त्यहाँनिर्य भएका कुरालाई कार्यान्वयन गर्ने सन्दर्भमा जुन इमानदारीताका साथ प्रस्तुत हुन पर्थ्यो त्यो देखिएन। भित्र गएर एक खालको सहमति भएपछि पनि त्यो सहमतिलाई यहाँ व्यक्त गर्ने भन्दा फेरि आफ्नै शैलीमा एक ढंगले ठेलेर लैजाने खालको जुन प्रवृत्ति हामीले देख्यौं, सम्माननीय सभा महोदयलाई म हार्दिकतापूर्वक भन्न चाहन्छु, हामी सभामुख महोदय मार्फत यो संसद सञ्चालन गर्नको निम्ति सहमति र सहकारीकै आधारमा चलौं हामीले बारम्बार यो कुरा दोहोर्याइरहेछौं। तर सभामुख महोदयले हाम्रो यो जे खालको भावना हो त्यो भावनालाई कुल्चेको हामीले महसुस गरेका छौं।
1: नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संविधान भन्दा माथि नठान्न आग्रह गर्नुभएको छ। बैठकमा सांसद दुलालले संसदबाट जन्मिएको प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन्नुपर्ने धारणा राख्नुभयो।
6: प्रतिनिधि सभा नियमावलीको धारा नियम 38 एकको सुविधा लिने सरकारले त्यो अधिकारको प्रयोग गर्ने सरकारले सोही प्रतिनिधि सभा नियमावली 56(1) कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन, यो संसदमा यो जवाब हामीले खोज्नु जायज हो कि नाजायज हो। यो संसदीय व्यवस्थामा अथवा प्रजातन्त्र लोकतन्त्र डेमोक्रेसीमा बहुमत भन्ने कुरा वास्तविक बहुमत पनि होइन। भोलि अहिले सत्तारूढ दल बहुमतमा छ त्यो हामीले स्वीकार गरेका छौं, तर सँगसँगै आधा जनसंख्याको आधा नागरिकको प्रतिनिधित्व गर्ने प्रतिनिधि प्रतिपक्षको बेन्चमा पनि हुनुपर्छ भन्ने कुराको हेक्का यो संसदले राख्नुपर्छ।
1: सदनभित्रको तनावबीच नेपाली कांग्रेसले आफ्ना सांसद गीता कुमारी सेङबाङलाई बैठक कक्षबाट बाहिर निकालिएको घटनाप्रति आपत्ति जनाएको छ। कांग्रेस सचेतक निष्कल राईले फोटो खिचेको विषयलाई आधार बनाएर सभामुखको स्पष्ट आदेश बिना मर्यादा पालकले सांसदलाई बाहिर निकालेको दावी गर्दै तत्काल जवाब माग गर्नुभयो।
7: हाम्रो पार्टीको सांसद गीता सेङबाङलाई फोटो खिचेको न्यूमा मर्यादा पालकज्यूहरूले यसअघिको बैठकबाट बाहिर निकालेका छन्। सभामुखले संसदलाई पहिलो सचेत गराउने हो। नियमावलीको नियम 30 त्यही भन्छ सभामुख महोदय, यदि सचेत गराउँदा नियम नमानेमा नियम 31 अनुसार आदेश गर्ने हो, तर सभामुखको आदेश बेगर नै हाम्रो पार्टीको संसदलाई तीनजना मर्यादा पालकले घेरेर बाहिर निकालेको छ। नियमावलीमा फोटो खिच्न र भिडियो खिच्न पाइँदैन भन्ने व्यवस्थाबारे जानकारी छ, तर सभामुखको आदेश बेगर गरिएको गतिविधि यो सदनमा सही हुँदैन सभामुख महोदय।
1: पछिल्लो समय विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र सभामुखको भूमिकामाथि प्रश्न उठाइरहँदा संसद समेत प्रभावित बनिरहेको छ। यसले संसदको मुख्य काम कानून निर्माणले नै गति लिन नसकेको भन्दै सत्तापक्षका सांसदहरूले असन्तुष्टि जनाएका छन्। आजको बैठकमा बोल्दै सांसद जगदीश खरेलले भन्नुभयो,
8: सम्माननीय सभामुख महोदय, मलाई आज गहिरोसँग महसुस भयो, त्यो के भने 8 अध्यादेश सरकारले किन ल्याउनु पर्यो भनेर आज महसुस भइरहेको छ। मलाई किन ल्याउनु पर्यो भनेर महसुस भइरहेको छ सभामुख महोदय। संसद यसै गरी चलेर विगत 10 हामीले 72 बनेको संविधानपछि जति ऐन र कानूनहरू संसदले बनाउनु पर्थ्यो त्यो कानून किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ। त्यसकारणले संसदीय तमासा जुन रूपमा हामीले देखाइरहेका छौं सबै सकारात्मक मात्रै हुँदैन, जनताका सवालमा कानून निर्माण गर्ने सवालमा सत्ता पक्ष र प्रतिपक्षीय विपक्षी दलहरू त्यही रूपमा जवाफदेही र जिम्मेवार बन्नुपर्छ भनेर म विपक्षी दलका मान्य सांसदहरूलाई हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु। आज यहाँहरूलाई म स्मरण गराउन चाहन्छु, आधा शताब्दी भएछ पर्यटन सम्बन्धी ऐन नबनेको, 48 भएछ, 48 बन्न नसकेको ऐन हामी बनाउने प्रक्रियामा अगाडि बढ़िराख्दाखेरि तपाईँ एउटा प्रधानमन्त्री उपस्थित हुने या नहुने कुराले आधा शताब्दीदेखि बन्न नसकेको तपाईँको यो ऐन बनाउने प्रक्रियालाई तपाईँले हलो हल्काउन मिल्छ? मिल्दैन, मिल्दैन सम्माननीय सभामुख महोदय। त्यसैले म यहाँहरूलाई आग्रह गर्न चाहन्छु, संसद विपक्षीहरूले अवरोध गर्ने थलो त हो, तर संसद कानून बनाउने थलो पनि हो।
9: संसद कानून बनाउने थोर पनि हो यो स्मरण गराउन चाहन्छु र हामी 48 वर्षदेखि बन्न नसकिरहेको यो कानून बनाउनको लागि ऐन बनाउनको लागि विधेयक माथिको छलफलमा छौ र पर्यटनसँग सम्बन्धित यो विधेयकलाई अगाडि बढाउने सन्दर्भमा म विपक्षी दलहरूलाई सहयोग गर्नको लागि अनुरोध गर्दछु।
1: यसरी सत्तारूढ़ दल रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र संसदलाई सम्बोधन गर्ने बताउनु भएको छ। प्रतिनिधि सभामा विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा कहिले सम्बोधन गर्ने भन्दै विषय उठाएपछि सभामुख डोल प्रसाद अर्यालले बुर्लाकोटीलाई बोल्ने समय दिनुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले छिमेकी विकास साझेदार तथा मित्र राष्ट्रहरूसँगको सम्बन्ध पारस्परिक सम्मान सार्वभौम समानता र साझा समृद्धिको सिद्धान्तका आधारमा अघि बढ़िरहेको बताउनु भएको छ। काठमाण्डु र नयाँ दिल्ली स्थित युरोपियन संघ सदस्य राष्ट्रका राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको संयुक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिलाई पुनः दोहोर्याउनु भएको हो। प्रधानमन्त्री शाहले नेपालको विकास प्रयासमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य अझ सुदृढ़ हुने विश्वास व्यक्त गर्नुभयो। यसैबीच युका प्रतिनिधिले नेपालको विकासका विषयमा आफूहरू गम्भीर रहेको बताएका छन्। विभिन्न देशका राजदूतहरूले जेएनजी आन्दोलनपछि देखिएको राजनीतिक परिवर्तन नेपालको विकासमा युसँगै सहकार्यका लागि प्रतिबद्ध रहेको विभिन्न देशका राजदूतहरूले उल्लेख गरेका थिए। साझा खबरमा अब खेल खबर। नेपालकी युवा टेनिस टेबल टेनिस खेलाड़ी योङ्गी पौडेलले दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान हासिल गर्नुभएको छ। दक्षिण कोरियाको इन्चोनमा जेठ 2 गतेदेखि आजसम्म आयोजना गरिएको प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रशिक्षण शिविर अन्तर्गतको प्रतियोगितामा पौडेलले 19 वर्ष मुनिको विधामा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हात पार्नु भएको हो।
10: सुशीला श्रेष्ठ प्लास्टिक जन्य फोहोरका कारण पछिल्ला वर्षहरूमा समस्या बढ्दै गएपछि सचेतना अभियान
11: नकुहिने चीजहरूलाई त्यसरी गर्नु भएको छ। कुहिने चीजहरू चाहिँ आफ्नै मल खादाहरूमा राख्ने होइन मलको पछि मलको प्रयोग गर्ने पनि गरिरहनु भएको छ।
10: बाँकेको राप्ती सुनारीमा सरसफाई अभियान रिपोर्टसँगै सम्वाद श्रृंखला हेलो मौसम पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: यसरी चलायो भने के सफा हुन्छ के भाउजु?
13: रामी दाईको कुरा त ठिकै हो तर भावी अवशेष जनाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
12: छाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
14: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
13: ए जनप्रतिनिधि नानी पनि आउनुभएछ नि।
14: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछ नि।
13: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि।
15: अवशेष जलाउँदा धुवा प्रयोग गर्दा अन्धारी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र इसमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुरा नेपालद्वारा जनहितका लागि जाने सन्देश।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
16: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
10: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। दोस्रो विश्वयुद्धले गरेको व्यापक जन नरसंहार र जनधनको क्षतिले सिकाएको पाठको नतिजा स्वरूप 79 वर्ष अघि स्थापना भएको विश्व संस्था संयुक्त राष्ट्र संघले अहिले विश्वमा फैलिएको अशान्तिमा काम नगरेको भनेर आलोचना भइरहेको अवस्थामा अधिकारीहरूले भने अब विभिन्न देशमा भइरहेको युद्ध र अशान्ति रोक्नको लागि पहल गर्ने बताएका छन्। मेलमिलाप एकताको माध्यमबाट विश्वमा भातृत्व सन्तुलित राख्नको लागि भूमिका खेल्ने बताएका हुन्। नेपालमा प्लास्टिक जन्य फोहोरको अवस्था पछिल्ला वर्षहरूमा तीव्र रूपमा जटिल बन्दै गएको छ। यसले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पारेको छ। बाँकेको राप्ती सुनारी गाउँपालिकामा मात्र पछिल्लो 4 वर्षमा 50 जना भन्दा बढ़ीलाई फोहोरकै कारण क्यान्सर देखिएको छ। यही चिन्ताका बीच ओड़ा नम्बर 6 भने सरसफाई तथा प्लास्टिक जन्य फोहोर न्यूनीकरण अभियान शुरू भएको छ।
1: नेपालमा पछिल्लो समय प्लास्टिक जन्य फोहोर बढ्दै जाँदा वातावरण मात्र होइन मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर देखा परेको छ। यसको असर न्यूनीकरणका लागि बाँकेको राप्ती सुनारी गाउँपालिका 6 औपचारिक कार्यक्रम मार्फत अभियान शुरू गरेको छ। अभियानपछि स्थानीयहरू उत्साहित देखिएका छन्।
11: सरसफाई अभियानले गर्दा हाम्रो घर वरिपरि हरेक ठाउँहरू सरसफाई पनि हुन पाइयो भनेर खुसी छौँ। अब यो जुन अभियान शुरू गरिसकेपछि हाम्रो बस्तीमा टोल टोलमा घर घरमा होइन हामीले पनि पर्सनल घरमा कोठामा पनि डस्टबिनहरू राख्ने डस्टबिन नहुँदाखेरि हामीले चाहिँ डप्तीहरूको पनि रूमहरूमा प्रयोग गर्ने भन्ने अभियान वडा पालिकाले गरेको एकदम धेरै खुसी लागेको छ।
1: नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष गंगा चन्दले घर परिवारबाटै सरसफाईको अभ्यास शुरू गर्नुपर्ने बताउनुभयो। गाउँपालिकाभित्र रहेका 70 बढ़ी सहकारीलाई समेत अभियानमा जोडेर सचेतना फैलाइने उहाँको प्रतिबद्धता छ।
11: सहकारी मार्फत हामीले एउटा मात्रै राप्ती सुनारीमा एउटा मात्रै सहकारी 75 सहकारीहरू छ। यसको यहाँ सिकेका कुराहरू हामी अन्य दिदी बहिनीहरूसँग पनि छलफल गरेर अन्य वडामा पनि 15 दिनमा अभियानहरू गरेर सफाई राख्नेछौ र हामी रोगबाट मुक्त हुनेछौ।
1: स्थानीयहरूले अभियानलाई दिगो बनाउन विशेष गरी नकुहिने फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्। टोल विकास समिति कमैया डाँडाकी कोषाध्यक्ष लक्ष्मी कुमारी कुमालले गुटका सुर्ती खाएर जथाभावी फोहोर फाल्ने प्रवृत्ति रोक्न चोक चोकमा सचेतनामूलक बोर्ड राख्न सुझाव दिनुभएको छ।
11: हाम्रो चोक चोकमा हामीले बोर्ड अभियान राखिदियो भने त्यो बोर्डमा यस ठाउँमा फोहोर फाल्दा यो जरिमान छ भनेर त्यो बोर्ड हजुरहरूले हामीलाई उपलब्ध गराइदिनु भएकोमा त्यस ठाउँमा फाल्नलाई पनि अलिकति मान्छेहरू हिचकचास चाहिँ लाग्छ नि। अलिकति यस ठाउँमा त फाल्नु हुँदैन भनेर अलिकति अनुभव हुन्छ। त्यस्तो पनि भइदिएको भए त अझै राम्रो हुन्छ भन्ने चाह छ।
1: अभियान अन्तर्गत विद्यालय समुदाय वन उपभोक्ता समिति सहकारी महिला स्वास्थ्य स्वयंसेविका लगायत महिला स्वास्थ्य स्वयंसेविका मार्फत सरसफाई बारे जनचेतना फैलाउने डस्टबिन वितरण गर्ने तथा फोहोर वर्गीकरण बारे प्रशिक्षण दिने काम भइरहेको छ। महन्तपुरकी महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी घरती थापाका अनुसार अहिले कुहिने फोहोरबाट मल बनाउने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने अभ्यास शुरू गरिएको छ।
11: नकुहिने चिजहरूलाई त्यसरी गर्नु भएको छ। कुहिने चिजहरू चाहिँ आफ्नै मल खाताहरूमा राख्ने होइन मलको पछि मलको प्रयोग गर्ने पनि गरिराख्नु
1: भएको छ। फतेपुर गाविस समुदाय खुला दिशामुक्त क्षेत्रमा पहिलो बनेको स्मरण गर्दै सिद्धेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अस्माली पुनमगरले अहिले पनि सरसफाईमा उदाहरणीय बन्नुपर्ने बताउनु भएको छ।
17: सायद यो प्लास्टिक व्यवस्थापन पनि महिला दिदी बहिनीहरूले नै गर्नुपर्छ किनभने हामी घरेलु काममा
1: राप्ती सुनारी गाउँपालिकामा पछिल्लो 4 वर्षमा 66 जना क्यान्सर मृगौला पीड़ित लगायतका दीर्घ रोगीलाई सिफारिश गरिएको छ। यस तथ्याङ्कले स्थानीयलाई थप चिन्तित बनाएको बताउँदै वडा नम्बर 6 वडाध्यक्ष लवराज खरेलले प्लास्टिक जन्य फोहोर न्यूनीकरणमा सबैको सहभागिता आवश्यक रहेको बताउनु भएको छ।
18: प्लास्टिकको फोहोरको स्रोत मैले भने हामीले घरबाट व्यवस्थापन गर्न सक्यौँ भने प्लास्टिक बाहिर छैन। फतेपुर गाविसमा एकजनालाई एक नम्बरमा कसैलाई क्यान्सर भयो पुरा फतेपुर डरले थरथर कान्थ्यो। आज घर पछि तर पछि क्यान्सरको बिरामी बढ़िरहेको छ कि हामीलाई कसैले बाहिरको मान्छेले हामीलाई क्यान्सर लगाइदिएको हो होइन। तपाईँ हाम्रो आनी बानी तपाईँ हाम्रो जुन बानी हामीले परिवर्तन गर्यौं त्यो बानीले आज क्यान्सर पीड़ित भइरहेका छौं। फलानोलाई क्यान्सर छ भन्दा भन्दै कुनै हामीलाई क्यान्सर लाग्छ त्यो थाहा छैन।
1: अभियानलाई सफल बनाउन स्थानीयहरूले हस्ताक्षर गरेर प्रतिबद्धता समेत जनाएका छन्। निशु जोशी CIN कृष्ण सारेफेम नेपालगंज बाँके।
10: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मौसम र माटो हेरेर खेतीपाती लगाएमा फाइदा लिन सकिने।
19: आईटीको सेक्टरमा मौसम मात्रै होइन उसले सूचना पनि बाहिर नआउने अवस्था पनि छन्।
10: सम्वाद श्रृंखला हेलो मौसम बाँकी नै छ, सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
20: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
10: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब साप्ताहिक श्रृंखला हेलो मौसम। आजको श्रृंखलामा मौसम र माटो हेरेर खेतीपाती लगाएमा फाइदा लिन सकिने अनुभव बोक्नुभएका किसान कमल घिमिरेसँग साथी लील प्रकाशनले कुराकानी गर्नुभएको छ।
19: सुन्तला पनि हुन्छ, पहिलेदेखि एउटा बोट कागती हुन्छ, दुई चार घर मौसम लगाएको हुन्छ, खेराको रुखहरू हुन्छ होइन, अनि पञ्चे कोके पनि हुन्छ, पहिल्यैदेखि लगाउनु भएको एउटा बोट चाहिँ कसैले बेर लगाउनु भएको हुन्छ हाम्रो बुढाहरूले बुढा पुस्ताहरूले, अनि त्यति बेला चाहिँ त्यहाँ सडकमा राम्रो के भइरहेछ भनेर पनि हामी त्यसबाट पनि अध्ययन गर्न सकिन्छ। पालिका स्तरमा पनि थुप्रै प्राविधिकहरू हुनुहुन्छ होइन, स्थानीय सरकार छ त्यहाँ चाहिँ थुप्रै प्राविधिकहरू राख्नु भएको छ, उहाँहरू लिएर गएर हामीले त्यो माटो अनुसार पनि हामीले यहाँ सबैभन्दा सुटेबल हुने खेती के हो त भनेर माटो परीक्षण गर्न सकिन्छ। सबैभन्दा वैज्ञानिक कुरा त्यो भयो। पैसा भन्ने कुरा कृषिमा के छ भन्नुहुन्छ भने कृषिमा चाहिने भनेको धैर्यता, धैर्यता नै पैसा कुर्न सक्नु पर्यो, कुर्न सक्नु पर्यो। बिहान काम गरेर मलाई साँझ पैसा चाहियो भन्यो भने त्यो चाहिँ सम्भव छैन होइन, नत्र भने तपाईँको कृषिमा चाहिँ कसरी केरा खेती नै गर्नुभयो। एउटा केराको बोटला तपाईँ कति भयो पहिला 85,000 रुपियाँ परेको छ एउटा केराको बोटला एक्जाम्पल दिनु, अब तपाईँको 100 बोटला आयो भने तपाईँ कति भयो 5,000 त पऱ्यो, 5,000 लगाएन त हामीले त्यसो लगाएन त देख्नु भएन नि त। अरू क्षेत्रमा हेर्नुभयो भने कफी सप खोल्दा कति पैसा लगानी हुन्छ, सामान्य कफी सप खोल्दा कति लगानी हुन्छ, एउटा सैलुन खोल्दा कति लगानी हुन्छ होइन, त्यसको तुलनामा चाहिँ कृषिमा चाहिँ धेरै पैसा चाहिँ खर्च गर्नु पर्दैन, तर त्यहाँ चाहिँ धैर्यता हुनु पर्यो अनि

0: त्यो परम्परागत ज्ञान र सिप हाम्रो अघिल्लो पुस्ताले अलिकति हासिल गर्यौं र कहाँ कस्तो खेती लगाउने के लगायो भने चाहिँ आमदानी हुन्छ भन्ने कुरा अनुभवले त्यो गरेको आधारमा थाहा हुने स्थिति थियो भने अहिले पनि हाम्रोमा त्यही हाम्रो अनुभवकै आधारमा चल्छ कि अलिक वैज्ञानिक अथवा अब विज्ञ बनाउने माटो परीक्षणको कुरा पनि आइसक्यो सिँचाइ कति चाहिन्छ कति आमदानी होला के फल्ला भन्ने कुरा त्यो मिश्रित रूपमा अगाडि बढिरहेको पाउनुहुन्छ।
1: 40 वर्ष जति पहिला जति पनि नेपालीहरू हुनुहुन्थ्यो उहाँहरूलाई अन्नकै आवश्यकता थियो। उहाँहरूले अन्न उत्पादन गर्न सक्नुभयो भने आफ्नो सन्तानको पेट भर्न सक्नुभयो। त्यति बेला सन्तानलाई उत्पादन गर्दा त्यसको कुनै अर्थ थिएन। तर 50-60 वर्ष अगाडि कुरा गर्नुहुन्छ भने अनि जस्तो टमाटर कति खान्छ कति बिक्री हुन्छ अहिले अर्को भएर खोर्सानी कुरा छ त अर्को भएर खोर्सानी अहिले देश नभएर विदेशसम्म गइरहेको छ। पहिला र अहिले फरक के छ भने पहिला जस्तो छुटै ठाउँ भए पनि तपाईँको जौ छर्ने कि गहुँ छर्ने कि होइन मकै छर्ने कि कोदो छर्ने कि पहाडी एरियामा त्यही थियो अनुभवको आधारमा त्यो त्यति बेला आवश्यकता पनि त्यही
0: हेरेर पनि आज पानी पर्छ कि पर्दैन भने त्यस्तो खालको स्थिति
1: अनि अब अहिले हाम्रो सजिलो के छ भन्दा एउटा अब मोबाइलमा हामीले गएर सजिलैसँग माथि बादल लगाएको देखे मात्रै भएन जस्तो बुवाले अहिले पनि घरमा ला बादल लगाएको आज पानी पर्छ कि भन्नुहुन्छ नि त तर हामीले हेर्छौँ हेर त्यहाँ पानीको पनि सम्भावना नै छैन अनि कहिले कहिले टन्टलापुर घाम लागिरहेको हुन्छ अनि भोलि यति बेलादेखि राति यति बेलादेखि पानी भनेर देखाएको हुन्छ होइन यसले गर्दा चाहिँ हाम्रो चाहिँ बुढाहरूको जो पालामा हाम्रा धेरै सजिलो छ अहिले कारणले तर के छ भन्दा बुढाहरूको पालामा जस्तो भए पनि अन्नै उत्पादन गर्नु पर्थ्यो र त्यो खेती अहिले तपाईँको एडभान्स हुँदै हुँदै हुँदै गएर अहिले चाहिँ तपाईँले अन्न बाहिरबाट ल्याएर खान पाउनुभयो अरूले उत्पादन गरे होइन त हाम्रो त तपाईँले फलफुल उत्पादन गरेर बेच्न पाउनुभयो हरेक प्रकारले उत्पादन गरेर बेच्न पाउनुभयो हरेक कुरा त्यहाँ जे हुन्छ अहिले तपाईँको अमृत्यु भन्ने कुरा थाहा छैन अमृत्यको त्यो असरमा अमृत्यको बोट मात्र राम्रो पुरै तपाईँको जङ्गलभरि अथवा खरबारीभरि अमृत्यु छ भने त्यो अमृत्यको बेर नबेचेर मात्रै पनि तपाईँले चाहिँ राम्रो तरिकाले त्यो केटाकेटी पार्दै मात्रै होइन तपाईँले 2-4 पैसा कमाउनै सक्नुहुन्छ।
0: त्यो हुनुको कारण हामीले खेती प्रणालीमा अथवा यो मौसममा सिंचाइमा प्रविधिको प्रयोग गरेर हो कि अथवा नयाँ नयाँ खालको बिउ वर्गको विकास भएर त्यो बारेको अध्ययन अनुसन्धान भएर हो।
1: एउटा चाहिँ तपाईँको बिउ के भयो भने मैले पहिले भनिसकेँ पहिला जो कुरा बिग्रिन्थ्यो त्यो कुरा बिग्छ। पहिला अमृत तपाईँको अमृतको जन्मलै भए पनि तपाईँको त्यहाँ बेर्न बिक्री बिग्छ यस्तो गर्छ भने तपाईँ पनि सानो थाहै थिएन मलाई पनि थाहा थिएन किन बिग्दै बिग्रिन्थ्यो। अनि अहिले चाहिँ तपाईँको त्यो अमृत खोजी खोजी आउनुहुन्छ अनि त कुचोको लागि फेरि माथिको फुल लिन आउनुहुन्छ होइन आउनुहुन्छ नि त अन्त उत्पादन गरेर घर राख्ने भने बेच्न जान पनि पर्दैन घरै गरी आउनुहुन्छ बजारले गर्दाखेरि बजारमा के डिमान्ड छ त भन्ने कुरा
0: जति पनि स्थानीय सरकार अथवा प्रदेश सरकार संघीय सरकार र प्राविधिक रूपमा जुन खालको पहुँच किसानमा बढ़िरहेका छन् वातावरणको स्थिति अथवा मौसम बदलामा राम्रैसँग पुगिरहेका छ किसानलाई अथवा केही अझै पनि त्यस्तो अभाव
1: हजुरले रिपोर्टै मिला जुला अनुरोध गरे बनाउनलाई जुन पालिकाले जुन स्थानीय तहले कृषि क्षेत्रमा तपाईँको चाहिँ दिल खोलेर लगानी गरेको छ र दिल खोलेर कृषकहरूलाई प्रेरणा दिइरहेको छ कि तपाईँले यो गर्नुहोस् हामी सहयोग गर्छौ। सबैभन्दा बढी तपाईँको आमदानी भनेको त्यो पालिकाको कृषि क्षेत्रमा लगानी गरेको पालिका सफल पनि छ र त्यहाँ सबैभन्दा धेरै मान्छेहरू रोजगारीमा आबद्ध पनि छन्।
2: नेपालमा गत 2 महिना यता बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकार किसान र उपभोक्तामा चिन्ता बढ़ेको छ। प्रतिनिधि सभाका विपक्षी दलका सांसदहरूले सदनमा सभामुखको भूमिकामा प्रश्न उठाएका छन्। सत्तारूढ़ दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र संसदलाई सम्बोधन गर्ने बताउनु भएको छ। मध्य प्रदेशमा लामो समयदेखि देखिँदै आएको सत्ता गठबन्धनभित्रको तनाव 15 बुधी सहमतिसँगै टुंगिएको छ। वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह विरूद्ध पक्राउपूर्जी जारी भएको छ र नेपालकी युवा टेबल टेनिस खेलाड़ी यंगी पौडेलले दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान हासिल गर्नुभएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि दितालाई धन्यवाद। भोलि जेठ 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: स्नेहा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले रातिको 8 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
2: तपाई उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब सुरु हुन्छ कार्यक्रम देश परदेशको पुनः।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाता बारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। पछिल्लो समय नेपालमा वैदेशिक रोजगारी युवा पुस्ताको प्रमुख रोजाई बनेको छ। राम्रो आमदानी, उज्जवल भविष्य र परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर हजारौं नेपाली हरेक वर्ष विदेशिने गरेका छन्। तर यही भीड़भित्र केही यस्ता आत्मविश्वासी युवा युवती पनि छन् जसले आफ्नो भविष्य विदेशमा होइन आफ्नै देशको माटोमा खोजिरहेका छन्। कसैले बाँझो जमीनलाई हराभरा बनाएर कृषि कर्ममा सम्भावना देखेका छन्। कोही पशुपालन मार्फत आत्मनिर्भर भएका छन्। कतिपयले आफ्नो परम्परागत सिपलाई आधुनिक व्यवसायमा रूपान्तरण गरेका छन् भने कोहीले स्थानीय तहबाट प्राप्त सिप र तालिमलाई आय आर्जनको माध्यम बनाउँदै आफू मात्र होइन आफ्नो समुदायका अन्य महिलाहरूलाई समेत उद्यमशीलताको यात्रामा अघि बढ़ाइरहेका छन्। उच्च शिक्षा हासिल गरेका युवाहरू पनि आजकल अरूको अधीनमा जागिर गर्नुभन्दा आफ्नै उद्यम गर्नु नै सम्मानजनक र सन्तोषजनक भन्ने सोचका साथ स्वरोजगार र उद्यमशीलतामा आकर्षित भइरहेका छन्। उनीहरूका लागि स्वदेशमै काम गर्नु केवल आमदानीको माध्यम मात्र होइन स्वतन्त्रता, आत्मनिर्भरता र आत्मसन्तुष्टिको अनुभूति पनि बनेको छ। कार्यक्रम देश परदेशमा हामी यस्तै स्वदेशमै सम्भावना देखेर संघर्ष, मेहनत र आत्मविश्वासका साथ सफलता हासिल गरिरहेकाहरूको प्रेरणादायी अनुभव सुन्छौ। शुरूमा रोल्पा घर भई हाल ललितपुरको बुङमतीमा कृषि तथा पशुपालन व्यवसायमा सक्रिय 30 वर्षीय रमिला पुन मगरसँगको कुराकानी सुनौ।
1: नमस्ते।
0: अनि व्यवसाय गरिरहनु भएको छ, बुङ्गुर पालिरहनु भएको छ, 20-25 वटा बुङ्गुर रहेछन्, हाँसका चल्लाहरू पनि राखिरहनु भएको रहेछ, हाँस पनि पाल्नु रहेछ, कुखुरा पनि थियो मर्यो भन्नुभयो, कुखुरा पनि पाल्नु भएको रहेछ, गाई पनि रहेछ, एउटा गाई छ, अनि बाख्राहरू पनि कति, बाख्रा चाहिँ कति भन्नु,
1: 6-7 वटा छ,
0: 6-7 वटा, तरकारी पनि छ, काँक्रा पनि लगाउनु भएको छ, टमाटर पनि छ, काउली पनि देखे, सबै देखेका कुराहरू यिनीहरूमा नदेखेका अरू चाहिँ के के छन्?
1: अरू नदेखेका त खै यही तिन हो। हाम्रो पसल पनि छ बालाजुमा, अहिले मित्र नगर चौकभित्र राखेको छ, भर्खर भर्खरै हो, 2 महिना चाहिँ हुँदा होला।
0: अनि यो व्यवसायतिर लाग्ने सोच चाहिँ कसरी बनाउनु?
1: यो व्यवसाय चाहिँ खास गरेर चाहिँ मेरो ससुर बुवा र सासूमा थियो, म चाहिँ पछि बिहे गरेपछि आएपछि अब म नि पहिला उता माइत भाउने बेलामा चाहिँ पढ्ने जब गर्ने मैले ह्यान्डिक्राफ्ट सम्बन्धी काम गर्थेँ पहिला चाहिँ मूर्तिहरू बनाउँथ्यो, अनि बिहे गरेपछि चाहिँ अब ससुर बुवा सासु मम्मीहरू चाहिँ अब यही पेसामा म पनि आबद्ध भएर यही काम गरिरहेको छु।
0: कस्तो राम्रो, 30 वर्षको मान्छे तपाईँ होइन, पहिला ह्यान्डिक्राफ्ट पनि क्षेत्रमा पनि लाग्नुभयो, अनि उतापट्टिको रुचि भएको मान्छे अहिले चाहिँ बिहे गरेपछि यतापट्टि लाउनु भएको छ, अनि सोचे अनुसार छ कि छैन, कस्तो छ?
1: अहिले ठिकै छ, सन्तुष्टि नै भइरहेछ भनौँ न,
0: मिलिरहेछ।
1: अब आफूलाई अब खान लाउनलाई अब जे अब आइरहेछ, दुःख गरेपछि त भइहाल्छ, ठिकै।
0: कति समय भयो यसमा लाउनु भएको चाहिँ?
1: यसमा समय म बिहे गरेर आएको 5 वर्ष भयो, आज म आउँदाखेरि पनि यस्तै थियो, अहिले पनि यस्तै नै छ।
0: जे तपाईँ आफैले पनि चलाइरहनु भएको छ, निरन्तरता दिइरहनु भएको छ?
1: अहिले त सासु ससुराले छोडेकै 2 वर्ष जस्तो भइसक्यो, मेरो ससुरा बुवा चाहिँ गाउँ गएर उहाँ अब उहाँको पनि अब आफ्नो बारीहरू बाजो राखेको थियो पहिला चाहिँ, सुन्तलालाई त्यत्तिकै छोडेको थियो, अहिले चाहिँ उहाँ गएर फेरि मान्छे राखेर अब तरकारी व्यवसायलाई बढाइरहेको छ, कामहरू गरिरहेको छ।
0: सन्तुष्टि कतिको छ आफ्नो व्यवसायप्रति?
1: एकदम, अरूको काम गर्दा त कति दुःख हुन्छ, कति गाह्रो हुन्छ, समयमा जानु पर्यो, अब बच्चा भएको मान्छे त अब बिरामी भयो भने पनि अब जानु पाउँदैन, मान्छेले भनाइ खाने हुन्छ, अहिले म त धेरै सन्तुष्टि छ आफ्नो पेसामा,
0: चित्तबुद्ध सबै कुरा छ।
1: अब पेसामा कहिले काहीँ घाटा नाफा त भइहाल्छ, तैपनि चित्तबुद्ध चाहिँ छ।
0: अनि यतिका धेरै कुराहरू गरिरहनु भएको छ, तरकारी छ, तरकारी चाहिँ नजिकै काठमाडौँतिर पठाउनुहुन्छ कि के छ?
1: म आफै बेच्न जान्छु उहाँ साधो बाटो, चापा गाउँ चोट के खुमल तार भन्ने ठाउँमा लगेर आफैले बेच्ने सस्तो मस्तोमा भए पनि अब त्यहाँको मान्छेले ताजा ताजा भन्छ हामी अनि एकछिन जान्छ अनि खाएर ए बेचेर अनि आएर आउँछ
0: तरकारी आफै लानुहुँदो रहेछ अनि बाख्राहरू चाहिँ मान्छेहरू लिन आउँछन् कि कसरी
1: बाख्राहरू चाहिँ यहीँ बेच्नेबाट पहिला त बुङ्गुरहरू पनि सबै बेच्ने गर्थ्यो अहिले चाहिँ हामीले पसल राखेको छ मासु पसल अहिले चाहिँ हामीले यहीँ मात्रै काटेर
0: पठाउँछौँ बालाजु मासु पसल राख्नु भएको छ
1: मित्र नगर चुकभित्र
0: बस
1: पार्कमा चाहिँ के भने
0: अनि कस्तो छ नि व्यवसाय अब अलिकति व्यवसाय गरिसकेपछि त खर्चको पनि कुरा कुराकानीहरू आउँछ होइन तरकारीको अनि तरकारी कति जग्गामा लगाउनु भएको छ अनि अरू पनि जति पनि यो बङ्गलदेखि लिएर गाईको कुरा कति क्षेत्रमा गर्नु भएको छ
1: हाम्रो चाहिँ खासमा यो हामीले अहिले व्यवसाय गरिराखेको चाहिँ तिन रोपिने जग्गामा अब तरकारी सरकारले अलिक पाल्ने छ हाम्रो चाहिँ वर्षको 95 त्यस्तो पर्छ जान्छ
0: तिम्रो पनि जग्गामा 95,000 रुपियाँ वार्षिक भाडा तिरेर गरिरहनु भएको छ अनि बुङ्गुरकोदेखि लिएर खसीको आफ्नै मासु पसलमा लगेर पठाउनुहुन्छ अनि कुखुराहरू पनि पठाउनुहुन्छ होला भएको छ
1: हामीले अहिलेसम्म चाहिँ आफ्नै पसलमा पठाएको थिएन अब चाहिँ कुखुराको मासु पनि राखेको छ
0: गाई एउटा मात्रै रहेछ गाईको चाहिँ दुध व्यवसाय गर्नु भएको छ कि आफ्नो लागि मात्रै हो
1: होइन यो गाई चाहिँ भर्खर भर्खरै पाले हो बाबुलाई दुध खुवाउनुको लागि भनेर
0: व्यवसाय भनेपछि आफ्नो लागि मात्रै प्रयोग भइरहेको छ अहिलेसम्म व्यावसायिक तरिकाले गर्नु भएको गाईको
1: व्यावसायिक रूपले चाहिँ गरेको छैन अब यहीँ अब आफूले अब तरकारी सरकारी उब्जानेको अब त्यो घाँस पातहरू खुवाउनलाई मोलजोल गर्नुको लागि दुध पनि अब बच्चालाई पनि खुवाउनु पर्यो अब किनेर खानुभन्दा आफै घरमा पालेर खाने भनेर पालेछ
0: यो हाम्रो समाजमा चाहिँ रोजगारी पाइएन अनि नेपालमा बसेर राम्रो कमाइ भएन भन्ने महिलाहरू पनि सबै महिला भएको भएर महिलाहरू पनि पछिल्लो समय विदेश जाने त्यो दर बढाएको छ कि आज पनि तपाईँलाई त्यस्तो सोच आयो कि आएन विदेश जानुपर्छ कि भन्ने खालको
1: खै म त अस्ति त गएन आउनु भने किन्जाला त्यसो त म त विदेश जान्छु जस्तो त भाषा
0: अहिले समस्त सुन्ने भएको छैन जानु पनि मन लागेको छैन
1: छैन अब मेरो बुवा पनि विदेशी हुनुहुन्छ अनि अब छोरी मान्छेहरू विदेश जानुहुँदैन अब यहीँ नेपालमै बसेर केही गर्नुपर्छ भन्नुहुन्छ
0: तपाईँ त पैसा पनि कमाइरहनु भएको छ आफ्नो व्यवसाय पनि गरिरहनु भएको छ अर्काको भन्दा आफ्नो गर्नु ठिक भनेर पनि भन्नु भएको
1: जति अब 5-10 रुपियाँ भयो भने आफ्नै आफ्नो भने आफ्नै हुन्छ कि जस्तो भए पनि अरूकोमा अब कति भनाइ खानुपर्छ समयमा पुग्नु पर्यो बच्चाको आमा अब अरूकोमा पनि धेरै गाह्रो हुन्छ आफ्नो भनेको म यतिखेर गर्छु मेरो बच्चालाई यतिखेर टाइम दिन्छु भन्यो भने धेरै सकिन्छ कि
0: समाजमा हुन त अब यो घर परिवारमा अझै पनि हाम्रो त्यो छोरा मान्छे नै माथि भन्ने बुझाइ छ अझै पनि होइन छोरी मान्छेले पैसा कमाउँदा चाहिँ आफूलाई कस्तो लाग्दो रहेछ
1: म त म आफै कमाउने म आफै रमाउने म आफै खर्च गर्ने भएर होला पहिल्यैदेखि नै त्यस्तो म त बे नगर्दाखेरि पनि म आफै अब पढ्दै काम गर्दै पढ्दै भएर मलाई त्यो उनी भएन त्यस्तो कमाउँथ्यो अनि अहिले पनि अब मेरो अब कसैले दिनु भन्ने आश्रम छैन म आफै कमाउने म त बिहान उठेदेखिको बेलुकासम्मै खटिहाल्छु म एक्लैले गर्ने हो यो सबै एक्लै तरकारी पनि म आफै हेर्ने बेच्न पनि म आफै जाने बङ्गुरलाई अब बिहान बेलुका खानेकुरा खुवाउने सफा गर्ने कुखुरा हाँस बाख्रा सबैलाई म आफैले हेर्छु अहिलेसम्म कहिले काहीँ अब अहिले त पहिला त सासु मम्मी पनि हुनुहुन्थ्यो पहिला त ससुराबुवा पनि हुनुहुन्थ्यो ससुराबुवा पनि अब गाउँमा अब आफूले आफ्नो जग्गाहरू बाजो हुन्छ भनेर गाउँ जानुभयो अनि सासु मम्मी पनि अब केही आफूले अब पालेको चिजलाई अब किन अरूलाई फेरि पठाउने होइन अब सस्तो मस्तो भए पनि आफूले राखेर अब त्यही अलिअलि मुनाफा कमाएर बेच्ने भनेर मन पनि पसल खुलाएर बस्नुभयो अहिले चाहिँ म एक्लै छु
0: गाह्रो भएको छ नि काम गर्दा
1: त्यस्तो गाह्रो भने चाहिँ छैन, अब गाह्रो र सजिलो भनेको त आफ्नो आफूले आफूले सोचायो मात्र हो कि त्यो चाहिँ त्यो अब काम अब खै मलाई चाहिँ त्यस्तो गाह्रो भएको जस्तो भएको छैन।
0: आफै कमायो आफै रमायो होइन आफ्नो देशमा बस्यो
1: धेरै सन्तुष्टि
0: परिवारसँग बस्यो त्यो नै ठुलो।
1: अब आफ्नो काम भने अब बच्चालाई अब मैले यतिखेर मैले यति काम सकेपछि म यतिखेर बच्चालाई यति टाइम दिन्छु भन्ने हुन्छ, अब अर्को काम गरेपछि अब त्यो हुँदैन। अब म यस्तो ठाउँमा जाने थिएँ आज भनेपछि अब बिहान दिने काम छ मैले बरु छिटो हुने काम गर्ने अब दिउँ भएर फेरि भइगयो त्यस्तो हुन्छ, अरूको काम त्यस्तो हुँदैन फेरि। म त धेरै सन्तुष्टि छु।
0: अनि आमाले भन्नुभयो भर्खर सानो छँदाखेरि पनि 43,000 महिनामा कमाउँछ, आज भन्छ छोरीले कति कमाउनुहुन्छ।
1: हाम्रो चाहिँ अब तरकारी बेच्नु गयो भने अलिअलि अब आफूलाई खर्च भइहाल्छ, बुङ्गुरबाट भनेको अब वर्षमा आउने चिज हो, अब ठिकै आउँछ आफूले परिश्रम गरेको अनुसार आइहाल्छ नि।
0: वर्षको 95,000 90,000 त लिजको भाडा तिर्नै पर्यो होइन, खाना खर्च गर्नु पर्यो, बाबुलाई स्कुल पढाउनु पठाउनु पर्छ होइन, पढाउनु पर्यो, लुगा कपडा चाडपर्व आउँछ गर्दाखेरि अन्दाजी नेपालमा बसेर भन्दाखेरि विदेशमा गएको जति आउँदो रहेछ कि हुन त विदेशमा कति आउँछ भन्ने कुरो ठ्याक्कै थाहा नहुँदा
1: हामी गइरहे होइन, अब त्यो त मलाई के थाहा छैन विदेश सर कति आउँछ कस्तो दुःख हुन्छ के सुख हुन्छ त्यो त केही थाहा छैन। अब म त अब विदेशमा गएर नै अब गरेर खान सक्दैन होला, अहिले नेपालमै अब मेरो सासू ससुराले अब बाटो देखाइराखेको छ, अब यत्रो अब 4-5 वर्ष त यही बाटोमा लागिसके, अब किन अब त झन् यही पेसामै त आबद्ध हुने होला।
0: वर्षमा हिसाब गर्दाखेरि केही नभए पनि 12-15 लाख त आउँछ होला सबै गर्दाखेरि, तरकारीदेखि बङ्गुर कुखुरा अनि बाख्रा गर्दाखेरि
1: 8-10 लाख त त्यस्तो त हुँदैछ होला।
0: त्यो त राम्रै हो नि,
1: अब लगानी अब खर्च गरेको अनुसार ठिकै हुन्छ भनौँ न।
0: अनि जति पनि विशेष गरी महिलाहरू हुनुहुन्छ होइन, तपाईँ त एउटा उदाहरणीय पात्र, आफैले काम गर्नु भएको छ, आफैले त्यसको सदुपयोग गरिरहनु भएको छ, खुसी भएर बस्नु भएको छ, जसले अवसर छैन भन्नुहुन्छ, जो वैदेशिक रोजगारीमा जान खोज्नु भएको छ, उहाँहरूलाई चाहिँ एउटा महिला भएर भन्दाखेरि व्यावसायिक भनेर चाहिँ व्यावसायिक महिला भएर भन्दाखेरि के भन्नुहुन्छ?
1: अब अरूको देशमा गएर अब पसिना बनाउनुभन्दा आफ्नै देशमा अब थोरै सानो भए पनि अब अलिअलि खाने, अब मिठो मसिनो भए पनि अब नमिठोलाई नि मिठो मानेर खाएर आफ्नै देशमा गऱ्यो भने आफू अब यहीँकै हावा पानीमा घुल्ने हुन्छ, अब पछि आएर विदेश गएर पछि आएर के गर्ने भन्ने हुन्छ होइन। अब उमेर हुँदाखेरि त पैसा कमाउँछ, नकमाउनेहरूले कमाउने हुन्छ, अब त्यो फेरि पछि अब बुढेसकालमा आएर नै यहाँ नेपालमा आएर के गर्ने भन्ने हुन्छ। पहिलेदेखि नै अब योजना बनाएर अब काम गरिराख्यो भने त अब म यही पेसामा आबद्ध भएर अब कहिले घाटा होला कहिले नाफा होला तर सन्तुष्टि लिएर बस्यो भने चाहिँ नेपालमै सही लाग्छ मलाई त, यही देशमा गएर खानुपर्छ जस्तो लाग्छ।
0: आफ्नै देशमा बस्ने आफ्नै देशमा बाँच्ने यही गर्ने
1: उहाँ गएर नै अब अरूको देशमा गएर अब कति पसिना पगाएर अब कति मान्छे मरिरहेछ भन्छ, कसैले कुटपिट गरेर मलाई यस्तो भयो भनेर मिडियामा अब टिकटकतिर फेरि युट्युबतिर हालिरहेको हुन्छ नि त भिडियो हेरेर, म त त्यस्तो देखेर नि कस्तो डर लाग्छ कि, म त कहिले घर छोडेर नहिँडेको भएर होला एकदम डर लाग्छ। आफ्नो भने त धेरै आफ्नो हो नि, हरेक समयमा अब म यस्तो गर्छु म यस्तो गरेर जान्छु भन्ने पाइयो, अरूको काममा त अब धेरै गाह्रो हुन्छ, तर छोरी मान्छेले अब आफ्नो ठाउँमा बसेर काम गरेर धेरै राम्रो।
0: उहाँ हुनुहुन्थ्यो ललितपुर बुङ्गमतीमा कृषि र पशुपालनमा रमाइरहेकी 30 वर्षीय रमिला पुन मगर। हामी कार्यक्रम देश परदेशमा छौं, कार्यक्रममा हामी स्वदेशमै सम्भावना देखेर संघर्ष मेहनत र आत्मविश्वासका साथ सफल भएकाहरूको अनुभव सुनिरहेका छौं। अब बुङ्गमतीमै 3 वर्षदेखि गाई फार्म सञ्चालन गरिरहनुभएका स्थानीय प्रशान्त केसीको अनुभव सुनौ।
2: नमस्कार, म भर्खर सुरु मैले चाहिँ तपाईँको मसिना पाडाबाट सुरु गरेको, अनि पहिले तपाईँको लकडाउनमा अर्थ काम गर्दै अर्थ काम नभएको कारणले गर्दाखेरि लकडाउनमा चाहिँ पाडाबाट सुरु गरेको, दुईटा पाडा सुरु गरेको, अहिले तपाईँको 18 वटा छ।
0: अनि गाई फार्मतिर चाहिँ आकर्षण कसरी भयो
2: तपाईँको? अब भन्ने गर्दा अब दुईटा पाडा तपाईँको चाहिँ 20,000 त्यो पाडा ल्याए, त्यो पाडालाई बढाइ हुँदै बढाइ गरेर बेच्नु गर्दाखेरि तपाईँको 70,000 रुपियाँ
0: नाफाको कुरा गर्न मन लाग्यो सरकारी त अघि त मैले गाईमा त दुध मात्र भने के छ सबैबाट चाहिँ कति आउँछ त्यो खोज्नु पर्छ
2: तरकारी खासै मैले अलिअलि अलिअलि गरेर गरेर चाहिँ अब त्यस भर्खर सरसलाई धाने छ
0: तरकारीको मात्रै यतापट्टिको त भएछ त्यो
2: यताको
0: झन्डै 50,000 महिनाको लग्न आफू
2: राम्रोसँग तपाईँ भन्यो अब यो सिजन हो तपाईँको काउलीहरू अब टनेलाको बेला त छैन होइन अब लगानी गर्न नसके जस्तो हुनुपर्छ त्यसलाई अब सिजन अनुसारको तरकारी लगाएर पनि मलाई घर खर्चले पुगेको छ बचत दुईलाई खुवाएर रहेको बचत भनौँ न
0: बचत मात्रै कति
2: बचत मात्रै तपाईँको महिनामा तरकारी यताउति सबैले गर्दाखेरि लगभग 60-65,000 हाराहारी
0: हुन्छ के भन्नुहुन्छ
2: अहिले त्यो गर्ने तरिका नभएर पनि हुनसक्छ होइन त्यो कुरो अर्को कुरो तपाईँको चाहिँ के हुन्छ भने रासायनिक मल बढी प्रयोग गरिदिने अनि तपाईँको कम्पोस्ट मलहरू बस्तीको मलहरू चाहिँ कम गरिदिने भएर पनि त्यस्तो हुनसक्छ तपाईँको हावापानी अब यहाँको माटोलाई चाहिँ तपाईँको के छ भने 1 वर्ष त केही आम्दानी नै हुँदैन तरकारी लगाउँदा नि तपाईँको त्यो माटोमा भएको सबै अब हुनु पनि किराणु नष्ट पारिसकिहाल्छ त्यसले अनि तपाईँको 1 वर्ष मल हाल्दा अर्को वर्षदेखि एकदम राम्रो आम्दानी हुन्छ
0: अनि
2: ठिकै छ
0: हुन्छ नि नेपालमा कामको अवसर छैन दिवस खानुपर्छ दिवस गएर पैसा बचत पनि हुँदो रहेछ भनिन्छ के लाग्छ
2: मैले पनि आजभन्दा 10 वर्ष अगाडि कुरो गर्नुपर्छ है तपाईँको लगभग 68 सालतिर मैले चाहिँ पासपोर्ट बनाएर पासपोर्ट अहिले सिरानीहरूले सोचिरहेको छु विदेश जान भनेर तपाईँको चाहिँ पासपोर्ट एप्लाई गरौँ भनेर मेन पावर गएँ अनि त्यहाँ साथीहरू विदेश गरेर आउने साथीहरू दोहोऱ्याएर प्रोसेसहरूलाई पनि भेट्यो अब कोही चाहिँ अब तपाईँको भर्खर आएको पनि भेट्यो कि अब मेन पावरले यति छल्यो यसो गर्यो यो काम नभन्ने पठायो यो काम चाहिँ यस्तो गर्नु पर्यो यहाँ कसैले भन्यो अब टोयलेटमा त्यो दिन रात तपाईँको 24 घन्टा टोयलेट सोध्नुपर्ने अवस्था होइन त्यही गर्नु त यिनीहरूले फलिहाल्छ नि होइन अर्का देश गएर टोयलेट सोध्नुपर्ने भर्खरै सोध्नुपर्ने अनि बाख्रै गर्नु पर्ने घाँसै गर्ने अर्का देख्छ किन्न आफ्नो देख्छ छ नि तपाईँको चाहिँ मसिना पालाहरू चाहिँ तपाईँको 50-60 वटा पालेर मजासँग चाहिँ विदेशमा जसरी ग्यास खटेर गऱ्यो भने यहीँबाट हुन्छ नि तपाईँको 6 महिना मात्रै पालिनुहुन्छ पालाबाट तपाईँको टेबल फाइदा हुन्छ नि
0: गाउँमा झन गर्न सकियो भने
2: अब गाउँमा चाहिँ अब के हुन्छ घाँस खाल हुन्छ जङ्गल हुन्छ अब आफ्नै एरियामा पनि घाँस छ मेरै गाउँमा गर्ने भने यो बगेरमा भइसक्यो तपाईँको बगेरमा चाहिँ यो खाडा पाडा पोलीहरू लगाएर नेपाली राम्रोसँग पाल्ने हो भने तपाईँको वर्षमा 5 लाख आउने गर्न
0: सकिन्छ अनि विदेश जानेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ
2: विदेश जानेहरू चाहिँ यो नेपालमा चाहिँ एउटा बुढापाकाले भन्छ नि यो सुकुलगुन्डा नेपालमा सुकुलगुन्डा उहाँ गएर चाहिँ के गुन्डा भन्थ्यो उहाँले त्यस्तै भन्नु
0: अवसर चाहिँ नेपालमा नभएको
2: नभएको होइन सर यो गर्मी सिस्टम नभएको र अर्को कुरो सरकारको नियम नभएको राम्रो तपाईँको अब बैङ्कहरूले अब कृषिलाई भनेर लोन दियो भन्छ होइन कृषिलाई अनुदान भनेछ प्रदेशको अनुदान भनेछ अब चाहिँ बैङ्कले अब अनुदानको लागि यति दिया भनेछ अब सरकारी संस्था यति भनेछ त्यहाँ चाहिँ के छ भने तपाईँको ठुला बडा अब त्यहीभित्रको मान्छेहरूले कि उनीहरूले अब जसको फन्ड छैन जसले व्यवसाय कि गरे होइन उसले अनुदान ल्याएर खाइरहेछ अब जो व्यवसाय गर्छ नि त्यो मान्छे चाहिँ तलको तल मात्रै छ उसले पाएको छैन कि
0: उहाँ हुनुहुन्थ्यो ललितपुरको बुङ्गमतीमा 3 वर्षदेखि गाई फार्म सञ्चालन गरिरहनुभएका स्थानीय प्रशान्त केसी कार्यक्रम देश परदेशमा हामी स्वदेशमै सम्भावना देखेर संघर्ष मेहनत र आत्मविश्वासका साथ सफल भइरहेकाहरूको अनुभव सुनिरहेका छौ कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिइभीटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो
0: सिटिइभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते
3: सम्पर्क फोन नम्बर 98570-3578 98570-3540 98635-66788

0: को स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टिआई.org फोन नम्बर 01-5224-352-5224-353
1: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: शून्य 42 38 8 8 अन्त नम्बर 12 8 8 8

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आय आर्जन गर्ने अनेक उपाय छन्। पैसा कमाउने चाहना मात्रै भएर हुँदैन, सही समयमा सही योजना र फरक सोच पनि आवश्यक हुन्छ। विदेश गएर दुःख गरेर मात्रै सफल भइन्छ भन्ने सोच बदलिनुपर्छ। आज धेरै मानिस अवसरको खोजीमा गाउँ छोडेर शहर पुगेका छन्। यस्तो अवस्थामा घरकै स्वाद खोज्ने चाहनालाई अवसरमा बदल्दै आमा छोरी अचारले रैथाने परिकारले बजारसम्म पुर्याएको छ। आमाको सिप, छोरीको सोच र परिवारको मेहनतले शुरू भएको यो प्रयास आज सफल व्यवसाय बनेको छ। अब पाल्पाको रामदी पिपलडाँडा स्थायी घर भई हाल काठमाडौँको अनामनगरमा बस्दै आमा छोरी अचार सञ्चालन गरिरहनुभएका अर्याल परिवारका निरज अर्यालसँगको कुराकानी सुनौ।
1: थ्याङ्क यू भेरी मच। नमस्ते। सुरुमा यो आमा छोरी अचार भनेको के हो, कसरी शुरू भयो, यसको अलिकति पृष्ठभूमि बताइदिनुहोस् न।
2: हजुर, यो आमा छोरी अचार अब तपाईँले नामबाटै थाहा भइसक्नु भयो होला। आमा र छोरी मिलेर स्टार्ट गर्नुभएको एउटा व्यवसाय हो। यो चाहिँ कोभिडको समयमा मेरो दिदी र दिदीले चाहिँ मम्मीले यस्तै अचार बनाउनु भएको थियो घरमा खानाको लागि। अनि दिदीले के भन्नुभयो भने, ल मम्मी यही अचार अब बेचेर केही गरौँ न त भन्ने एउटा भिजनले स्टार्ट भएको चिज हो। घरकै किचनमा बनेको चिजलाई चाहिँ हामीले यो बजारमा लिएर आएर अब केही गरौँ कि भन्ने आश गरेर हामीले स्टार्ट गरेको हो। खास गरी 5-6 वर्ष भयो। अब खास गरीमा अब यसरी मार्केटमा हिँड्न लागेको चाहिँ तपाईँको धेरै भएको छैन, 1-1.5 वर्ष भयो होइन। तर हाम्रो चाहिँ खालि सीमितमा मात्रै थियो। अहिले चाहिँ के भएको छ भने अनलाइनमा छ, अब ठाउँ ठाउँमा जहाँ स्टल हुन्छ त्यहाँ पनि राख्न थालेको छौँ हामीले। अब यस्तै भइरहेको छ।
1: घरमा आफूले जसरी आफ्नो लागि प्रयोगको लागि तपाईँहरू उत्पादन गर्नुभएको थियो, त्यसैलाई नै अलिकति व्यावसायिक तरिकाले अरूको लागि पनि अरूले पनि घरको स्वाद लिउँ भन्ने सोचले चाहिँ तपाईँहरू सुरु गर्नु।
2: हजुर हजुर, यो खास गरीमा त्यही हो। घरमै अब बस्दा बस्दै आएको चिज आइडिया हो। अब घरमा पनि अब हामीले मम्मीले बनाएको हातको खाए सबैले त मिठो लाग्छ नि त। अब हुनुहुन्छ नि, अब विदेशमा हुनुहुन्छ कोही, अब तपाईँले भन्नुभयो नि पाल्पा छोडेर यहाँ काठमाडौँमा आएका हुनुहुन्छ, उहाँहरूले चाहिँ आफ्नो मम्मीले बनाएको आमाले बनाएको स्वाद चाहिँ यो डिफ्रेन्ट टाइपको प्रडक्ट हो हाम्रो चाहिँ होइन। यो गालेको अचार चाहिँ होइन, तर यो तरकारी सर पनि खान मिल्छ कि। अब अहिले काठमाडौँको अवस्था के छ भने बिजी लाग्छ नि त है, दाल पकायो त्यसपछि तरकारी बनाउन पनि टाइम चाहिन्छ। त्यसको सट्टामा के गरौँ भने यही अचार हाल्यो, 1 चम्चा 2 चम्चा हाल्यो भने नि मजाले तरकारीको काम पनि पुग्छ भन्ने हिसाबले चाहिँ हामीले चाहिँ स्टार्ट गरेको खास गरीमा।
1: यसको लागि आमाले जुन एउटा गाउँकै परिवेशमा जसरी उहाँले सिक्नु भएको त्यसलाई नै अगाडि बढाउनु भयो कि उहाँले अन्त तालिम लिनुभयो कि कस्तो हो?
2: ए होइन होइन, यो चाहिँ मेरो मम्मीले आफैले थाहा भएको चिज बनाउनु भएको, कहीँ मेरो कुनै तरिकाको चाहिँ तालिम पनि लिनुभएको छैन। यो चाहिँ त्यही भएर पनि यो नयाँ डिफ्रेन्ट प्रडक्ट छ भन्ने मलाई विश्वास छ। हजुर, अब सबैले के गर्नुहुन्छ भने तालिम लिएर गरेको हुनुहुन्छ, तर मेरो मम्मीले चाहिँ कुनै प्रकारको तालिम लिनु भएको होइन। आफूले हामीलाई सानो बेलामा बच्चा बेलामा जसरी पकाएर जे पकाएर खिलाउनु भएको थियो त्यसरी नै हामीले डब्बामा तपाईँको अगाडि पेस गरेका छौँ।
1: तपाईँको घरभित्रको स्वाद अहिले तपाईँले घरभित्र मात्रै सीमित राख्नु भएको छैन, बाहिर पनि वितरण गर्नुहुन्छ,
2: यहाँबाट विदेश पनि ले जानुहुन्छ होइन, वा विदेशबाट मगाउनुहोस् है भनेर आफ्नो आमा बुवालाई पनि भनिदिनुहुन्छ। त्यो देख्दाखेरि चाहिँ अलिकति खुसी लाग्छ भन्ने कुरा चाहिँ महसुस गरिरहेको छु।
1: अनि अलिकति म प्रडक्टकै बारेमा पनि गइरहन चाहन्छु। कतिखेर

0: अचारहरू बनाउनुहुन्छ?
1: हजुर, हाम्रो चाहिँ अहिले के भइरहेछ नि, अब घरमै बनाउन थालेको कारणले गर्दाखेरि सीमित प्रोडक्ट छ, 6 वटा आइटम छ हामीसँग। छ तिमुरको छोप, बदामको अचार, तिलको छोप, अनि तपाईँको माछाको 2 आइटम छ र चिकन अचार चाहिँ हामीसँग अहिले हालै छ।
0: एउटा कुरा हाम्रो समाजमा कस्तो छ भन्दाखेरि, छोरी मान्छेहरू प्रायः घरभित्रै बस्नुपर्छ, होइन, घरको काम गर्नुपर्छ भन्ने धेरै मानसिकता, धेरैको मानसिकता अझै पनि त्यो छ, अहिलेको समाजमा पनि, सहरमा पनि त्यस्तो छ। तर त्यो काम गरिरहँदाखेरि आमाले र छोरीले मिलेर अलिकति फुर्सदको समयमा सदुपयोग गरेर, भनौँ, अचार उत्पादन गरेर बजारीकरण गर्नुभएको छ। अलिकति छुट्टै तरिकाबाट पनि सोच्नु भएको उहाँहरू।
1: अब यो के भन्छ भने, अहिले त्यस्तो सोचहरू त अझै पनि छ, हजुरले भने जस्तै अझै पनि छ। यसको लागि चाहिँ के गर्नुपर्छ भने चाहिँ, अब यस्तै हाम्रो मेरो दिदी र मेरो मम्मी जस्ता मानिसहरूको उदाहरण हेरेर चाहिँ हामी महिला दिदी बहिनीहरू, त्यो आमाहरू, अनि भाउजूहरू, आन्टीहरू, होइन, यस्ता मान्छेहरूलाई हेरेर प्रोत्साहित भएर चाहिँ आफूले घरमा भएको समयलाई चाहिँ सदुपयोग गरेर यस्तो प्रकारको आइटमहरू, कहीँ नभएको आइटमहरू चाहिँ लिएर आएर बजारमा लिएर आउन चाहिँ अहिले बजार पनि निकै फस्टाएको छ नि त। जहाँ पनि जाँदाखेरि राख्न पाउँछ मजाले, होइन, त्यस्ता उदाहरणलाई हेरेर अगाडि बढ्नु भयो भने चाहिँ अझै पनि राम्रो हुन्छ कि भन्ने महसुस गरेको छु। म पनि मेरो आफ्नो दिदी मम्मीहरूलाई हेर्छु, उहाँहरूले गरेको मेहनत देख्छु, अनि मलाई पनि त्यही मेहनत गरौँ, त्यस्तै प्रकारको मेहनत गरेर प्रोत्साहित भएर अगाडि बढाउँ भन्ने कुरा म पनि आफै प्रेरित भइरहेको छु। अब उहाँ अरूहरू पनि प्रेरित हुनुहुन्छ कि भन्ने म आशा गर्दछु।
0: व्यवसाय चलाइसकेपछि मान्छेले आम हेर्ने भनेको त्यसबाट फाइदा हो, होइन, अनि विशेष गरी अब खाली समय सदुपयोग छँदैछ, होइन, आमदानीको कुरा गर्दाखेरि कस्तो छ?
1: यस्तो, अब व्यवसाय गरिसकेपछि अलिकति प्रफिट नभएको त त्यो त होइन, त्यो सदुपयोग मात्रै गर्नलाई त समाजसेवा गरे नि त भयो, होइन। अब यो व्यापार हो, व्यापार भन्दा अब त्यो डाइरेक्ट कुरा गर्दाखेरि आमदानी छ, राम्रै छ, तर फेरि आमदानी गरौँ भनेर फेरि त्यसरी नै हामीले चाहिँ त्यस्तै प्रकारको पनि क्वालिटी अनुसारको प्रडक्ट दिन सक्नु पर्यो, होइन। त्यो चाहिँ हाम्रो चाहिँ के छ भने, प्राइस अलिकति हाई भए पनि क्वालिटी राम्रो दिँदाखेरि चाहिँ कस्टमरहरूले प्रडक्टलाई चिनेर चाहिँ लिएर जानुहुन्छ भन्ने हाम्रो चाहिँ विश्वास छ। हामीलाई पनि हाम्रो पनि अलिकति अलिकति प्राइस चाहिँ प्राइसी नै छ, किनभने त्यही अनुसारको प्रडक्ट भएको कारणले गर्दा, त्यही भएर पनि हामी क्वालिटी भनौँ, त्यही भएर पनि हामी के गर्छौँ भने पहिला चखाउँछौँ, अनि बल्ल चाहिँ कस्टमरको प्रतिक्रिया लिएर, अनि कस्टमरहरूले मन पराउनु भयो भने चाहिँ ल लिएर जानुहोस् भनेर गर्छौँ। हामीले चाहिँ त्यसै गरेको छौँ।
0: अन्दाजी भन्दा
1: अन्दाजी त्यस्तै 1-2 लाख जस्तो, के अरे, मजाले 1-2 लाख जस्तो भइरहन्छ।
0: राम्रै हो,
1: राम्रो, एकदम धेरै राम्रो हो नि।
0: तपाईँ समयलाई सदुपयोग गरेर
1: यति कमाउनु भनेको त धेरै राम्रो हो, होइन, राम्रो भइरहेछ। ट्रान्जेक्सन त अब पछि ठुलो भयो जस्तो आफै थाहा भइहाल्छ सबैलाई पनि, होइन। अब तैपनि घरमा बसेर यसरी न्यून समय प्रयोग गरेर यत्रो आमदानी गर्नु भनेको त धेरै

0: छ, तालिम दियो, तालिममा लिन जाने होइन, विदेशै जाऊ नजाऊ त म भन्न सक्दिनँ होइन, तैपनि अब यस्ता तालिमहरूमा जाने, सहभागी लिने होइन, अब मान्छेहरू चिन्ने गर्नुपर्छ भन्ने कुरा चाहिँ मलाई लाग्छ। मेरो दिदी र मेरो मम्मीले पनि खास गरी म तालिम लिनुभएको त होइन, तैपनि एउटा आँट गरेर एउटा विश्वास गरेर आफूले पनि देशमै न्यून समय प्रयोग गरेर चाहिँ अलि राम्रो आमदानी गरौं भन्ने सोचले स्टार्ट गर्नुभएको। अब यहाँ भएका महिला दिदी बहिनीहरूले पनि त्यसै त्यही सोचलाई चाहिँ अगाडि बढाएर लिएर जानुभयो भने चाहिँ आफ्नै देशमा पनि केही गर्नुहुन्छ भन्ने म आशा गर्दछु।
1: तुलनात्मक रूपमा अलिकति थोरै बढी होला होइन, तर जस्तो आफ्नो देशमा बसेर पनि सम्भावना नभएको होइन, अलिकति स्केल हेर्दाखेरि ठुलो सानो हुन सक्छ, तर छन चाहिँ छ,
0: धेरै छ, धेरै छ। तपाईँको हेर्दै जानुहुन्न, अब भनिन्छ नि, अब देश चलाउन महिला प्रधानमन्त्री बनाउनुपर्छ भन्ने, हाम्रो त्यो हाम्रो घरमै पनि बुवाले चलाउनुहुन्न, हाम्रो कसले चलाउँछ त, मम्मीहरूले चलाउँछ घर पनि होइन। अब त्यही हो कि, अब हाम्रो दिदी बहिनीहरूलाई पनि त्यही अनुसारको तपाईँले तालिम दिनुभयो, त्यही अनुसारको शिक्षा दिनुभयो भने उहाँहरूको अटोमेटिकली त आफ्नो भएको स्किल चाहिँ अगाडि लिएर आउन सक्नुहुन्छ भन्ने मलाई विश्वास लागेको छ होइन। अब त्यसको लागि चाहिँ के गर्नुपर्छ, त्यही हो कि, अब तपाईँको कम्युनिकेसन भएन, तालिमहरू कहाँ कहाँ छ त्यो पनि थाहा भएन होइन, कतिपयहरूलाई त तपाईँको सामाजिक सञ्जाल चलाउन पनि आउँदैन है, त्यसको लागि चाहिँ के गर्नुपर्छ भने ठाउँ टु ठाउँ गएर चाहिँ वडा वडामा गएर त्यही गर्यो भने चाहिँ पक्कै पनि हाम्रो दिदीबहिनीहरूसँग स्किल चाहिँ कति छ भन्ने मलाई पुरै विश्वास छ।
1: मात्र त्यसलाई सदुपयोग कसरी गर्ने भन्ने बाटो देखाइदिनु,
0: त्यो बाटो त्यो मार्ग प्रदर्शन गरिदिनु पर्यो भन्ने कुरा चाहिँ, त्यो चाहिँ म सरकारसँग पनि फेरि आह्वान गर्दछु होइन, त्यो आग्रह गर्दछु कि, अब सरकारको काम त त्यति हो नि त होइन, अब मार्ग प्रदर्शन गरिदिनु, यसरी गरिदिनुहोस् है, यसरी जानुपर्छ है, त्यसरी नै सहजीकरण गरिदिनु भयो भने हाम्रो हरेक घरबाट चाहिँ एउटा व्यापारी निस्किनुहुन्छ भन्ने मलाई पुरा आश गर्छ।
1: उहाँ हुनुहुन्थ्यो आमा छोरी अचार सञ्चालन गरिरहनु भएका निरज अर्याल। हामी कार्यक्रम देश परदेशमा छौ। आज हामी स्वदेश नै सम्भावना देखेर संघर्ष, मेहनत र आत्मविश्वासका साथ सफल भएकाहरूको अनुभव सुनिरहेका छौ। पछिल्लो समय धेरै पालिकाले महिलालाई उद्यमी, आत्मनिर्भर र सफल व्यवसायी बनाउन विभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आएका छन्। यस्ता तालिममा सहभागी भएपछि धेरै महिलाले सिप सिकेर आफ्नै व्यवसाय शुरू गरेका छन्। यसले महिलालाई आर्थिक रूपमा सक्षम बनाउनुका साथै बाध्यात्मक वैदेशिक रोजगारीलाई पनि केही हदसम्म कम गर्न सहयोग पुगेको छ। अब तालिमपछि आफ्नै व्यवसाय सञ्चालन गर्दै सफल उद्यमी बनेकी रीता मानन्दरसँगको कुराकानी सुनौ।
2: नमस्ते, धन्यवाद पनि। यो चाहिँ हाम्रो कस्तो भने एक गुठी एक तालिम अन्तर्गत हामीले वडाबाट पाएको तालिम हो यो चाहिँ, खासमा 23 वडाबाट हामीले पाएको तालिम। यसमा पनि मुख्य टार्गेट भनेको हाम्रो महिलाहरूलाई नै, जुन चाहिँ 40 वर्षभन्दा पनि माथिको, जुन चाहिँ अब निष्क्रिय भएर बसेको भनौँ न, एउटा पढेर पनि काम नगरिकन घरमा एउटा गृहिणीको रूपमा बसेकोहरूलाई चाहिँ टार्गेट गरेर उनीहरूले पनि केही आय आर्जन गरोस्, शिपमूलक कामहरू गरोस् भन्ने उद्देश्यले जुन वडाबाट हामीले ट्रेनिङ दियो, त्यो चाहिँ एकदमै महत्वपूर्ण लाग्यो। हामी महिलाहरू यति एकजुट भयौं कि कस्तो भने एउटा टोलमा बसेर पनि हामी कस्तो भयो भने आफू भन्ने नै नचिन्ने अवस्थामा पुगिसकेका थियौं। अहिलेको एकदमै व्यस्तताको कारणले गर्दाखेरि आफू व्यस्त भयौं, आफ्नो छिमेकीहरू आफ्नो परिवारहरू नै को जस्तो हुने अवस्थामा पुगेको अवस्थामा यो वडाबाट तालिम दिएर कस्तो अनुभव गरे भने मैले हामी चाहिँ एकजुट हुन पायौं, हाम्रो परिवारहरू अहिले चाहिँ संगठित भयौं, हामी चाहिँ बलियो भयौं भन्ने एउटा फिलिङमा चाहिँ उत्पन्न भयो। केही काम गर्नलाई पनि प्रोत्साहन मिल्यो कि, एउटा हौसला, एउटा आत्मविश्वास, एउटा चाहिँ मैले गर्न सक्ने रहेछु, साथ पायो भने एक्लै हुँदाखेरि भन्दा पनि एउटा समूहगत काम गर्दाखेरि पनि धेरै आत्मविश्वास हुने रहेछ र काम गर्न हौसला पनि उत्पन्न हुने, आँत पनि आउने रहेछ कि। इन्भल्भबाटै सुरु गरेको यो पनि नेपाली कागजको एउटा चाहिँ नेपाली भएर हाम्रो स्वदेशी प्रडक्टलाई चाहिँ प्रोत्साहन गरौँ, एउटा प्रमोटन गरौँ भन्ने हिसाबले हामीले अगाडि बढेको। ट्रेनिङ त धेरै नै लिइसक्यो, धेरैले लिइसक्यो होइन, तर यो नेपाली प्रडक्टलाई, नेपाली कागजलाई हामी सबै नेपालीहरूले किन नचिनौं? यो इन्डियाबाट, चाइनाबाट आएको इन्भल्भहरू मात्रै हामी किन युज गरौँ? अहिले चाहिँ हामीले हरेक घरमा एकदमै आवश्यक भनेकै नेपाली खाम है खाम, त्यसमा पनि हामी नेपालीहरूले किन विदेशी युज गर्ने त? हामी नेपाली दाजुभाइ दिदीबहिनीहरूले प्रयोग बनाएको प्रडक्टलाई किन प्रोत्साहन नगरौं, यसलाई प्रमोदन किन नगरौं भन्ने उद्देश्यले नै हामी अगाडि लागि परेको। गर्दा गर्दा हामीले लिएको ट्रेनिङ भनेको इन्भल्भ ब्याग मात्रै हो, भन्दाखेरि हामी आफैले लागेर चाहिँ अहिले हामीसँग प्रडक्टहरू छ नोटबुकदेखि लिएर यो एकदमै राम्रो यो काठको जस्तै देखिने टिकी झासम्म पनि हामीले फ्रेमको रूपमा बनायौँ यो चाहिँ अहिले एकदमै डिमान्ड भएको त्यसमा पनि ग्रेटिङ कार्डहरू छ क्रिसियनहरू छ अझ भन्ने हो भने चाहिँ इयररिङ छ जुन इयररिङ चाहिँ हामीले ल्यामिनेट गरेर बनाएको त्यो वाटरप्रुफ गरेर बनाएको एकदमै कडा अहिले फेसनेबल टाइममा चाहिँ एकदमै धेरै रुचाइदिएको यो प्रडक्टहरू चाहिँ धेरै नै गएको हामीले अनुभव गरेका छौँ अहिले यो सम्ममा धेरै नै हाम्रो बिक्री भयो र यो हामीले प्रोत्साहन यो अझ स्टलहरू राखौँ भन्ने कुरा नै कस्तो भने धेरैले रुचाइदियो कि धेरैले मन पराइदियो अब यसरी भनिरहँदाखेरि हामी नेपाली दाजुभाइहरूले पनि यो खामलाई चाहिँ धेरै नै मन परायो कि हामीले चाहिने यो हो भन्ने किसिमले चाहिँ धेरै नै हामीले बेच्यौँ यो चाहिँ त्यही भएर पनि हामी लागि परेको यसलाई चाहिँ एउटा सबै नेपालीहरूको घरमा पुगोस् खाम मात्रै भए पनि भन्ने उद्देश्यले नै गरेको हामीले
1: विशेष गरी एउटा ओडाले चाहिँ महिला समूहहरूलाई तालिम सिकाएर त्यसलाई चाहिँ आय आर्जनसँग कसरी सदुपयोग गर्न सकिन्छ विशेष गरी महिलाहरू भनेको हाम्रो समाजमा अझै पनि घरभित्रको काम मात्रै गर्ने होइन सीमित रहने भन्ने एउटा मानसिकता छ त्यसलाई चाहिँ ओडाले चाहिँ आय आर्जनसँग जोड दियो र अलिकति अगाडि बढ्नुपर्छ भन्ने प्रोत्साहन गर्यो
2: त्यो चाहिँ ओडाले हामीलाई एकदमै प्रोत्साहन गरेको हो साथै हाम्रो टोलमा हाम्रो जुन गुठीले पनि महिलाहरूलाई अहिले किन चाहिँ चुप्लाएर बस्ने हामी होइन सबैजना मिलेर अगाडि बढौँ भन्ने उद्देश्यले नै सिकाएको हो त्यसलाई पनि हामीले युज गरौँ त्यसलाई सदुपयोग गरौँ भनेर नै यसरी लागि परेका छौँ अब वडाले पनि हामीलाई दिएको हो स्टलहरू राख्नको लागि मौका दियो ट्रेनिङ लिएर मात्रै पनि पुग्दैन एउटा आउटलेट पनि हुनु पर्यो नि अब बनाएर सिकेर मात्रै घरमै मात्रै छुपार्नलाई त के गर्ने होइन त्यही भएर अब वडाबाट यो महानगरले चाहिँ हामीलाई मौका पनि दिएको हो किनभने हरेक ठाउँमा स्टलहरू राख्न दिएर हामीले बनाएको कुरालाई अब बजारसम्म पुर्याउने एउटा माध्यम बनाइदिनु भयो त्यसको लागि चाहिँ धेरै धेरै खुसी पनि लाग्छ र उहाँहरूलाई प्रति कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु सबै प्रति
1: हाम्रो समूहमा चाहिँ अहिले तिनजना हुनुहुन्छ यहाँ होइन कतिजना हुनुहुन्छ
2: जम्मा 14 जनाको समूह
1: 14 जना महिला हाम्रो एउटै वडाको सबै
2: एउटै
1: 14 जना सबैले इन्भेलपदेखि लिएर डायरीदेखि लिएर विभिन्न प्रकारका सामग्रीहरू बनाउनुहुन्छ
2: कागजको सामानहरू अहिले सकेसम्म हामीले चाहिँ धेरै योभन्दा पनि अझ अगाडि बढ्ने कि भन्ने सोचमा छ हामीले बनाएको त इन्भेलप र ब्याग मात्रै हो अब त्यसमा पनि बक्सहरू यो प्याकिङ गिफ्ट प्याकिङ बक्सलाई चाहिँ मेन इम्पोर्टेन्ट दिएको छौँ अहिलेको आवश्यकता म ठान्छु त्यसलाई चाहिँ धेरैले कस्तो छ भने अहिले गिफ्ट दिने भयो त्यसमा पनि एउटा के व्यस्तताको कारणले गर्दाखेरि आफूले प्याकिङ गर्न नभ्याउने अनि अहिलेको फेसन कस्तो भयो भने राम्रो प्याकिङ होस् तर सामान पनि राम्रो होस् त्यो एकैचोटि सजिलो उपलब्ध होस् भन्ने सबैले चाहन्छ त्यसको लागि चाहिँ बक्स प्याकिङहरू हामीले अहिले यो मेनली तिजको लागि अनि श्रावण सङ्क्रान्तिको लागि यो जुन केटीहरूको लागि आवश्यक सामानहरू गिफ्ट दिने चलनहरू छ त्यो गिफ्ट प्याकहरू हामीले चाहिँ बनाउने यो टार्गेट राखेको छ एउटा बक्समा चाहिँ आवश्यक सामानहरू चुरा धागो अनि त्यसरी एउटा चाहिँ मिठाई अनि एउटा चाहिँ जे भए पनि गिफ्ट एउटा चाहिँ ह्यान्ड रिटर्न एउटा ग्रिटिङ कार्डहरू पनि राखेर त्यो प्याकिङ गर्ने पनि हामीले सोच राखेर अहिले बनाएको पनि छौँ र त्यो एक्सपोमा हामीले राख्ने पनि गरिरहेछौँ अहिले
1: कस्तो राम्रो काम गरिरहनु भएको अब महिला गृहिणी मात्र होइन अहिले अब चाहिँ महिला व्यवसायहरू व्यवसायी भइसक्नु भएको छ दर्ता गरिसक्नु भएको छ कि छैन
2: अहिले हाम्रो कस्तो छ भने गुठी अन्तर्गत चाहिँ दर्ता भइसक्यो गुठी चाहिँ गुठीको अन्तर्गतबाट नै हामीले चाहिँ त्यसको उपसमिति भनेर
3: सोलो एफएममा अब प्रसारण हुन्छ बीबीसी नेपाली सेवा
4: बीबीसी नेपाली सेवाको साझा पक्षबाट सञ्जय ढकालको नमस्कार आजको कार्यक्रममा विपक्षी दलहरूको चर्को विरोध पश्चात प्रधानमन्त्री छिट्टै संसदमा आएर जवाफ दिने सभामुखको आश्वासन
5: सम्माननीय प्रधानमन्त्रीजीसँग पूरा संवाद भइरहेकै छ सम्माननीय प्रधानमन्त्रीजी आउने तयारी गरिरहनु भएको छ
4: यी बेला फैलिएको कंगोमा खटिँदै आएको नेपाली सेनाले अहिले कस्तो सजगता अप्नाउँदैछ
6: कुनै पनि व्यक्तिहरू नेपाल आउनुपर्ने अवस्थामा 21 दिनको आइसोलेसन बस्नुपर्ने गरी नै मिलाइएको अवस्था छ
4: अनि अमेरिकाद्वारा दक्षिण इरानमा ताजा आक्रमण जवाफी कार्यवाही गर्ने आफ्नो अधिकार रहेको इरानी सेनाको भनाई सबभन्दा पहिला प्रमुख विश्व समाचार अशोक दाहालबाट समाचार सुन्नुहोस् अमेरिकाले इरानी क्षेपास्त्र केन्द्र र बारूदी सुरुङ बिछ्याउन प्रयोग हुने डुंगाहरू लक्षित आक्रमण गरेपछि इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कर्प्सले युद्ध विराम उल्लंघन विरूद्ध प्रतिकार गर्ने अधिकार आफैसँग रहेको बताएको छ। इरानी सेनाले आफ्नो रक्षा इकाईले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकु विमानमाथि गोली चलाएको बताएको छ। अमेरिकाले यसको पुष्टि गरेको छैन। इरानको पछिल्लो प्रतिक्रिया अघि देशका सर्वोच्च नेता मुस्तफा खामेनेईले अमेरिकी सैन्य अखड़ाका लागि खाड़ी राष्ट्रहरू सुरक्षित आश्रय स्थल नहुने चेतावनी दिएका थिए। इरानी अधिकारीहरूले अमेरिकासँग सम्भावित सम्झौताबारे कतारमा छलफल जारी राखेका छन्। बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डल भन्छन्,
7: Iran's Supreme Leader Mujtaba Khamenei, whose health and
4: well-being Iran's सर्वोच्च नेता मुस्तफा खामेनेईको स्वास्थ्य अवस्था र उनी कहाँ छन् भन्ने कुरा स्पष्ट छैन। उनले सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै खाड़ी क्षेत्र अमेरिकी फौजका लागि सुरक्षित स्थान नहुने बताएका छन्। बीबीसी संवाददाता जेम्स ल्यान्डलको भनाई, ब्रिटेनका प्रधानमन्त्री कियर स्टारमरले सरकारले सामाजिक सञ्जालमा बालबालिकाहरूको सुरक्षाका लागि आमूल परिवर्तनको नयाँ नीति ल्याउन लागेको बताएका छन्। उनले ठूला सामाजिक सञ्जाललाई नियमनका लागि छिट्टै कदम चालिने बताए। यसअघि ब्रिटेनका प्रमुख डाक्टरहरूले करिला उमेरका मानिसहरूका लागि सामाजिक सञ्जाल धूमपान जत्तिकै जोखिमपूर्ण रहेको बताएका थिए। भारतमा अत्यधिक गर्मी बढ़ेसँगै राजधानी दिल्लीमा खटिएका ट्राफिक प्रहरीहरूलाई सौर्य ऊर्जाबाट चल्ने वातानुकूलित हेलमेट दिइएको छ। दिल्लीमा यो वर्ष मे महिनाको तापक्रम औसत भन्दा धेरै देखिएको छ। गर्मीको असर पूरै भारतभरि परेको छ। यसको सबैभन्दा ठूलो मारमा श्रमिकहरू परेका छन्। दक्षिण राज्य तेलंगानामा मात्र यो वर्ष लूका कारण कम्तीमा 16 जनाले ज्यान गुमाएका छन्। गर्मीका कारण महाराष्ट्रमा सबैभन्दा महँगोमा बिक्री हुने अल्फोन्सो आँप नपाकी सड्न थालेका छन्। वैज्ञानिकहरूले दक्षिण एसियाली क्षेत्रमै रातको समयमा पनि न्यूनतम तापक्रम बढ़ी देखिएको बताएका छन्। इबोला संक्रमणको केन्द्रबिन्दु मानिएको कंगो गणतन्त्रको इतुरी प्रान्तका सैन्य गवर्नरले भाइरस नियन्त्रणका लागि जारी संघर्षलाई स्रोत साधनको अभावमा लड्नु परेको युद्धसँग तुलना गरेका छन्। उक्त प्रान्तमा विनाशकारी अवस्था रोक्नका लागि प्रयासहरू तीव्र बनाउन पनि उनले स्वास्थ्य अधिकारीहरूलाई आग्रह गरेका छन्। उनले डीआर कंगोले इबोला नियन्त्रणमा गरिरहेको प्रयास अनुगमनका लागि आउन लागेका विश्व स्वास्थ्य संगठनका प्रमुखसँग पनि कुरा गरेका थिए। र ब्रिटिश पेट्रोलियम बीपी का अध्यक्ष नियुक्तिको एक वर्ष नपुग्दै पदबाट हटाइएका छन्। उक्त कम्पनीका एकजना स्वतन्त्र निर्देशकले स्वीकार गर्न नसकिने समस्या देखिएका कारण संचालक समिति उक्त निर्णयमा पुगेको बताएका छन्। यो निर्णयको खबरसँगै बीपीको शेयर मूल्यमा 6% गिरावट आएको छ। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह छिट्टै संसदमा जवाफ दिन आउने तयारी भइरहेको बताएका छन्। सत्ताधारी दल रासोपाका प्रमुख सचेतकले प्रधानमन्त्री एक हप्ताभित्रै आउने जानकारी दिए। केही समय यता विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा प्रश्नोत्तरका निम्ति उपस्थित हुनैपर्ने भन्दै विरोध प्रकट गर्दै आएका छन्। एक रिपोर्ट। केही दिन यता लगातार विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै विरोध चर्काउने क्रम आज पनि जारी रह्यो। विपक्षीहरूलाई सम्झाउन आज सभामुखले उनीहरूले प्रधानमन्त्रीबाट जवाफ चाहनु संविधान र नियमसम्मत भएको भन्दै यसबारे प्रधानमन्त्रीसँग आफूले संवाद गरेको र अब छिट्टै आउने तयारी भइरहेको पनि भने।
8: सत्ता पक्षका मुख्य सचेतक लगायतसँग पनि मेरो संवाद भइरहेको छ। त्यति मात्रै होइन, स्वयं सरकारसँग सम्माननीय प्रधानमन्त्रीजीसँग मेरो संवाद भइरहेकै छ र मैले यहाँहरूलाई बोलिरहेको छु। सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ। मैले योभन्दा अगाडि पनि यहाँहरूलाई भनेको थिएँ, उहाँले सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ, सरकार जानकार छ, सम्माननीय प्रधानमन्त्रीज्यू स्वयं जानकार हुनुहुन्छ।
7: तर त्यसले विपक्षीहरूको चित्त बुझेन। सभामुखले प्रधानमन्त्री आउने नीति तोक्न नसकेपछि उनीहरूले चर्को विरोध जारी राखे। सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुलाकोटीले प्रधानमन्त्री एक हप्ताभित्रै सदनमा आएर जवाफ दिने बताए।
8: वास्तवमा यो संसद वाद विवाद भन्दा पनि छलफल, सैद्धान्तिक छलफलबाटै निकास निकाल्नुपर्ने र परिणाम दिनुपर्ने हो भन्ने हामी सबैलाई अवगत नै छ। सोही कुरालाई मध्यनजर गरी यो छलफललाई अगाडि बढाउने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ र सम्भवत एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु।
7: विधेयकको बीच सभामुखले पर्यटन मन्त्रीलाई पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राखिदिएका थिए।
9: सम्माननीय सभामुख महोदयको अनुमतिले पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
7: प्रतिनिधि सभामा आज शुरूमा 2 घण्टा भन्दा बढ़ी विशेष समयमा विभिन्न सांसदहरूले आफ्नो कुरा राखे पनि विधेयक पेश हुने कार्यसूचीमा प्रवेश गर्न साथ विपक्षीहरूले उभिएर विरोध जनाएका थिए। शुरूमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले बहुमतले दम्भ देखाएको आरोप लगाइन्। प्रधानमन्त्रीकै कारण संसद र संसदीय समितिहरू प्रभावकारी हुन नसकेको उनले बताइन्।
10: सरकार बहुमतको दम्भमा संसदको गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने दिशातर्फ उन्मुख देखिएको छ। प्रतिपक्षको अवरोध बीच विधेयकहरू पास गर्दा किन बहुमतको दम्भ देखाउनु भयो? सम्माननीय प्रधानमन्त्री र प्रधानमन्त्रीका कारणले संसदीय समितिहरू प्रभावकारी रूपमा काम गर्न सकिरहेको छैन।
7: नेकपा एमालेका सचेतक ऐन बहादुर मवारले राष्ट्रपतिलाई अपमान हुने काम भइरहेको आरोप पनि लगाए।
11: अघि यहाँ कुराहरू उठ्यो, संविधान संशोधन सम्बन्धी बहुत चाहिँ एउटा कार्यदल बन्दैछ, के गर्न खोज्यो, कस्तो भाव सृजना गर्न खोजिरहेको, राष्ट्रपति संस्थालाई रेस्पेक्ट गरेर त्यसलाई चाहिँ बाइपास गरेर सुनिरहेछ। गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले चाहिँ सम्बोधन नगर्ने भन्ने कुरा सुनिरहेछ। त्यसो भएको हुनाले गम्भीर प्रश्न छन्, गम्भीर प्रश्नका जवाब प्रधानमन्त्रीले यो संसदमा दिनुपर्नेछ।
7: आजको बैठकको पहिलो सत्र केही बेर स्थगन गरेपछि बसेको अर्को बैठकमा पनि शुरूमा विरोध भएको थियो भने पछि विपक्षी सांसदहरूले पनि विधेयकमाथिको छलफलमा भाग लिएका थिए। अब अर्को विषय छोटकरीमा, प्रधानमन्त्री वीरेन्द्र शाहले नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु नभएको बताएका छन्। प्रधानमन्त्री कार्यालयमा आज काठमाण्डु र दिल्ली स्थित युरोपेली संघ ईयु तथा त्यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाण्डु स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताएको सो कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। प्रधानमन्त्रीले नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको त्यसमा उल्लेख छ। प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारेको विज्ञप्तीमा उल्लेख छ। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेको बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढ़ी पीड़ा भोग्नु परेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेड़भन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानूनले प्राथमिकता पाउनुपर्नेमा जोड़ दिएको जनाइएको छ। फेरि अर्को विषय, अफ्रिकी मुलुक कंगोमा अहिले इबोला भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यको आपतकालीन अवस्था आइपरेको भनेको छ। विभिन्न देशहरूले संक्रमण रोक्न विभिन्न कदमहरू चाल्न थालेका छन्। उक्त देशमा शान्ति सैनिकका रूपमा नेपाली सेना निरन्तर खटिँदै आएको छ। यसै सन्दर्भमा साथी पवनराज पौडेलले नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतलाई सम्पर्क गरी इबोला संक्रमण वितरण नदिन सेनाले कस्ता उपाय अप्नाइरहेको छ भनेर सोधेका छन्।
12: पहिलो अप्रोच छ, कंगोमा तैनात भएको पारी शान्ति सैनिक छन्, उहाँहरूको लागि सुरक्षा प्रोटोकल पालना गर्नको लागि चाहिँ निर्देशन दिइसकेको अवस्था छ। अब यो सुरक्षा प्रोटोकल भन्नाले मुख्य गरी चाहिँ यो हाम्रो 3 स्थानमा शान्ति सैनिकहरू तैनात छन्, इटुरी प्रोभिन्सको पेनी, पुनिया र माभिभी भन्ने स्थानहरूमा, र यो मध्ये चाहिँ पुनिया भन्ने स्थान चाहिँ अलिकति बढी संक्रमितहरू रहेको अवस्था छ। यसले गर्दाखेरि नेपाली सेनाको पेट्रोललाई चाहिँ बाहिरभित्रको मुभमेन्टहरू गर्दाखेरि पनि यो आइसोलेसनमा राख्ने गरी नै मिलाइएको अवस्था छ। र नेपालको हकमा चाहिँ नेपाली सेनाले स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर इमिग्रेसनमा पनि छुट्टै हेल्प डेस्कको स्थापना गर्ने र कुनै पनि व्यक्तिहरू चाहिँ नेपाल आउनुपर्ने अवस्थामा पनि 21 दिनको चाहिँ आइसोलेसन छ, त्यसमा बस्नुपर्ने गरी नै यो मिलाइएको अवस्था छ।
7: यो सन्दर्भमा चाहिँ जुन त्यो अहिले संक्रमण फैलिएको सम्बन्धी देशको हामीले कुरा गर्यौं, त्यहाँबाट नेपाली शान्ति सेनामा गएका सैनिकहरू त्यहाँको उपस्थिति कस्तो छ र उनीहरूको नेपाल आइजाएको दर चाहिँ सामान्यत कस्तो रहने गर्छ?
12: अब विशेष गरी अहिले यो नेपाली शान्ति सैनिक चाहिँ जुन मनुष्यको मिसन कङ्गोमा तैनात भएको चाहिँ 3 महिना अगाडि चाहिँ यो हाम्रो रोटेसनहरू समापन भइसकेको अवस्था छ, र त्यहाँ हाम्रो चाहिँ 970 प्लस चाहिँ नेपाली शान्ति सैनिकहरू तैनात छन्, र यो नर्मल अवस्थामा अहिले कुनै पनि आइजाइ कुनै पनि छैन र कुनै पनि विशेष अवस्थामा चाहिँ यो नेपाल आउनु पर्ने भयो भने यो एक त हाम्रो मिसन इलाकामै हामीले सेक्युरिटी प्रोटोकल पालना गर्छौँ त्यो भनेको उसलाई चाहिँ पहिल्यै छुट्टै राखेर त्यो आइसोलेसनमा राखेरै मिलाउँछौँ र त्यो सँगसँगै नेपाल आउने अवस्थामा पनि हामीले चाहिँ त्यो व्यक्ति चाहिँ 21 दिनको क्वारेन्टाइन चाहिँ राख्ने व्यवस्था गरिएको छ त्यो राखेर रा मात्रै उसको चाहिँ सबै स्वास्थ्य परीक्षण गरेर र हाम्रो चाहिँ यो जुन नेपाली सेनाको चाहिँ आर्मी हस्पिटलले त्यो सम्बन्धित व्यक्तिसँग 21 दिनसम्म निरन्तर समन्वय गरेर मोनिटर गरेर नै हामी उसलाई चाहिँ 21 दिन आइसोलेसनमा राख्ने गर्ने व्यवस्था मिलाएका छौँ।
13: त्यो आइसोलेसनमा बस्ने चाहिँ उनीहरू घरै गएर आफै सतर्कता अप्नाएर बस्ने हुन् कि आर्मीकै कुनै स्वास्थ्य केन्द्रमा अथवा
12: कुनै पनि एउटा स्थान तोकेरै उहाँहरूलाई राख्छौँ किनभने अहिले हामीसँग कोही पनि आउने अवस्था छैन। त्यही कुनै पनि इमर्जेन्सी अवस्थामा आउन पर्ने भएको अवस्थामा हामीले उसलाई चाहिँ छुट्टै एउटा स्थानहरूमा ट्रान्जिट क्याम्पमा राखेर र उसको निरन्तर स्वास्थ्य परीक्षण र मोनिटर गरेर मात्रै 21 दिन पश्चात केही पनि नभएको अवस्थामा मात्रै हामीले चाहिँ घर जानु दिने अवस्था हुन्छ। हाम्रो त्यहाँ मिसन इलाकामा तयार भएका सम्पूर्ण फौज चाहिँ अहिले सुरक्षित रहेको यहाँलाई जानकारी गराउन चाहन्छ।
13: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत साथी पवन राज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाले आज दक्षिण इरानमा ताजा आक्रमणहरू गरेको छ। ती आक्रमण इरानी क्षेत्रस्थ र समुद्रमा बारूद बिछ्याउन लागेका ढुङ्गाहरू लक्षित थिए। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले आत्मरक्षा र इरानी फौजबाट आफ्ना सैनिकलाई जोगाउनका लागि आक्रमण गरिएको जनाएको छ। इरानी सेनाले जवाफी कार्यवाही गर्ने अधिकार रहेको बताएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट सुन अशोक दाहालबाट। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकु विमान अनि अर्को एउटा ड्रोनमाथि गोली चलाएको इरानी सरकारी संचार माध्यमले जनाएको छ। तर यो घटना कहिलेको हो भन्ने बारे खुलाइएको छैन। अमेरिकी युद्ध विराम उल्लंघन विरूद्ध प्रतिवाद गर्ने वैध र स्पष्ट अधिकार आफूसँग रहेको इरानी पक्षले उल्लेख गरेको छ। तर अमेरिकी सेन्टकमका प्रवक्ता टिम हकिन्सले युद्ध विरामका समयमा संयम अपनाउँदै अमेरिकी फौजले आफ्नो प्रतिरक्षा जारी राख्ने बताएका छन्। न्यूयोर्क टाइम्सले उनलाई उद्धृत गर्दै बताए अनुसार अमेरिकी आक्रमणको निशानामा होर्मुज जलमार्ग क्षेत्रको इरानी जलसेनाको अखडा रहेको बन्दरब्बास थियो। इरानी सरकारी संचार माध्यमले त्यस क्षेत्रमा विस्फोटको आवाज सुनिएपछि अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएका छन्। अमेरिकी आक्रमणले इरानसँगको सम्भावित शान्ति सम्झौतामा असर गर्छ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन। उक्त आक्रमणपछि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानसँगको सम्झौता अझै सम्भव रहेको बताए। उनले आज मात्रै इरानका प्रमुख वार्ताकार र कतारका प्रधानमन्त्री बीच वार्ता भएको जानकारी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौताका लागि व्यग्र रहेको उनको टिप्पणी छ। अमेरिकाले होर्मुज जलमार्ग खुलाइनुपर्ने बताउँदै आएको छ। यसैबीच इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईले मध्य पूर्वका देशहरूले अमेरिकी सैन्य अखडाका लागि लामो समय सुरक्षित आश्रय नदिने बताएका छन्। यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यो समाप्त हुन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: मित्र श्रोताहरू, आज हामी त्यस्तो संसारमा रहेका छौं जुन अन्धकार, पाप, दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीले जीवनको सच्चा शान्ति, सच्चा मार्ग देखाउन, नैतिकवान जीवन जिउन, आत्मा शान्तिको जीवन, आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश लिन्छौं।
1: आज तपाईलाई यस मार्गदर्शन रेडियो कार्यक्रममा हार्दिक स्वागत छ। सम्बन्धहरूले मानिस एक अर्कासँग बाँधिएका हुन्छन्। सम्बन्ध संसार हो, यो भन्दा गलत हुने छैन। जति धेरै सम्बन्ध त्यति ठूलो संसार, होइन त अचम्मको? तर यस्ता सम्बन्धहरू मानिसको जीवन नाश पार्ने पासो पनि बन्न सक्छ। हामी सबैसँग मेलमिलाप बस्नुपर्छ। लड़ाई झगड़ा वैमनस्यता गरेर जीवनको महत्वपूर्ण समय नष्ट पार्नु हुँदैन। कसैलाई हामी प्रेम गर्न सक्दैनौ भने उसलाई घृणा गर्ने अधिकार हाम्रो छैन। कसैलाई हामी प्रेम गर्न सक्दैनौ भने उसलाई घृणा पनि नगरौं। उसको जीवनमा हानि पुर्याउने खेल हामी नखेलौं। एक व्यक्तिको सयौं मानिसहरूसँग परिचय हुन सक्छ। ती परिचित मानिसहरू भित्रै त्यस्ता व्यक्तिहरू पनि हुन्छन् जोसँग घनिष्ठ सम्बन्ध हुन्छ। हामीलाई साथी मित्रहरूको आवश्यकता पर्छ। कुनै पनि मानिस एक्लो जिउन सक्दै सक्दैन। संसार टापु होइन, संसार त संसार हो। हामी मानिसहरूको माझमा, एउटा समाजमा, एउटा राष्ट्रमा, एउटा नागरिक भएर हामी बाँचिरहेका छौं। मानिस सामाजिक प्राणी हो। सृष्टिकर्ता परमेश्वरले हामीलाई हाम्रो आवश्यकता सहित सृष्टि गर्नुभएको छ। पवित्र शास्त्र बाइबलमा यस्तो लेखिएको छ, उपदेशक 4:9-10 खण्डमा, एक भन्दा दुई असल हो किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन्। यदि एउटा लोट्यो भने त्यसका मित्रले त्यसलाई उठाउन सहायता गर्छ, तर लोट्दा पनि उठाउने कोही साथी नहुने विचारा। कसैसँग घनिष्ठ सम्बन्ध हुनु भनेको निकै गहिरो सम्बन्ध हो। सबैभन्दा पहिलो कुरा, त्यस सम्बन्धमा विश्वास र भरोसा हुन्छ। आफ्नो मनका कुराहरू जसलाई पोख्न सकिन्छ, जसमाथि सबै कुराको निम्ति भरोसा राख्न सकिन्छ, हामीले आफ्ना मित्रहरू चुन्दा रोज्दा होसियारी अप्नाउनु पर्छ। प्रत्येक आमा बुवाले आफ्ना छोराछोरीहरूलाई यस विषयमा अर्थी दिन्छन्, बारम्बार यो कुरा सम्झाउँछन्। राम्रो मित्रको संगत गर्नु भनी निर्देशन दिइरहेका हुन्छन्, सल्लाह दिन्छन्। किनकि हामीले बनाउने सम्बन्धले हाम्रो जीवनलाई निर्माण गर्छ अनि भत्काउनु पनि सक्छ। भनिन्छ नि, चोरको सँगै चोरीकै बात, जीव पनि जान्छ चोरको साथ। यो भनाई कति सत्य छ। असल मानिसको साथ लागेर जीवनमा सफलता पाउनेहरू र खराब मानिसहरूको साथ लागेर जीवन नाश पार्ने व्यक्तिहरूको थुप्रै उदाहरणहरू हामीले देखेका छौं, सायद भोगेका पनि छौं। सम्बन्धहरू कोही बाहिरी मात्र हुन्छ। जस्तै एउटै कार्यालयमा काम गर्ने व्यक्तिहरूको सम्बन्ध घनिष्ठ नहुन पनि सक्छ। उनीहरूको सम्बन्ध उनीहरूले गर्ने कामसम्म मात्र सीमित हुन्छ, त्योभन्दा उताको सम्बन्ध हुँदैन। तर पनि यस्ताहरूको माझमा काम बाहेक जीवनका अरू रुचि र उद्देश्यहरू मिल्ने हुन्छ। त्यसो हुँदा उनीहरूको सम्बन्ध केही गहिरो हुन्छ। गहिरो सम्बन्धमा परस्परको व्यक्तिगत कुराहरू एक अर्कालाई थाहा हुन्छ। यसकारण कसैसँग घनिष्ठ सम्बन्ध बनाउनु अघि हामी होसियारी हुनुपर्छ, किनकि हामीले साधारण मानेका सम्बन्धहरूको हाम्रो प्राणसँग पनि सम्बन्ध हुन्छ। हाम्रो सम्बन्ध हाम्रो प्राणसँग जोडिएको हुन्छ। सम्बन्धहरूले हाम्रो जीवनलाई यति गहिरो रूपले असर पारेको हुन्छन् कि हाम्रो जीवन तिनै सम्बन्धहरूले दोहोर्याइएको हुन्छ। घनिष्ठ सम्बन्धहरूले एक व्यक्तिको जीवनमा कतिसम्म असर पार्दछ सो कुरा प्रश्न पार्न म तपाईँलाई एउटा साँचो घटना बताउँछु। एउटा केटोले कलेज पढिसकेपछि एउटा सानो शहरको एक निजी स्कूलमा पढ़ाउने काम पायो। त्यो शहर त्यति ठूलो नभए पनि मानिसहरूलाई चाहिने हरेक थोक त्यहाँ पाइन्थ्यो। त्यहाँका मानिसहरू सभ्य थिए। त्यो केटो खेलकुदमा पनि खुबै चासो राख्ने गर्थ्यो, साथै खेलहरू खेल्थ्यो पनि। त्यो शहरमा पनि खेलकुदमा रूचि लिने र खेल्ने व्यक्तिहरू थिए। त्यो जवान केटोले स्कूलमा पढ़ाउन थाल्यो अनि विस्तारै त्यहाँका मानिसहरूसँग उसको परिचय हुँदै गयो। उसैको उम्रका केटाहरूसँग पनि उसको परिचय भयो। ती केटाहरू पनि खेलमा चासो लिनेहरू थिए। तिनीहरू परस्पर मित्र बने। त्यहाँका ती जवान केटाहरू मध्ये दुईजनासँग यस केटोको घनिष्ठ सम्बन्ध हुन थाल्यो। फुर्सदको समय हुनसाथ तिनीहरूसित भेटघाट गर्दै घुम्न जान्थ्यो वा कुनै विषयमा चर्चा परिचर्चा गरी समय बिताउँथ्यो। त्यो केटोलाई नयाँ मित्रहरू पाएर खुबै आनन्द लागिरहेको थियो। सम्बन्ध पनि अब त गहिरिएर गयो। उसका नयाँ दुई साथीहरू जवान र असल फुटबल खेलाड़ी भए पनि यिनीहरूको मद्यपान गर्ने बानी तिनीहरूमा भएकोले केटोले के पछि यो कुरा थाहा पायो। यो थाहा पाउँदा उसले तिनीहरूलाई सम्झाउने प्रयास गर्यो। उसले तिनीहरूलाई सरसल्लाह दिने प्रयास गर्यो अनि यो सरसल्लाहलाई तिनीहरूले हल्का साथ लिए। त्यस विषयमा ठट्टा गर्न थाले। तर हेर्नुहोस्, मित्रताको असर भनेको कस्तो हुन्छ। तिनीहरूले मद्यपान गरे पनि त्यो केटोसँग सम्बन्ध भने टुटेन। घनिष्ठ सम्बन्धमा बाँधिएको ती मित्रहरूलाई उसले पनि छोडिहाल्न सकेन। दिनदिनको भेटघाट संगत बढ्दै गयो। जाँदा जाँदै के भयो थाहा छ? मित्रहरूलाई मद्य नपिउने सल्लाह दिने त्यो केटो रमाइलो गर्नका निम्ति आफै पनि के पिउन थाल्यो। थुपा थुपाले समुद्र बन्छ, होइन त? रमाइलो गरेको भने अलिअलि पिउँदै पिउँदै जाँदा ऊ आफै पनि मद्य पिउने लतमा परिसकेको उसलाई थाहै भएन। समय बित्दै जाँदा उसको शरीरमा मद्यको असर देखिन थाल्यो। कमजोर भयो, स्कूलमा पढाउन पनि नसक्ने भयो। मद्यले पैसा मात्रै लाँदैन तर ज्ञान र सम्मान र शरीर पनि खोसेर लैजान्छ भन्ने कुरा हामीले कहिले बोल्नु हुँदैन। त्यो केटोलाई पनि त्यस्तै भयो। जवान थियो, सुन्दर र योग्य थियो, तर सम्बन्धले उसको जीवनलाई विनाशको बाटोतिर घचेको। कस्तो दुःखको कुरा! मद्य पिएरै उसको जीवन कलिलो उमेरमा समाप्त भएर गयो। यदि उसले शुरूमा नै सम्बन्धहरू निर्माण गर्दा केही होशियार भएको भए, विवेक प्रयोग गरेको भए, उसको जीवनको त्यस्तो दुर्दशा पक्कै पनि हुने थिएन। हामी सबैलाई यस्तो लाग्छ कि मेरो मित्र विश्वास योग्य होस्, साँचो हृदयले मेरो भलो चिताओस्, ज्ञानी र समझदार होस्, समय अनुसार चल्न साथै परेको बेला उचित सल्लाह दिन सक्ने होस्, हामी आफै पनि अरूका निम्ति यस्तो मित्र बन्न सकौं भन्ने हाम्रो विचार होस्, अनि यो कति सुन्दर हुनेछ, होइन त? म जान्दछु तपाईँ पनि यस्तै मित्रहरूको साथीहरूको चाहना गर्नुहुन्छ। हामी सबै गर्छौं, तर दुःखको कुरा, यस्ता मित्रहरू सजिलै पाउन सकिँदैन, होइन त? हामी सबैको विचारहरू फरक हुन्छन्, सोच फरक हुन्छ, व्यवहार फरक हुन्छ। मैले भनिसकेकै छु कि कति मानिसहरू कुलतमा पर्नेहरू हुन्छन् जोसँग सम्बन्ध गर्दा त्यस सम्बन्धले हाम्रो हानि गर्न सक्छ। कोही फेरि साह्रै निराशिलो स्वभावका हुन्छन्, एकल काँटे, जो सधैँ निराश भएर जिउँछन्। उनीहरू हृदय खोलेर हाँस्नै सक्दैनन्। वास्तवमा डर र असुरक्षाको भावनाले मानिसलाई निराश बनाएको हुन्छ। निराशा दुष्ट शैतानले मानिसको विरूद्धमा प्रयोग गर्ने यस्तो हतियार हो जसले बलवान, सक्रिय, बुद्धिमान मानिसलाई पनि काम नलाग्ने बनाइदिन्छ। कोही हुन्छन् जुन दिनको 24 घण्टा झूठ बोलेर आफ्नो जीविका चलाइरहेका हुन्छन्, हर कुरामा झूठ बोलिरहेका हुन्छन्। कोही जीवित परमेश्वरमाथि भन्दा पनि बढी उनीहरूले भूत प्रेतहरूमाथि भरोसा र विश्वास राखेर जिउने हुन्छन्। यस्ता मानिसहरूसँग घनिष्ठ सम्बन्ध राखेर जिउँदा तिनीहरूका जीवनको असर हामी बनाउनु पर्छ हो, किनकि घनिष्ठ सम्बन्धमा हाम्रो प्राण, ती सम्बन्धहरूमा हाम्रो प्राणहरू जोडिएका हुन्छन्। यो प्राण प्राण बीचको शक्ति कति डरलाग्दो हुन्छ भने त्यसले दुई व्यक्तिलाई यस्तो प्रकारले जोडेको हुन्छ जो कसैले तोड्न सक्दैन। हामी कस्तो व्यक्तिसँग सम्बन्ध राख्छौ वा राखिरहेका छौं त्यो हामीले राम्ररी विचार गर्नुपर्छ। गलत मानिसको गलत प्रभाव हाम्रो जीवनमा पर्छ। अन्धविश्वासी मानिसको अन्धविश्वास हामीमा सर्छ। कुलतमा फँसेको मानिसको कुलतले हामीलाई पनि समात्न सक्छ। यस्ता खराब असरहरूले एकै रातमा हामीलाई समात्दैन, तर बिस्तारै बिस्तारै बिस्तारै हामीले थाहा नपाए सम्बन्धको गहिराई सँगसँगै खराबीको गहिराई पनि बढ्दै जान्छ। आज तपाईले कस्ता व्यक्तिहरूसँग सम्बन्ध गरिराख्नु भएको छ, जोसँग सम्बन्ध गरिराख्नु भएको छ उनीहरूको जीवनको प्रभाव कस्तो प्रकारले परेको छ, उनीहरूसँग तपाईँको घनिष्ठ प्राणको सम्बन्ध गाँसिएको छ कि, उनीहरूको कुनै कुरा काट्न नसक्ने हुनुभएको छ कि, यदि तपाईँको सम्बन्धले जीवनमा हानि गरिरहेको छ भने पनि तपाईँ दुखी हुनुपर्ने कुनै कारण छैन। परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्छ, तपाईँको जीवनमा भलाई उत्पन्न गर्न चाहनुहुन्छ, सबै खराब र दुष्ट प्रभावहरूबाट तपाईँलाई बचाउन चाहनुहुन्छ। पवित्र बाइबलले हामीलाई बताउँदछ कि प्रभु येशु उच्चमा बस्नुहुने, हामीबाट भक्ति र आराधना मात्र चाहनुहुने परमेश्वर हुनुहुन्न, तर उहाँ हाम्रो मित्र पनि हुनुहुन्छ। उहाँ भन्नुहुन्छ म तिमीसित छु, म तिमीसित छु। उहाँ हाम्रो साँचो मित्र हुनुहुन्छ, उहाँले हामीलाई निष्कपट प्रेम गर्नुहुन्छ, अनि हामीले पनि अरू मानिसहरूलाई त्यस्तै निष्कपट प्रेम गरौं भन्ने उहाँ चाहनुहुन्छ। पवित्र शास्त्र बाइबलमा परमेश्वरको वचनले यस्तो पनि भनेको छ, पहिलो पत्रुस एक अध्यायको 22 पद, सत्यको पालनद्वारा तिनीहरूले आफैलाई शुद्ध पारेका हुनाले आफ्नो दाजुभाइलाई निष्कपट प्रेम गर, हृदयबाट नै एउटाले अर्कोलाई गहिरो प्रेम गर। यो परमेश्वरको वचन हो, जीवित वचन हो, परमेश्वरको निर्देशन हो। सत्यको पालनाले तपाईहरू मेरो जीवनमा सहायता गर्छ। शुद्ध हुनु भनेको सत्य, हाम्रा येशु ख्रिष्टमा विश्वास गरी उहाँको वचन अनुसार जिउनु हो। परमेश्वरको वचनको पालनाले हाम्रो हृदयलाई शुद्ध पार्छ। परमेश्वरको वचन पालन गर्दा परमेश्वरसँग हाम्रो घनिष्ठता, हाम्रो सम्बन्ध पनि घनिष्ठ हुँदै जान्छ, अनि निष्कपट परमेश्वरसँग गरिने घनिष्ठ सम्बन्धले कहिले पनि हाम्रो हानि गर्दैन। यदि तपाईँ कसैसँग घनिष्ठ सम्बन्ध बनाउने, साँचो मित्रता पाउने कुरा सोचिरहनु भएको छ भने मेरो सल्लाह यस्तो छ, त्यस्तो व्यक्तिलाई खोज्नुहोस् जसले यीशु प्रभुमाथि विश्वास गर्दछ, भरोसा राख्दछ, किनकि प्रभुको वचन अनुसार जिउने व्यक्तिले कहिले कसैलाई धोका दिँदैन, हानि पुर्याउँदैन। यदि तपाईँ पनि कसैको साँचो र इमान्दार मित्र बन्न चाहनुहुन्छ भने पहिले यीशु ख्रिष्टमा विश्वास गर्नुहोस्, जसले तपाईँ र मलाई गहिरो प्रेम गर्नुहुन्छ, उहाँलाई बुझ्नुहोस्, उहाँका शिक्षालाई शिरोपर गर्नुहोस्, अनि तपाईँ र म अरूहरूलाई गहिरो प्रेम गर्ने व्यक्ति बन्न सक्नेछौ। उहाँले नै तपाईँलाई त्यस्तो बन्नलाई शक्ति दिनुहुनेछ, सामर्थ्य र शिक्षा दिनुहुनेछ। सम्बन्धहरूको विषयमा होसियार हुनुहोस्, जो सुकैसँग घनिष्ठ सम्बन्ध बनाउनाले जीवनलाई जोखिमले घेर्न सक्छ। पहिले जीवित र सत्य परमेश्वरसँग घनिष्ठ सम्बन्ध बनाउनुहोस्। प्रभु येशूले भन्नुभयो, ए सबै मेहनत गर्ने र गरौं बोझले दबिएका हो, म कहाँ हो, म तिमीलाई विश्राम दिनेछु। उहाँको विश्राम पाएर उहाँको आज्ञा शिरोपर गर्दै हामी परमेश्वरलाई प्रेम गर्ने, उहाँसितको सम्बन्धमा अझै नजिकिने व्यक्ति बन्न सकौं। परमेश्वरले तपाईँलाई आशिष दिउन्।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्कका साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न